अवसर प्राप्त हुन सक्छ। स्कलरशिप, सहुलियत अथवा विशेष अवसर प्राप्त हुन सक्छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि आज कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने दिन रहेको छ। दूरदराजको यात्रा अथवा वैदेशिक पर्यटनको कामका लागि प्रयास गर्नका लागि पनि अनुकूल समय रहेको छ। सिनियर कर्मचारीको आदेशलाई व्यवस्था गर्नु हुँदैन। थकानको अनुभूति हुने अथवा घरायसी विषय र प्रेम सम्बन्धको तनावले कार्यक्षेत्र प्रभावित हुन सक्ने दिन पनि रहेको छ। शंकालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्न सक्छ। भावना प्रधान हुने दिन पनि रहेको छ। सकेसम्म एक अर्काप्रति समर्पित हुनु राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूले आज प्रतिद्वन्दीले हार खानेछन्। मित्रवर्ग र कर्मचारीको सहयोग मिल्नाले तपाईँको मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पनि राम्रो गर्न सक्नाले प्रतिष्ठा र मान बढ्ने दिन रहेको छ। कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा निकै लाभ प्राप्त हुनेछ। अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ। घर परिवारभित्र कसैको पेसागत अथवा व्यावसायिक उन्नतिको समाचार सुन्न पाउनुहुनेछ। यस्तै पारिवारिक जमघट र भोज भतेरमा सहभागी हुनुपर्ने दिन पनि आज रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज अभिव्यक्ति कौशलमा निखारता आउने दिन रहेको छ। अध्ययन प्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ। आजको मेहनतले प्रतिस्पर्धाको दौड़मा तपाईँ

0: रहेको छ। आफूलाई ऊर्जावान र जीवन्त महसुस गर्ने दिन पनि रहेको छ। व्यक्तित्व निर्माणका लागि शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुन सक्छ। मानसिक शान्तिको आवास हुनेछ। पार्टनरले तपाईँको भावना बुझ्नेछन्। कतै एकान्त स्थलमा बसेर भावना साथसाथ गर्न र रमाउन पाउने दिन पनि आज रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि आज दौड़धूप गर्नुपर्ने काम ढुवानी यातायात तथा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएर मात्र लाभ पाइनेछ। हिसाब किताब बिग्रनाले तनाव बढ़ने दिन रहेको छ। अझ आफन्त नै भए पनि साक्षी जमानी बस्नु अथवा लेनदेनको काम गर्नु उपयुक्त हुँदैन। मनमा दुविधा छ अथवा बढ़ी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरूस्त हुन जायज हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि आज वरिपरिको शत्रुको चंगुलमा तपाई पर्न सक्नुहुनेछ, तर मेहनत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय रहेको छ। अरूका कुरामा नभुल्नु नै राम्रो हुनेछ। सबै कार्य योजना अनुसार सम्पन्न हुँदै जानेछन्। आपसी समन्वय र आन्तरिक सुख बढ्ने दिन पनि आज रहेको छ। साथीसँग सानोतिनो यात्राको कार्यक्रम बन्न सक्छ। मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ। पिता अथवा पितातुल्य व्यक्तिको सल्लाह र सुझावको अवलम्बन गरेर अघि बढेमा तपाईलाई निकै राम्रो हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि आज व्यक्तित्व विकासका लागि प्रयास गर्ने दिन रहेको छ। साथीका तर्फबाट कुनै खुशी हुने कुरा सुन्न पाउनुहुनेछ र मन प्रसन्न रहनेछ। प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने र सल्लाह सद्भाव प्राप्त गर्ने दिन रहेको छ। धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ। कारोबारमा राम्ररी प्रतिफल प्राप्त हुनेछ। कुनै नयाँ प्रस्ताव अथवा योजना छ भने साझेदार र प्रतिस्पर्धीसँग अन्तर्क्रिया गरी अनुभव बटुल्नु महत्वपूर्ण हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूको लागि आज धार्मिक सांस्कृतिक काममा खटेर जस पाउने समय रहेको छ। सिप र बुद्धि कौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तित्वको सद्भाव बटुल्न सक्नुहुनेछ। परिश्रम र मेहनत गरे अनुसार भाग्य वृद्धि गर्ने दिन रहेको छ। धार्मिक अथवा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा ज्ञान बुद्धिमा सघाउ पुग्नेछ। भाग्यले साथ दिने समय पनि आज रहेको छ। आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीलाई प्रोत्साहन गर्दा राम्रो हुनेछ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो जुन जमिनमा होइन मोटुमा उम्रिन्छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि आज चिन्ता शंका र डरले ज्वरो गाड्नेछ। दिक्क लागेको छ भने बरू एकान्तमा बस्नु र आध्यात्मिक गतिविधिमा सहभागिता हुनु निकै राम्रो हुनेछ। परीक्षा र प्रतिस्पर्धामा सामेल हुने हो भने गोपनीयतामा निकै जोड़ दिनुहोला, अनि एक्लै अथवा एकान्तमा बसेर तयारी गरेको निकै राम्रो हुनेछ। बढ़दो ऋणभार र खर्च वृद्धिले तनाव उत्पन्न हुनेछ। आज सकेसम्म आफैलाई रिफ्रेश गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने कोशिश गर्नुहोला। अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ़न प्रयास गर्नुहोला। अब अन्तिममा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि आज प्रेम भाव प्रकट गर्न अनुकूल समय रहेको छ। साथीको इच्छा अनुसार चल्नु पर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्वपूर्ण काम बेलैमा गरिहाल्नु उपयुक्त हुनेछ। आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत लिने समय रहेको छ। एक्लै बस्न र घोरिन मन लाग्नेछ। संयमित हुनु राम्रो हुनेछ। कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग गरेर पारिवारिक जीवन र आत्मिक आनन्दका लागि समेत उत्कृष्ट समय आज रहेको छ। राशिफल बारेको जानकारी सँगै अब लागू आजको साइज साइज विशेष यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थलनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थलनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभादी बेला बिहानमा 6:01 सात 7:28 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 7:28 आठ 8:55 रोग बेला रहनेछ। बिहानमा 8:55 10:23 उद्वेग बेला रहनेछ। बिहानमा 10:23 11:52 चर बेला रहनेछ। मध्याहमा 11:52 दिनमा 1:23 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा
1: राम्रो हुनेछ। दिनमा 1:23 2:50 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्दा छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 2:50 देखि 4:17 सम्म काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले

0: यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 4:17 साँझमा 5:44 समय फेरि शुभ रहनेछ। शुभ लाभादी बेलाको रात्रि त्रिफला गौ साँझमा 5:44 7:12 रोग बोले रहनेछ। साँझमा 7:12 8:45 उद्वेग बोले रहनेछ। राति 8:45 10:17 चर बेला रहनेछ। राति 10:17 11:56 लाभ बोले रहनेछ। राति 11:56 1:29 अमृत बेला रहनेछ। राति 1:29 2:56 काल बेला रहनेछ। राति 2:56 4:29 शुभ बेला रहनेछ। राति 4:29 भोलि बिहानमा 6:01 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहनेछ। लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो रहनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्त्यमा आजको राहुकाल अर्थात सबभन्दा खराब समय, दिनमा 1:30 3 बजेसम्मको समय राहुकाल अर्थात सबभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक वर्ग, अभिभावक, विद्यार्थी भाइ बहिनीहरू लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: भवानी बराल संस्थापक एन्जल्स मन्टेश्वरी पोखरा 7 मार्च
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, राजनीतिज्ञहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: माननीय भीम कार्की, गण्डकी प्रदेश सभा सदस्य, गण्डकी प्रदेश।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बानिया शपिङ सेन्टर संस्थापक सञ्चालक प्रेमबहादुर बानिया, तुलबहादुर बानिया, नेत्र बानिया, पोखरा महानगरपालिका वडा नम्बर 16 लामाचौर। हामी कहाँ खाद्यान्नको होलसेल तथा खुद्रा व्यापार गरिन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्राध्यापक डाक्टर नारायण अधिकारी, केन्द्रीय अध्यक्ष महेश पराजुरी, वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय संयोजक सचिवालय व्यवस्थापन समिति, भेषराज लम्साल केन्द्रीय उपाध्यक्ष, पृथ्वी पौडेल केन्द्रीय सचिव, ब्राह्मण समाज नेपाल।
6: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, लगानीकर्ता, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: वसन्त तिमिन सिन्हा अध्यक्ष, बाटुले चौर, कालीलेख बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा 16।
7: नमस्कार, मेरो नाम वीरनिधि शर्मा। हामी सम्पूर्ण नेपालीहरूलाई सत्बुद्धि दियोस्, सत् विचार दियोस्, यदि अर्कालाई सहयोग गर्ने बानी बसोस्, सम्पूर्णको मनोकामना पूरा होस्, सद्बुद्धि आओस्, सद्विचार आओस्, यही दुर्गा मातासँग प्रार्थना गर्छु। यही मेरो शुभकामना।

0: तथा रोजगार कार्यालय पोखराको सूचना।
1: रोजगारदाताले श्रम ऐन 2074 र नियमावली 2075 मा तोकी बमोजिम रोजगार सम्झौता गरेर मात्र श्रमिक कर्मचारीलाई रोजगारीमा राख्ने व्यवस्था मिलाऊ।
0: नेपाल सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी पारिश्रमिक प्रदान गर्ने गरी रोजगार सम्झौता गर्ने र पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्ने गरौं।
1: सम्पूर्ण श्रमिक कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराऊ।
0: दैनिक 8 घण्टा, हप्तामा 48 घण्टा भन्दा बढी समय काममा नलगाउने, सो समय भन्दा बढी समय काममा लगाउनु पर्ने भएमा अतिरिक्त पारिश्रमिक दिएर दैनिक 4 घण्टा, हप्तामा 24 घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलगाऊ।
1: प्रत्येक श्रमिक कामदारलाई अनिवार्य साप्ताहिक विदाको व्यवस्था मिलाएर मात्र कामकाजमा लगाउने गरौं।
0: कुनै पनि प्रतिष्ठानमा महिला श्रमिक कामदारलाई सूर्यास्त पछि सम्म काम लगाउनु पर्ने भएमा वासस्थान सम्म पुग्नका लागि अनिवार्य यातायातको व्यवस्था मिलाउने गरौं।
1: कुनै पनि प्रतिष्ठानले 18 वर्ष भन्दा कम उमेरका श्रमिक कामदारसँग कुनै किसिमको रोजगार सम्झौता गरी काममा नलगाऊ।
0: श्रम तथा रोजगार कार्यालय पोखरा।
2: Studio Time.

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। नवरात्रको 5औं दिन स्कन्द माताको पूजा गरिँदै पोखरा दुबई उडानको 1 वर्षको टिकट बुकिङ खुल्ला। पोखराका पर्यटन व्यवसाय उत्साहित। यस वर्षको मनसून मुलुकका सम्पूर्ण भूभागबाट बाहिरियो। पोखरा उद्योगवादी संघको कार्य समितिमा 2 सदस्य मनोनित। संसदीय समितिबाट प्रस्तावित 13 मध्ये 10 राजदूतको नाम अनुमोदन। होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा माधव लम्साल निर्वाचित। चान गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित। नेपाली कांग्रेस महिला खुल्ला केन्द्रीय सदस्यमा गण्डकीका 4 नेत्री विजयी। देउवा पक्षको अधिवेशन कार्यतालिका प्रभावित। 636 वडामा अझै अधिवेशन अनिश्चित। निर्वाचनमा उम्मेद्वार छनौट नेताको तजबीजमा होइन योग्यतामा आधारित हुने राष्ट्रपतिको जिकिर। बर्दिया र रौतहटका उखु किसानलाई 10 करोड़ 43 लाख अनुदान निकासा। भारतको बिहार स्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाको मृत्यु। र फिफाले फुटबल विकासमा दिने सहयोग 2.5 गुणा बढाउने। नवरात्रको 5औं दिन दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी 5औं स्कन्द माताको पूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको 5औं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी शस्त्रोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा सत्य ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिन समत लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बड़ा दशैं पर्व मनाउँछन्। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, 5औं दिन स्कन्द माता, 6ठौं दिन कात्तायनी, 7औं दिन कालरात्रि, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै 9 वटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ। नवरात्रमा पोखराको बिन्दावासिनी, भद्रकाली, गुप्तकाली, तालबाराई सहित देशभरका शक्तिपीठमा पूजा आराधना गर्न एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ। नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास पनि रहिआएको छ। फ्लाइ दुबईले दुबई पोखरा दुबई उडानको टिकट बुकिङ सन् 2027 अक्टोबर 30 खुल्ला गरेपछि पोखराका पर्यटन व्यवसाय उडान नियमित र दिगो हुनेमा आशावादी बनेका छन्। गत असोज 7 गतेदेखि शुरू भएको उडानको बुकिङ शुरूमा 6 महिनाका लागि खुल्ला गरिएको थियो। फ्लाइ नमस्ते ट्राभल्सका संचालक पोमनारायण श्रेष्ठले शुरूआतमै उत्साहजनक प्रतिक्रिया पाएपछि बुकिङ अवधि बढ़ाएको बताउनुभयो। चाडबाड़का कारण दुबईबाट पोखरा आउनेको तुलनामा पोखराबाट दुबई जाने यात्रु कम भए पनि चाडपर्वपछि संख्या बढ़ने उहाँले अपेक्षा राख्नु उहाँले उडान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंहवावतका अनुसार मौसम खराबीका कारण 1 दिन रद्द भए पनि अन्य दिन नियमित संचालन भएको छ। तालिका अनुसार जहाज 6:15 बजे पोखरा अवतरण र 7:15 बजे दुबई प्रस्थान गर्छ। गत सोमबारसम्म फ्लाइ दुबई मार्फत 3,113 यात्रु दुबईबाट पोखरा आएका छन् भने 1,423 यात्रु पोखराबाट दुबई गएका छन्। यात्रुलाई आकर्षित गर्न होटल तथा रेस्टुरेन्टले विभिन्न सहुलियत योजना ल्याएका छन्। कम्पनीले 165 यात्रु क्षमताको बोइङ 737 म्याक्स 8 जहाजलाई उडान गर्दै आएको छ। सन् 2023 जनवरीमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गर्ने फ्लाइ दुबई पहिलो हवाई सेवा कम्पनी हो। यस उडानले दुबईलाई ट्रान्जिट बनाएर पोखराको हवाई संचार विस्तार गरेको छ। सरकारले अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई आकर्षित गर्न 2085 भदौ मसान्तसम्म पार्किङ, ल्याण्डिङ र नेभिगेशनमा शुल्कमा पूर्ण तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छुट दिएको छ। पोखरा उद्योग वाणिज्य संघको कार्य समितिमा 2 जना सदस्य मनोनित भएका छन्। मनोनित हुनेमा साजन गिफ्ट एण्ड किर्चन कर्नर का प्रोपाइडर दिल्लीराम सुवेदी र थापाको सप्लायर्स का प्रोपाइडर तुलबहादुर थापा रहेका छन्। अध्यक्ष शोभा गौतमले संघको विधान 2065 पहिलो संशोधन 2072 को परिच्छेद 611 दिएको अधिकार प्रयोग गर्दै दुवैलाई कार्य समितिमा मनोनित गरेकी हुन्। सो धाराले अध्यक्षलाई कार्य समितिको सहमतिमा चारजना सदस्य मनोनित गर्ने अधिकार दिएको छ। मनोनित दुवै सदस्यले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। यसैबीच पोखराका वरिष्ठ उद्योगपति हरि पाण्डेले छात्रवृत्ति प्रदान गर्न 50 लाख रूपियाँ आक्षेको घोषणा गरेका छन्। पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले संघका बढ़ीमा 10 जना संस्थापकको नाममा छात्रवृत्तिलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन्। पाण्डेका अनुसार छात्रवृत्ति एसएससी 3 वर्षे डिप्लोमा तहमा भेटनरी कृषि विषय अध्ययन गर्ने छात्रलाई प्रदान गरिनेछ। कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत सिंचाई मन्त्री फणेन्द्र देवकोटाले प्राकृतिक विपत्तिबाट गण्डकी प्रदेश पनि प्रभावित भएको उल्लेख गर्दै प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो। आर्थिक सूचाङ्कमा प्रदेशको अवस्था सन्तोषजनक रहेको उहाँको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष आनन्द राज मुलमीले पछिल्लो समय गण्डकी प्रदेशका गतिविधि असंकुचनमा परेको उल्लेख गर्दै प्रदेशलाई अझ समृद्ध बनाउनु पर्नेमा जोड़ दिनुभयो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजा पौडेलले चाडपर्वले प्राकृतिक विपत्तिको पीड़ाबाट बाहिर निस्किने शक्ति प्रदान गरोस् भन्ने कामना गर्नुभयो। कास्कीका शाखा प्रमुख जिल्ला अधिकारी रमेश घरतीले निजी क्षेत्रसँग सहकार्य गर्दै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउने बताउनुभयो। संघीय अध्यक्ष शोभा गौतमले चाडपर्वमा उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न सम्भव भएसम्म छूट दिन र पसलको सुरक्षा व्यवस्था मिलाउन व्यवसायलाई आग्रह गर्नुभयो। कार्यक्रममा राजनीतिक दल प्रशासन सुरक्षा निकाय विभिन्न संघ संस्था तथा उद्योगी व्यवसायीका प्रतिनिधिको सहभागिता रहेको थियो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसून हिजो गत असोज 17 गतेदेखि नेपालकी पश्चिम भूभागबाट बाहिरिन शुरू गरेको मनसून औसत समयभन्दा 12 दिन ढिला गरी पूर्ण रूपमा बाहिरिएको महाशाखाले जनाएको छ। नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिए तापनि हाल स्थानीय वायु र पश्चिम वायुको आंशिक प्रभाव भने कायम नै रहेको मौसमविदले बताएका छन्। पोखरा महानगरपालिका 3 नदीपुर स्थित एक मासु पसलमा ग्यास चुहेर आग लागि हुँदा करिब 2 लाख रूपियाँ बराबरको क्षति भएको छ। बर्दिया घर भई हाल नदीपुर बस्दै आएका 55 वर्षीय लहरी चौधरीले सञ्चालन गरेको गुरूङ सेती फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यास लिक भई आग लागि भएको प्रहरीले जनाएको छ। आग लागेको खबर प्राप्त हुनसाथ नदीपुर स्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी वरिष्ठ हवलदार नम्बरबहादुर भट्टको कमानमा 4 जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तनहु विमानमा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा भिनाथ नगरपालिका वार्ड नम्बर 5 शीतला मार्गका 3 वर्षीय स्वरूप गैरे रहेका छन्। G03001P1067 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका गैरेको जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशासकीय उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप सूचना भइरहेको प्रहरीले जनाएको छ। होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा माधव लम्सार पूर्ण सर्वसम्मत निर्वाचित हुने भएका छन्। समाजको 27 साधारण सभा तथा 15 अधिवेशनले लम्सारको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा जीवराज उपाध्याय, उपाध्यक्षमा बामन चौधरी र निरज अधिकारी, महासचिवमा शिव पौडेल, कोषाध्यक्षमा डिगबहादुर डाङ्गी, सहसचिवमा चिरञ्जीवी श्रेष्ठ र सहकोषाध्यक्षमा अर्जुन खत्री चयन भएका छन्। यस्तै कार्य समिति सदस्यमा भूपाल थापा, प्रवीण विक, मधुसूदन गौतम र शिव हरि आर्याल रहेका छन्। यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखराको पर्यटन प्रबन्धनमा होटल क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पर्यटन व्यवसाय बीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। समाजका पूर्वाधि तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले होटल व्यवसायको विकास र पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि व्यवसाय बीच एकता र सहकार्यमा जोड़ दिए। पोखरा पर्यटन परिषदका वरिष्ठ उपाध्यक्ष हरिराम अधिकारी र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष भीमप्रसाद कपराजुले पनि पर्यटन प्रबन्धन तथा सामाजिक उत्तरदायित्व विषयमा धारणा राख्नुभयो। समाजका पूर्वाध्यक्ष तिलक बहादुर छेत्रीले संस्थाको विकास र व्यावसायिक हकितका लागि निरन्तर सक्रिय रहनुपर्ने बताउनुभयो। अध्यक्ष माधव लम्सालले होटल प्रतिनिधि समाजलाई थप व्यवस्थित र सक्रिय बनाउँदै होटल व्यवसायको हकित संरक्षण तथा पर्यटन प्रबन्धनमा क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सदस्य बीच आपसी एकता र सहकार्य बढ़ाउँदै व्यवसायले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो। अध्यक्ष लम्सालको अवस्थामा भएको कार्यक्रममा महासचिव शिव पौडेलले प्रस्तुत गरेको कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष डिगबहादुर डागीले प्रस्तुत गरेको आय व्यय प्रतिवेदन साधारण सभाले पारित गरेको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले स्वागत र सञ्चालन महासचिव शिव पौडेलले गरेका थिए। यता ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टाढ गण्डकी कलेजमा तीर्थराज सुवेदी सर्वसम्मत चयन भएका छन्। टाढ गण्डकी तेत्तीसौं वार्षिक साधारण सभा तथा उन्नाइसौं अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो। द्वितीय उपाध्यक्षमा गोपाल कृष्ण संगरोला, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन भएका छन्। कार्य समिति सदस्यमा बलराम पहल, भूपेन्द्र गौतम, अजयराज अधिकारी, शिव छेत्री र श्रीराम पोखरेल रहेका छन्। उम्मेद्वारको प्रथम नामावलीमाथि कसैले दावी विरोध नगरेको र कसैले उम्मेद्वारी फिर्ता नलिएकाले निर्वाचन समितिले सोही नामावली अन्तिम गरेको थियो। पदमार्गको विकास, पर्यटन सुरक्षा, जोखिममुक्त पदमार्गको पहिचान तथा विपदपछि पर्यटन क्षेत्रको पुनर्स्थापनामा जोड़ दिने निर्वाचित अध्यक्ष तीर्थराज सुवेदीले बताउनुभयो। नयाँ पदमार्गको पहिचान र विकासमा जोड़ दिँदै ट्रेकिङ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम टिम्सको प्रभावकारी कार्यान्वयन, पदमार्गको खोजी तथा प्रबन्धन, दुर्घटना न्यूनीकरण र गाइड तथा पोर्टरको सुरक्षित रोजगारीमा काम गर्ने उहाँले बताउनुभयो। कोपिला बालगृह कास्कीले पाँचौं सामाजिक परीक्षण सम्पन्न गरेको छ। कार्यक्रममा पोखरा महानगरपालिका नम्बर 12 वडा अध्यक्ष सन्तोष पास्तोराले कोपिला बालगृह पोखराका बाम्रा बालगृहमा गरिने र अझै राम्रो आत्मनिर्भर बनाउन वडाले सहयोग गर्ने बताउनुभयो। पोखरा महानगरपालिका सामाजिक विकास मन्त्रालयका पोखरा महानगरपालिका सामाजिक विकास शाखाका प्रमुख निर्मला शर्माले सरकार बालगृहहरू बढ़ाउने होइन घटाउने अभियानमा रहेको बताउनुभयो। उहाँले संस्थालाई उत्कृष्ट कार्य सम्पादन गर्न अनुरोध गर्दै बालगृहमा बसेका बालबालिकालाई चाडपर्वको पूर्व सन्ध्यामा परिवारको अभाव महसुस नगराउन उहाँले आग्रह गर्नुभयो। सामाजिक परीक्षणको सहजकर्ता संचारकर्मी जुना थापाले सहजीकरण गरेकी थिइन्। संस्थाका अध्यक्ष सुरजित सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाको निर्देशक रमिला श्रेष्ठले गरेकी थिइन्। सरकारवाला संस्थामा आश्रित बालबालिका, अध्ययनरत विद्यालयको प्रिन्सिपल, पूर्व विद्यार्थी, पुनर्स्थापित बालबालिकाका अभिभावक लगायतको सहभागिता रहेको थियो। संसदीय सुनाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूत मध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। अनुमोदित हुनेमा भारतका लागि प्रस्तावित राजदूत निश्चय राज पाण्डे, चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरन रंग थापा, बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबरा रहेका छन्। त्यसै गरी इजरायलका लागि प्रस्तावित सुरेश कुमार कर्ण, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन, जर्मनीका लागि प्रस्तावित सुरु जोशी, ओमनका लागि प्रस्तावित पद्माश्री राणा, दक्षिण कोरियाका लागि प्रस्तावित संगम श्रेष्ठ, श्रीलंका लागि प्रस्तावित मञ्जला झाको नाम समितिले अनुमोदन गरेको छ। पोखरा महानगरपालिका सात रत्नचोक स्थित सबलान अंग्रेजी माध्यमिक विद्यालयले विजयादशमी, पावली, छठ र ईद लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ। विद्यालय पूर्व प्राथमिक तहदेखि कक्षा 12 सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिभुवन पराजुली, प्राचार्य तथा निर्देशक पुष्पराज पराजुली, निर्देशक ठाकुर प्रसाद पराजुली र शिक्षिका विद्यार्थीले टीका र जमाना लगाइदिएर शुभकामना व्यक्त गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिभुवन पराजुलीले दशैं नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताउँदै यसले परिवार र समुदाय बीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताउनुभयो। बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भाव बारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उहाँले बताउनुभयो। विद्यालयका प्राचार्य पुष्पराज पराजुलीले चाडपर्वले बालबालिकालाई खुशी साटसाट गर्न, एकअर्काको सम्मान गर्न र आफ्नो संस्कृति बारे बुझ्न अवसर प्रदान गर्ने बताउनुभयो। विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै सबै मिलेर खुशी बाँड्ने संस्कार विकास गर्नु परमा उहाँले जोड़ दिनुभयो। विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा यस्ता कार्यक्रम गर्दै आएको जानकारी समेत उहाँले दिनुभयो। निर्देशक ठाकुर प्रसाद पराजुलीले यस्ता गतिविधिले विद्यार्थीलाई पाठ्य पुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने बताउनुभयो। विक्रम सन् 2052 सालमा स्थापित सबलान विद्यालयले पूर्व प्राथमिक तहदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। विद्यालयमा कक्षा 11 र 12 विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र कम्प्युटर विज्ञान विषयको पाठन पाठन हुँदै आएको छ। गुणस्तरीय शिक्षा र सबैको लागि शिक्षा भन्ने आदर्शलाई विद्यालयले प्राथमिकता दिँदै आएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: सिंचाई गरौं, उत्पादन बढाऊं। जिल्लामा विद्यमान जलस्रोतको विकास गरी कृषि योग्य जमिनमा 12 महिना सिंचाई सुविधा विस्तार गरी उत्पादकत्व वृद्धि गर्दै समग्र अर्थतन्त्रमा योगदान पुर्याउने हाम्रो लक्ष्य हो। जलाधार व्यवस्थापन र जल उत्पन्न विपदको न्यूनीकरण तथा व्यवस्थापन मार्फत आर्थिक र सामाजिक क्षति न्यूनीकरण गरौं। ताल, बाँध, सिंचाई, नहर र नदी किनारमा एक्लै पौडी खेल्न नजाऊ, आफू सुरक्षित रहौं। सिंचाई नहर प्रणालीको मापदण्ड भित्र पर्ने जमिन सरकारी संरचना तथा सम्पत्तिको दुरूप्रयोग र अतिक्रमण रोक्ने सिंचाई प्रणालीको दिगो व्यवस्थापन गर्ने गराउने हामी सबैको कर्तव्य हो। गण्डकी प्रदेश सरकार ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की गण्डकी प्रदेश पोखरा।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विष्णु गुरुङजी संस्थापक मन मन्दिर पोखरा। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिउं, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडाध्यक्ष बोधराज कार्की, पोखरा महानगरपालिका, ओडा नम्बर 14। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-841। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजयराज आचार्य अध्यक्ष गुप्तेश्वर गुफा व्यवस्थापन समिति पोखरा छोरेपाटन 17।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विजयादशमीको यो अवसरमा फजुल खर्च नगरौं, मितव्ययी तरिकाले चाड पर्व मनाऊ र संस्कृतिको जगेर्ना गरौं। बिना सिलवाल कार्यकारी निर्देशक कोपिला नेपाल पोखरा। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: वडा अध्यक्ष विष्णु बराल, पोखरा महानगरपालिका, वडा नम्बर 5 एवं परिवार।
3: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव।
4: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
5: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन, अनि यसै नभनेर के गर्नु त।
4: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
6: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75694, 98191-24824।
1: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: वडा अध्यक्ष विष्णु बहादुर भट्टराई, पोखरा महानगरपालिका, वडा नम्बर 6 एवं परिवार।
7: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
8: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
7: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
9: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
8: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4, पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052-21050, 98251-27014।
10: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा
11: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
10: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
0: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको जारी मत परिणाम अनुसार महिला खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका 4 नेत्री विजय भएका छन्। 15 कोटा रहेको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी स्याङ्जाकी कल्पना तिवारी, तनौकी चिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भूषाल निर्वाचित भएका हुन्। सोही पदमा प्रतिस्पर्धा गरेकी बागलुङको बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल भने पराजित बनेका छन्। 15 केन्द्रीय सदस्यका लागि भएको उक्त निर्वाचनमा 36 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुल्लातर्फको मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ। सार्वजनिक मत परिणाम अनुसार महिला खुल्लातर्फ बासना थापाले सर्वाधिक 5,193 मत प्राप्त गरी पहिलो स्थान हासिल गरिन्। यस्तै 3,970 मत सहित उर्मिला थपलिया दोस्रो र 3,906 मत ल्याएर मीना निमागिरी तेस्रो स्थानमा विजयी भएकी हुन्। अन्य विजयी उम्मेद्वारहरूमा कुसुम देवी थापा 3,250 मतका साथ चौथो र धना कुमारी खतिवडा 3,231 मत प्राप्त गरी पाँचौ स्थानमा रहेका छन्। चर्चित लोकगायिका एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापा मगर पनि यसै समूहबाट केन्द्रीय सदस्यमा चुनिएकी छन्। प्राप्त मत विवरण अनुसार अनिता देवकोटाले 2853 मत पाएकी छन्। यसै गरी रीता सेन ओलीले 2700, सृजना अधिकारीले 2658, मुना भूषालले 2514 र गीता सत्यालले 2420 मत प्राप्त गरेकी छन्। स्याङजाकी कल्पना तिवारीले 2363, रीता थापाले 2308, गंगा राहाले 2298 र उमा दाहालले 2215 मत ल्याएर केन्द्रीय सदस्यमा आफ्नो स्थान संरक्षित गरेका छन्। विजयी हुने अन्य सदस्यहरूमा चिनु पोखरेल पनि छिन्। निर्वाचनमा विनिता खड्काले 2466 मत प्राप्त गरी विजय हुने सूचीमा परेकी छन्। तर उनीमाथि मुद्दा विचाराधीन रहेकाले निर्वाचन समितिले उनको विजय घोषणा हुने होलमा राखेको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले 15 महाधिवेशनका लागि तय गरेको कार्यतालिका अनुसार अधिवेशनहरू सम्पन्न गर्न सकेका छैनन्। असोज 15 गते वडा अधिवेशन गर्ने भनिए पनि असोज 28 गतेसम्म 636 वडामा अधिवेशन हुन बाँकी छ। पूर्व महामन्त्री शशांक कोइरालाको समक्षमा अधिवेशन तयारी समिति गठन गरी जिल्ला संयोजक तोकेर अधिवेशन शुरू गरिएको थियो। तर वडापालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका अधिवेशन पूरा नहुँदै जिल्ला अधिवेशन समेत शुरू गरिएको छ। 15 महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलका अनुसार देशका 6743 वडा मध्ये 6107 वडामा महाधिवेशन सम्पन्न भएको छ। त्यस्तै 753 पालिका मध्ये 480 अधिवेशन सकिएको छ भने 330 प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये 170 र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये 85 अधिवेशन भएको छ। देउवा पक्षले कौशिका 1, कर्णालीका 5 र सुदूरपश्चिम 1 गरी 7 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। अझै 70 जिल्लामा अधिवेशन हुन बाँकी छ। पूर्व निर्धारित कार्यतालिकामा कार्तिक 15 गते जिल्ला अधिवेशन, मक्सिर 4 गते साथै प्रदेशमा अधिवेशन र मक्सिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ। गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्षले छिट्टै महाधिवेशन गर्न लागेको हो। यसैबीच गगन थापा नेतृत्वको पक्षले असोज 18 23 गतेसम्म 15 महाधिवेशन सम्पन्न गरी नयाँ कार्य समिति चयन प्रक्रिया अघि बढ़ाएको छ। उक्त अधिवेशनको मतगणना जारी छ। बाढ़ी पहिरो लगायतका कारण देखाउँदै थापा नेतृत्वको पक्षले पनि पूर्व निर्धारित कार्यतालिका समय थप गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाका प्रवक्ता जगदीश खरेलले आउने निर्वाचनमा उम्मेद्वार छनौट प्रक्रिया पारदर्शी र योग्यतामा आधारित बनाउनु पर्नेमा बताउनु भएको छ। उहाँले निर्वाचनमा नेताको व्यक्तिगत तजविदमा पहुँचका आधारमा उम्मेद्वारबाट टिकट दिने परिपाटी अन्त्य भएको भन्दै योग्यताका आधारमा उम्मेद्वार छनौट प्रक्रिया हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले आगामी स्थानीय तहको निर्वाचनको तयारी अहिलेदेखि नै शुरू गर्नुपर्ने पनि बताउनुभयो। आगामी निर्वाचनमा सफल हुन पार्टीकोले मुख्यतया दुई विषयलाई प्राथमिकता दिनुपर्ने खरेलले बताउनुभयो। पहिलो जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर कायम राख्दै उनीहरूको आवश्यकता अपेक्षा र गुनासालाई नजिकबाट बुझ्नुपर्छ। दोस्रो उम्मेद्वार छनौट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र योग्यतामा आधारित बनाउनु पर्ने उहाँले बताउनुभयो। खरेलले वर्तमान सरकारका कामलाईबाट जनता आशावादी र उत्साहित बनेको दावी गर्दै सरकारले सुशासनका क्षेत्रमा गरेका काम तथा उपलब्धि जनता समक्ष पुर्याउन पार्टी सफल भएको बताउनुभयो। यद्यपि अझ धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ थियो। नेपाल कम्युनिष्ट पार्टी एमाले आगामी मंसिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पार्टीको स्थायी कमिटिको प्रथम बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भेलाको मिति र स्थान तय गरिएको हो। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज 22-25 गतेसम्म बसेको स्थायी कमिटिको प्रथम बैठकले केन्द्रीय कमिटिमा मनोनयन, स्थानीय तहका कमिटिको अधिवेशन तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने लगायतका निर्णय गरेको थियो। राष्ट्रिय कार्यकर्ता भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधि सहभागी हुने संगठन विभाग प्रमुख ढकालले बताउनुभयो। अब आर्थिक समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत 10,43,00,000 रूपियाँ भुक्तानीका लागि निकासा गरेका छन्। गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत प्रमुख पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय कोलनीकामा निकासा गरेको हो। मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका 4,842 उखु किसानलाई वितरण गरिनेछ। कोलनीका मार्फत उक्त अनुदान रकम सिधै किसानका बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ। चाडपर्वको मुखमा किसानले लामो समयदेखि पर्खिरहेको अनुदान रकम पाउनु भएको हुन्। अब विदेशका समाचार। भारतको बिहार स्थित वैशाली जिल्लाको राघोपुरमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ। मृतक मध्ये अधिकांश बालबालिका रहेको भारतीय संचार माध्यमले जनाएको छ। मंगलबार राति करिब 8:30 बजे भोजमा सहभागी हुन जाँदै गरेका 25 जना भन्दा बढ़ी व्यक्ति एउटा सानो डुंगामा सवार थिए। नदी पार गर्ने क्रममा डुंगा पल्टिएपछि उनीहरू पानीमा डुबेको थिए। दुर्घटनापछि उद्धार तथा खोजी कार्य गरिएको थियो। घैते मध्ये 7 जनालाई थप उपचारका लागि पटन मेडिकल कलेज तथा अस्पताल पठाएको छ। उद्धारका लागि राज्य विपद प्रतिकार्य बलको टोली पनि परिचालन गरिएको थियो। दुर्घटनामा ज्यान गुमाउने मध्ये अधिकांश 6 देखि 15 वर्ष उमेरका बालबालिका रहेको बताइएको छ। घटनापछि स्थानीय बासिन्दा शोकमा छन्। उद्धार कार्यप्रति असन्तुष्टि जनाउँदै स्थानीयले घटनास्थल पुगेकी जिल्लाका अधिकारी वर्षा सिंहलाई घेराउ गरेका छन्। बिहार सरकारले मृतकका परिवारलाई जनहित 4 लाख भारतीय रूपियाँ राहत दिने घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री कार्यालयले पनि जनहित 2 लाख रूपियाँ दिने घोषणा गरेको छ। यस अनुसार मृतकका परिवारले कुल 6 लाख भारतीय रूपियाँ पाउनेछन्। डुंगा पल्टिनुको कारण खुलेको छैन। क्षमताभन्दा बढ़ी यात्रु सवार थिए वा अन्य कारणले दुर्घटना भएको हो भन्ने बारे थप विवरण आउन बाँकी रहेको छ। खेलकुदको समाचार। विश्व पर्यटक विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् 2027 देखि 2030 सम्म सदस्य राष्ट्रलाई फुटबल विकासका लागि दिने आर्थिक सहयोग बढ़ाएर प्रति राष्ट्र 2 करोड़ 50 लाख अमेरिकी डलर पुर्याउने प्रस्ताव गरेको छ। यसअघि 4 वर्षमा 1 करोड़ डलर दिने योजना थियो। एसोसिएट प्रेसले प्राप्त गरेको दस्तावेज अनुसार फिफाले उक्त अवधिमा फुटबल विकासका लागि कुल 6 अर्ब 35 करोड़ डलर खर्च गर्ने योजना बनाएको छ। प्रस्ताव अनुसार 211 सदस्यीय राष्ट्रलाई सहयोग उपलब्ध गराउनका साथै 6 वटै महादेशीय फुटबल महासंघलाई झरै 9 करोड़ 90 लाख डलर दिने योजना छ। फिफाले महिला तथा युवा फुटबलको विकासमा विशेष जोड़ दिँदै सहयोग रकम बढ़ाउन लागेको हो। सन् 2026 मा 48 टोली सहभागी विश्वकपबाट हुने व्यावसायिक आमदानीको उपयोग गर्दै फुटबल विकासमा लगानी विस्तार गर्दै उसको योजना छ। प्रस्तावित रकम मध्ये 3 अर्ब 50 करोड़ डलर भन्दा बढ़ी फिफाको संचित कोषबाट वितरण गर्ने तयारी छ। यो प्रस्तावलाई डिसेम्बर 2026 मा फिफा काउन्सिलले अन्तिम रूप दिने र मार्च 2027 मा हुने 77औं फिफा कांग्रेसबाट स्वीकृति लिने योजना छ। त्यसैले सहयोग वृद्धि अहिले प्रस्तावकै चरणमा छ। यसैबीच फिफा अध्यक्ष जियानी इन्फानिटीको नेतृत्व र आर्थिक पारदर्शिताका बारे प्रश्न उठिरहेका छन्। सन् 2024 मा उनले विश्वकप व्यवस्थापन सम्बन्धी व्यावसायिक संस्थाबाट 17 लाख डलर भन्दा बढ़ी भुक्तानी पाएको विवरण सार्वजनिक भएको थियो। उक्त भुक्तानी फिफाको वार्षिक आर्थिक विवरणमा समावेश नभएको भन्दै प्रश्न उठे पनि नियम उल्लंघन भएको पुष्टि भएको छैन। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संघारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। नवरात्रको 5 दिन स्कन्द माताको पूजा गरिँदै पोखरा दुबई उडानको 1 वर्षको टिकट बुकिङ खुल्ला। पोखरामा पर्यटन व्यवसाय उत्साहित। यस वर्षको मनसुन मुलुकको सम्पूर्ण भूभागमा बाहिरियो। पोखरा उद्योग वाणिज्य संघको कार्य समितिमा 2 सदस्य मनोनित। संसदीय समितिबाट प्रस्तावित 13 मध्ये 10 राजदूतको नाम अनुमोदन। होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा माधव लम्साल निर्वाचित। चान गण्डकीको अध्यक्षमा तीर्थ राष्ट्रपति निर्वाचित। नेपाली कांग्रेस महिला खुल्ला केन्द्रीय सदस्यमा गण्डकीका 4 नेत्री विजय। देउवा पछिको अधिवेशन कार्यतालिका प्रभावित। 636 वडामा अझै अधिवेशन समित। निर्वाचनमा उम्मेद्वार छनौट नेताको तजविजकामा अनियोग्यताका आधारमा हुने राष्ट्रपतिको बर्दिया र रौतहटका उखु किसानलाई 10 करोड़ 43 लाख अनुदान निकासा। पाँचको बिहार स्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाको मृत्यु। र फिफाले फुटबल विकासका लागि दिने सहयोग 2.5 गुणा बढ़ाउने। रेडियो स्पर्ताले तयार पारेको बिहान 6 बजेको खबर संघारको समय सकिएको छ। तपाईँ रेडियो स्पर्ताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiospartha.com लगइन गरेर साथमा रेडियो स्पर्ताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार लेखि अहिले 9 बजे खबर संघार आउनेछ। हामीसँग सफलताको पाइलामा के गरौँ तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीत र रेडियो स्पर्ता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै यी चाड़ पर्वले सकारात्मक ऊर्जा प्रदान गर्दै सामाजिक भावनाको जागृत हुँदै सामाजिक अभियानतर्फ सबैलाई लाग्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु। सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङ।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ,
10: कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
11: फोन नम्बर 061-587-915।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: दीपा गौतम, संचालक, एसके फुपू सैनिक ज्वेलर्स, पोखरा।
12: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
13: मै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समीक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
14: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
6: The विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: विकृति विसंगति रहित चाड पर्व मनाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिऊं, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडा अध्यक्ष देवकृष्ण पराजुली, पोखरा महानगरपालिका, ओडा नम्बर 4।
17: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
18: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
17: अनि कहाँ छ छोरा यो पसल?
18: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
19: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
18: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
17: पोखरा 2 बिन्दावासिनी बस पार्क,
18: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
17: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
18: मोबाइल नम्बर 98460-59581,
17: 98165-75475।
5: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
6: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
6: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक, सम्पर्क नम्बर 98461-96844, 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: ओडा अध्यक्ष डकनाथ कणेल, पोखरा महानगरपालिका, ओडा नम्बर 31 एवं परिवार।
20: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: नेपालीहरुको मान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्व को पावन अवसर में हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्र में क्रियाशील व्यक्तित्वहरु र देश विदेश में रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दुर्वसिंह खड्का संस्थापक तथा पूर्व अध्यक्ष राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेश में रहनुभएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौ।
1: दिल्ली प्रसाद शर्मा कार्यकारी निर्देशक चिल्ड्रन नेपाल पोखरा। महिलाहरुको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरु, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरु लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरु अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरुलाई रोजगारी दिन्छौ।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओडाध्यक्ष दिवसमान प्रधानङ्ग पोखरा महानगरपालिका ओडा नम्बर 2 एवं परिवार।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्री तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
7: नमस्ते, नमस्कार, म दुर्गा देवी बस्नेत, पोखरा महानगरपालिका वार्ड नम्बर 19 को वडा सदस्य र सुत्रा साहित्य प्रतिष्ठानको अध्यक्ष। सम्पूर्ण पोखरा महानगरपालिका वार्ड नम्बर 19 का वडावासीहरु र सुत्रा साहित्य प्रतिष्ठानका सम्पूर्ण आजीवन सदस्यज्यूहरु, आमा समूहहरु, संघ संस्थाहरु, मेरा शुभेच्छक शुभचिन्तकहरु, इष्टमित्रहरु, सम्पूर्णमा विजयदशमी, शुभ दीपावली, नेपाल सम्वत, छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: Hear yourself. Swayam ko awaaz lai sunnuhos.
1: Hamro khushi kaha cha? Hamro prem kaha cha? Hamro shanti kaha cha? Timiharu sadaiva hami bhitrako gahiraima chhan. Tara hami timiharu yaha chhan bhanne kura nai birsanchhau. Prem rawat.
2: भगवान कृष्ण त भगवान कृष्ण हुनुहुन्थ्यो के दुर्योधनले उहाँलाई बुझे आज भगवान कृष्णको तस्वीर बनाइन्छ एक हातमा सुदर्शन चक्र छ अर्को हातमा शंख छ अनि शिरमा मुकुट छ चमक छ प्रकाश नै प्रकाश छ होइन त तपाईँले देख्नुभएकै होला के दुर्योधनले पनि त्यही नै देखे

दुर्योधनले यस्तो कुरा केही पनि देखेनन् भगवान कृष्णमा, जुन उनलाई राम्रो लाग्थ्यो। एकतर्फ गोपिनीहरू उहाँका पछि लागिरहेका छन्, अर्कोतर्फ दुर्योधन छन्, उनले केही पनि देखिरहेका छैनन्, उनमा केही पनि प्रभाव परेन। अनि अर्जुन अर्जुन तपाईलाई के लाग्छ, के उनी भगवान कृष्णबाट प्रभावित थिए? प्रभावित थिए कि थिएनन्? थिएनन्, प्रभावित थिएनन्, साँच्चै प्रभावित थिएनन्। त्यसैले त उनलाई दिव्य दर्शन भएपछि के भनिन्छ, मलाई माफ गरिदिनुहोस्, मलाई थाहा नै थिएन हजुर को हुनुहुन्छ। के भन्छन्, मलाई थाहा थिएन, म त हजुरसँग उठ बस गर्थे, एउटै खाटमा रहन्थे, मलाई थाहा थिएन हजुर को हुनुहुन्छ, मलाई माफ गरिदिनुहोस्।

उनले पनि देख्न सकेनन्। तर जब उनले ज्ञान पाए, उनले जब देखे, तब मात्र चिने। तपाईले पनि यसरी नै चिन्नु आवश्यक छ। यदि चिन्नु भएन भने यो जीवनको के मूल्य छ, यो किन प्राप्त भएको हो, यो तपाईं बुझ्न सक्नुहुन्न। ज्ञानले के गर्न सक्छ? यदि यसको मूल्य तपाईंले बुझ्न सक्नुहुन्न भने तपाईं यसमा पछि पर्नुहुन्छ। त भक्ति सरल छ, यसका लागि भक्त बन्नुपर्छ, अनि भक्त बन्न पनि निकै सजिलो छ। किन कि जो यो जीवनलाई बुझेर जिउँछ, सरल रूपले हेर्छ, कस्तो आचरण हुनुपर्छ मान्छेको? साई इतना दीजिए जिसमें कटुम समाए, मैं भी भूखा ना रहूं साधु ना भूखा जाए। कबीरा खड़ा बाजार में सबके मांगे खैर, ना काहू से दोस्ती ना काहू से बैर।

सबैभन्दा सरल व्यवहार। त्यसपछि आनन्दै आनन्द हुन्छ, किनकि अहिलेको समयमा यो सन्देश छ नि, यसलाई यस प्रकारले स्वीकार गरिरहेको थियो संसारले, त्यसको कुरै नगरौं। यस्तो पहिला कहिल्यै पनि भएको थिएन। जहाँ जान्छु मानिस यसलाई सुन्छन् अनि के भन्छन्, जीवनभरि नै म यसैको खोजीमा थिएँ। एकजना मानिसलाई बोलाइयो एउटा कार्यक्रममा, भूलवश बोलाइएको थियो, त्रुटि भएर उनी कार्यक्रममा आएका थिए। कार्यक्रम सकिएपछि भन्छन्, मलाई त यसैको खोजी थियो, जीवनभरि कसरी पाउँछु, कसरी सम्भव होला। हालैमा गएको थिएँ, ताइवान गएको थिएँ, यति राम्रो कार्यक्रम भयो त्यहाँ। प्रहरी विभागका मानिसहरू, उनीहरू सुन्छन्, आउँछन्, उनीहरू हेर्छन्, सुन्छन्। एउटा लिंक राखिएको छ, कार्यक्रमको एउटा डीभीडी निर्माण गरिएको थियो ताइवानको सेनाको वेबसाइटमा, फलस्वरूप मानिसहरू सुन्न सकुन्। सेनाका सिपाहीहरू सुनिरहेका छन्, प्रहरीहरू सुनिरहेका छन्, कारागारमा सुनिरहेका छन्, जेलमा मानिसहरूले ज्ञान लिइरहेका छन्, सबै ठाउँमा, विश्वविद्यालयमा सुनिरहेका छन्। विश्वविद्यालयमा कार्यक्रम भइरहेको छ, चाहे उनीहरूको धर्म अलग होस्, उनीहरू बुझ्छन्, हेर्छन्, यसको धर्मसँग केही लिनु दिनु छैन। यो वास्तवमा कस्तो सन्देश हो भने यो हृदयसम्म पुग्छ।

0: एकजना मानिस आएका थिए कार्यक्रममा। मलेसियामा एउटा कार्यक्रम भएको थियो। एकजना मानिस आएका थिए, उनी निकै खुशी थिए सत्संग सुनेर। उनले भने, मैले पहिलो पटक जिन्दगीमा महसुस गरे कुनै चीजले मेरो हृदयलाई स्पर्श गरेको छ। उनलाई के पनि थाहा थिएन भने हृदयलाई स्पर्श गर्दा कस्तो महसुस हुन्छ। उनी असाध्यै खुशी भए। मैले भने, यो त राम्रो कुरा हो, मानिसहरू सुन्छन्, मानिसहरूको जीवनमा परिवर्तन भइरहेको छ अनि आनन्द लिइरहेका छन्।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 सम्पर्क गर्न सक्नुहुन्छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गुप्त कालिका समीक्षा सुन चाँदी पसल बागलुङ बस पार्क पोखरा प्रोप्राइटर लोकबहादुर सुनार लोकेश।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
6: हेलो,
7: हजुर सधैँ कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र थ्री कम्प्लेक्सको बीचमा।
10: फोन नम्बर 061-587-915।
0: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: नमस्कार, म कमला गिरी, समाजसेवी, राजनीतिज्ञ। विजयादशमी, शुभ दीपावली साथै छठ पर्वको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा र हाम्रो जुन नेपाली कांग्रेस पार्टीमा पनि निष्ठा र आस्था इमान्दारिताको राजनीति होस् र सबैलाई सुख शान्ति मिलोस्, जनताहरूलाई नेपाली कांग्रेस पार्टी छ है भन्ने एकदम बलियो आवाज होस् शुभकामना दिन चाहन्छु।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
2: बाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
2: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
2: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा 6 हल्लन चोक, सम्पर्क नम्बर 98-461-96-844, 98-461-96-844 र 98-151-48-975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौ।
6: आयो हे मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट्स।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: ओडा अध्यक्ष किरण बराल पोखरा महानगरपालिका ओडा नम्बर 13 एवं परिवार।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लक्ष्मी खाती परियार अध्यक्ष दलित महिला संघ फेडो कास्की
2: मठ मन्दिर
1: गुरुकुल
2: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
2: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीक्राफ्ट उद्योग
3: रेनबो हेन्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाका महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5 60 27 5 99।
4: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर। सम्पर्क 98 1 61 62 983 98 5 60 52 855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
5: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161 5141984 5141985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161 5251904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यो वर्ष
0: देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विभिन्न स्थानमा धनजनको क्षति भएको छ। त्यसैले यो वर्षका चाडपर्वहरू सरल रूपमा अत्यन्त शान्त रूपमा आपसी मेलमिलाप सहित मनाऊ। श्री बिन्दवासिनी माताले सबैको रक्षा गरून्, यस्ता विपदहरू पुनः नदेउरिन् भन्ने प्रार्थना गर्दछु। गणेश बहादुर ढकाल, केन्द्रीय सल्लाहकार समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछन्। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ व्यावसायिक तथा शिव विकास तालिम केन्द्र पोखराले गरिरहेका गतिविधिहरूलाई हामी जोड्नेछौ। देशमा बेरोजगारी, वैदेशिक रोजगारीमा युवाहरूको बढ़दो आकर्षण र सिप अनुसारको रोजगारी प्राप्त गर्ने नसक्ने समस्या चुनौतीका रूपमा हामी समक्ष रहेका छन्। यस्तो अवस्थामा व्यावसायिक तथा सिपमूलक तालिमले युवालाई रोजगारीसँग जोड्ने, उद्यमशीलताको विकास गर्न र आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। यिनै समग्र विषयलाई जोडेर हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका प्रमुख हुनुहुन्छ अनिल सुवेदी। उहाँसँगको कुराकानी लिएर आएका छौ। सबैलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर, अहिले पछिल्लो समयमा व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले चाहिँ के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: सर्वप्रथममा हाम्रो व्यवसाय तथा सिप विकास तालिम केन्द्र पोखराबाट भएका विभिन्न गतिविधिहरू, हालसम्मको प्रगतिहरू, समस्या चुनौतीको विभिन्न विषयमा हाम्रो कार्यको तर्फबाट केही कुरा राख्ने अवसर दिनुभएकोमा हजुर धेरै धन्यवाद। यस कार्यले व्यवसाय तथा सिप विकास तालिम केन्द्र पोखराको स्थापना 2042 सालमा भएको थियो। 42 साल पश्चात विभिन्न तालिमहरू बजारको माग अनुसारको तालिमहरूलाई कसरी समेट्न सकिन्छ भन्ने, यसलाई अघि बढाउने क्रममा यसलाई आयोजनाको रूपमा यो गण्डकी पढ्दै क्रममा यसले फोकस गरेको कार्यक्रम सञ्चालन देश संघीयतामा गए पश्चात 2075 सालमा चाहिँ यो कार्यले सामाजिक विकास मन्त्रालय मार्फतमा रहेर सञ्चालन रहेको छ। हाल यस कार्यले बजारको माग अनुसारका विभिन्न तालिमहरू 3 महिने, 15 दिने, 1 महिना तालिमहरू चाहिँ सञ्चालन गरिरहेको छ। हालसालै यस आर्थिक वर्ष 83/84 को पहिलो सत्रमा पनि हामीले विभिन्न 13 वटा तालिमको हामीले सूचना निकालेका थियौँ। 13 वटा तालिममा प्रत्येकमा 20 जनाको दरले तालिममा सहन गर्न बजारमा अत्याधिक माग भएको हुनाले 13 तालिमभन्दा बढी आकृति मात्र हाम्रो यो फारम भर्ने अवधि समाप्त भएको छ र हामी अन्तर्वार्ताको चरणमा यो 10 दिन लगत चाहिँ अन्तर्वार्ता गरेर त्यस पछाडि तालिम शुरूआत गर्ने, पहिलो चरणको तालिम शुरूआत गर्ने हामी चरणमा पुगेका छौँ।
0: जस्तै तपाईँहरूले सञ्चालन गर्ने तालिमहरूमा चाहिँ आकर्षण चाहिँ कस्तो छ?
1: हामीले सञ्चालन गर्ने तालिमहरूमा चाहिँ केही तालिमहरूमा उल्लेख्य आकर्षण छ, जस्तै यो कुक तालिममा, त्यस पछाडि यो मन्टेश्वरी तालिममा, काट्ने सैलुन तालिममा, यो तालिमहरूमा एकदमै बढी आकर्षण रहेको छ। पहिला सुरुमा यो कबल काट्ने तालिममा चाहिँ हामीले तालिम शुरू गर्दाखेरि मान्छे आउनै गाह्रो नै गाह्रो थियो, तर अहिले आएर के भएछ भने यो वैदेशिक रोजगारीमा जानेहरूले पनि, नेपालमै व्यवसाय गर्नेहरूले पनि यसमा बढी आकर्षण रहेको, सँगसँगै यो पोखराको यो पर्यटकीय क्षेत्रमा चाहिँ कुक तालिममा पनि राम्रो आकर्षण भएको छ। यसबाट उत्पादित युवा शक्तिहरू वैदेशिक रोजगारी र स्वदेशी आन्तरिक रोजगारीमा पनि खपत भएको अवस्था छ। सँगसँगै हाम्रो तालिमहरूमा अहिले यतिखेर हामीले खोलाएको तालिमहरू 13 वटा तालिममध्ये म केही नाम लिन चाहन्छु। यसमा भनेको सिलाइ कटाई छ, जस्तै ब्युटी पार्लर छ, मन्टेश्वरी छ, अनि त्यस पछाडि प्लम्बिङ छ, हाउस वायरिङ छ, अटोमोबाइल मर्मत छ, मोटरसाइकल मर्मत छ, कुक मैले अघि भने कुक कुक छ, कपाल काट्ने सयन छ, अनि कम्प्युटर सम्बन्धी यो सफ्टवेयर तालिमहरू छ। त्यस पछाडि हाम्रो यो अब अर्को चरणमा चाहिँ विभिन्न यो आर्थिक वर्षमा हामीले चाहिँ मागमा आधारित तालिमहरू पनि 2-3 राखेका छौँ। त्यसमा अब के माग हुन्छ त्यही अनुसार अब एडभान्स तालिमहरू पनि हामी जस्तै एडभान्स सिलाइ कटाई, एडभान्स ब्युटी पार्लरहरू दिने, अरू नयाँ तालिमहरूको सम्भाव्यता पनि हामीले अध्ययन गरिरहेका छौँ। जस्तै मनोपरामर्श सम्बन्धी तालिमहरू, केयर गिभरहरू सम्बन्धी तालिमहरू पनि हामीले सम्भाव्यता अध्ययन गरिरहेका छौँ। यो आर्थिक वर्षमा हामीले सकेसम्म अब नयाँ बजारमा जे बढी के खपत हुन्छ त्यही हिसाबले तालिम गर्ने भनेर हामी हाम्रो मन्त्रालयको निर्देशन, माननीय मन्त्रीज्यू सचिवजीको निर्देशन छ, हामी अगाडि बढ़िरहेका छौँ। हाम्रो मन्त्रालयको सबै टिमले पनि बजारमा जाने अध्ययन गर्ने पनि गरिरहेको छ।
0: हजुर, यो इतिहास थोरै अघि सरले जोड्नुभयो होइन, 2042 सालदेखि भनेर, अहिले केही स्वरूप परिवर्तन भएको हो यसको तालिम केन्द्रको?
1: तालिम केन्द्रको 2042 सालमा हाम्रो

0: सोमबार माधवमा स्थापन भयो, पदस्तरमा आए पछाडि हाम्रो यो प्रदेशमा हस्तान्तरण भयो, त्यस पछाडि के भयो प्रदेशमा आइसकेपछि नजिक मन्त्रालय पनि नजिक हुने, त्यसपछि हाम्रो गण्डकी प्रदेशमा जो दुईटा कार्यहरू छ, एउटा पर्वतमा छ, एउटा हाम्रो यहाँ काशीमा छ, हामीले चाहिँ गण्डकी साबित गण्डकी अञ्चल र नवलपुर सातवटा जिल्ला हामीले हेर्छौँ। यहाँ हाम्रो प्रदेशमा आएपछि हामीले के गर्यो भन्दाखेरि पहिला पुरातनवादी तालिमभन्दा पनि हामीले केही नयाँ तालिमहरूमा बढी हामीले फोकस गरेका छौँ। जस्तै हामीले अहिले हुने कुक तालिम 22 तालिम हामीले अघि वर्ष चलायौँ, महिलाहरूलाई नियर 8 तालिम पनि हामीले अघिल्लो वर्ष दियौँ। अहिले हामीले सकेसम्म माघमा आधारित बढी तालिममा हामीले जोड गर्न गइरहेका छौँ पछिल्लो चरणमा। अब हाम्रो सफलता दर चाहिँ अझै पनि कम छ। हाम्रो इच्छा हुन्छ भने त के थियो भन्दाखेरि 100 कमसेकम 80% चाहिँ रोजगार सुरोजगार उद्यमशील हुन् भन्ने थियो। अघिल्लो वर्षको हाम्रो सर्वेक्षण हामीले 82-83 हामीले सर्वेक्षण गरेका थियौँ। यो तालिम पश्चात कति मान्छेहरूले चाहिँ रोजगार सुरोजगार र आफै उद्यमशील भए भनेर हामी सर्वेक्षण गर्दाखेरि त्यो आर्थिक वर्षमा करिब करिब हाम्रो तालिम लिए मध्येबाट 25% करिब 25% मात्रै तुरन्तै अब भविष्यमा चाहिँ अरू थपिँदै पनि जाला तुरन्तै चाहिँ उहाँहरू जबमा अथवा आफ्नो स्वरोजगारमा इन्क्रिज भएको हामीले त्यसपछि डाटा लियौँ। अब आगामी वर्षमा पनि हामीले के गर्दैछौँ भन्दाखेरि यसको यो सफलता दरलाई बढाउने हिसाबले हामी अगाडि बढिरहेका छौँ।
1: हजुर हजुर, अहिले जस्तै तालिम लिएर बसेकाहरूको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ?
0: तालिम लिएर बसेकाहरूको अवस्था मैले अघि नै भने 25% जतिहरू चाहिँ तालिम पश्चात एउटा काममा इन्गेज भएको देखियो, अन्य केही तालिम लिएर बसेकाहरूले अझ एडभान्स तालिम चाहियो भनेको माग पनि छ। सँगसँगै हाम्रो यो बजारको पनि समस्या छ। बजारमा के छ भन्दाखेरि हाम्रो यो बजार सानो छ, उद्योगहरू कम छन्, उद्योगहरू कम भएको हुनाले तालिम लिएर बसेकाहरू तालिम नपाएको अवस्था छ एकातिर। अर्को कुरा हाम्रो नेपाली कल्चर चाहिँ श्रमप्रतिको सम्मान गर्ने हाम्रो संस्कार बसिरहेको छैन। यहीँ नेपालमा आएर विदेशबाट आएर विभिन्न प्लम्बिङ त्यसपछि हाउस वायरिङ कपाल काट्ने तालिममा इन्डियाबाट धेरै उहाँहरू वैदेशिक रोजगारीमा नेपाल आउनु भएको छ, नेपालबाट रेमिटेन्स चाहिँ उहाँहरू लैराख्नु भएको छ। इन्डियामा चाहिँ इन्डिया नेपाल सानो देश छ, इन्डियामा रेमिटेन्स भित्राउने देशमध्ये नेपाल 4-5 पर्दो रहेछ। हाम्रा युवाहरूले चाहिँ अझै पनि तालिममा पुरातन परम्परागत तालिमहरूमा विभिन्न यो जात धर्मले गर्ने भन्ने जुन कल्चर दिमागमा छ त्यो सेज थाल्नुपर्छ। श्रम जुनसुकै काम सानो ठुलो हुँदैन, श्रमको सम्मान गर्ने आफ्नो देशमा पसिना बगाउने हाम्रो कल्चर चाहिँ अब बिस्तारै बढ्दैछ, अझै बढी बढाउनु पर्छ भन्ने मलाई लाग्छ। अहिले हामीले बजारमा हेऱ्यौँ भने पनि अब हेर्नु कपाल काट्ने तालिममा प्लम्बिङमा धेरै पैसा बाहिर गइरहेको छ। जम्मै यो इन्डियाबाट आउने उहाँहरूलाई चाहिँ धेरै यो बजारको बढी अझ मोटरसाइकल मगाउनुको पनि त्यस्तै छ, गाडी मगाउनु त्यस्तै छ, उहाँहरूको बढी इच्छा छ। नेपालीहरूले यो तालिममा चाहिँ बढी आकर्षित भएर अझ बढी यो मोटरसाइकल अटोमोबाइल अझ कम भइरहेको छ उहाँहरू आकर्षित, यसमा बढी आकर्षित भएर आफ्नो देशमा स्वरोजगार हुन चाहिँ अवसर छ। हामी विदेशमा गएर 1,00,000 कमाउनुभन्दा नेपालमै बसेर 50,000 कमाएको राम्रो हुन्छ, त्यो हिसाबले अघि बढ्नुपर्छ भनेर हामीले प्रचार प्रसार गरिरहेका छौँ, विभिन्न सूचनाहरू दिइरहेका छौँ, फेसबुकमा पनि हामीले दिइरहेका छौँ, विभिन्न हाम्रो हजुर सोसल मिडियाहरूबाट मार्फत पनि। म अब तालिमको जसलाई जे आवश्यक छ जे सिक्न पर्ने छ त्यो तालिम लिउँ, तालिम लिए पछाडि चाहिँ आफ्नो लिएको सिपको प्रयोग गरौँ, अन्य आज एउटा तालिम दिने यो वर्ष अर्को वर्ष अर्को तालिम दिने त्यो तालिम फर्दै हिँड्ने होइन कि एउटा कुनै सिपमा दक्ष भएर त्यो अनुसार काम गरौँ भन्न चाहन्छु।
1: हजुर, यसको जस्तै तालिममै लिएर बसेकाहरूको लागि चाहिँ अवसर र सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न?
0: जो तालिम लिएर बसेको छ, जो आफूले मनैदेखि लिएर यो सिक्छु भनेर तालिम लिएको छ, उसले दक्ष भए पछाडि अवसर चाहिँ सबै तालिमहरूमा चाहिँ राम्रो अवसरहरू नेपालमा छ। जस्तै भनौँ अब मोटरसाइकल बनाउने हेर्नु, गाडी बनाउनेमा चाहिँ राम्रो अवसरहरू छ। त्यस पछाडि यो हाम्रो यो महिला सम्बन्धी मन्टेश्वरीमा राम्रो छ, ब्युटी पार्लरमा राम्रो छ, सिलाइ कटाइमा यो गार्मेन्टहरू खोल्यो भने सिलाइ कटाइ राम्रो छ, त्यो नराम्रो भन्ने छैन। तर चाहिँ आफूले तालिममा एकदम दक्ष हुनु पर्यो।
1: हजुर, भनेपछि त्यो सम्भावना पनि छ, अवसरहरू पनि छ, तर अब त्यसलाई चाहिँ आफू चाहिँ लगन हुन पर्यो, इच्छा हुन पर्यो, निरन्तरता हुन पर्यो।
0: सँगसँगै वैदेशिक रोजगारीमा पनि तालिम लिएर जाने र नलिकन जानेहरूको चाहिँ उहाँको आमदानीमा धेरै ठुलो अन्तर छ।
1: हजुर हजुर, पक्कै पनि केही न केही सिप लिएर गएपछि त्यो सिपले नै होइन रोजगार पाउनुहुन्छ। तालिमले चाहिँ तपाईँहरूले देख्नुभयो होला यति लामो समयदेखि तालिम केन्द्रले तालिम दिएको छ होइन, ओहो यस्तो व्यक्ति नै यस्तो हुँदो रहेछ भन्ने त तपाईँहरूले थुप्रै उदाहरण देख्नु भएको छ। तालिमले चाहिँ कसरी लाइफ चेन्ज गराउन सहयोग गर्छ?
0: जस्तै हामीले हेरौँ सामान्यतया हेरौँ हामीले एकदेखि बाह्रसम्म पढ्दाखेरि हाम्रो कोर्स सैद्धान्तिक छ तर मान्छेले तीन महिना मात्रै प्लम्बिङ तालिम लिएको भने मैले हेरेको छु हेरेको सर्वेक्षण गरेको तीन महिना मात्रै हाम्रोमा प्लम्बिङ तालिम कसरी लिनुभयो भने उहाँहरू यो प्लम्बिङ सम्बन्धी विभिन्न धारा पाइप फिटिङदेखि लिएर बाथरुम फिटिङदेखि लिएर सबै जुन जुन प्लम्बिङ सम्बन्धी काम छ उहाँहरू करिब दक्ष हुनुहुन्छ उहाँहरू मध्येको पाँच घन्टा त झन्डै तीन महिना तालिम लिएर उहाँले अभ्यास गर्नु भने दक्ष हुनुहुन्छ मलाई के लाग्छ भन्दाखेरि तपाईँको त्यो बाह्र एकदेखि बाह्रसम्मको पढाइ भन्दा तीन महिनाको तालिमले उसको लाइफमा धेरै चेन्ज गरेको हुन्छ त्यही तीन महिनाको तालिमबाट अब चाहिँ
1: पक्कै पनि तर काम सानो ठुलो हुँदैन काम आफैमा श्रमको सम्मान गर्नुपर्छ हामी सबैजनाले अघि सरले भने जस्तै धेरै व्यक्तिहरू भनौँ न इन्डियाबाट आएर उहाँहरूले यहाँ रोजगारी सिर्जना गरेर बस्नु भएको छ भने हाम्रै देशमा चाहिँ थुप्रै रोजगारीका ती अवसरहरू छन् कि तर त्यो हामी नै भनौँ न धारा केही बिग्रियो भने हामीले कति समय कुर्नुपर्छ र होइन खर्चिलो आफै बढी नै पैसा दिएर चाहिँ बोलाउनु पर्छ भने त्यो क्षेत्रतिर हाम्रै युवा किन नलाग्ने यो तर्फ पनि ध्यान दिन जरुरी छ सर यसरी तालिम लिएका व्यक्ति र बजारको तारतम्य चाहिँ कतिको मिलेको पाउनुहुन्छ
0: अब बजारको माग अनुसार हाम्रो तालिम सकेसम्म बजारको माग अनुसार तालिम दिने हामी प्रयास गरेका छौँ हाम्रो बजारमा अझै पनि के छ भन्दा एउटा भनेको बजारको सानो बजार छ अर्को चाहिँ बजार भइकन पनि जसले कामदार खोजिरहेका छ उनीहरूले समयको तोकेको समयमा हामीलाई पाएको छैन काम खोज्नेले पनि काम पाएको छैन त्यो बीचमा पुलको काम गर्नलाई हामीले चाहिँ अब एउटा अनलाइन सिस्टम बनाउने भनेर हाम्रो मन्त्रालयमा यो रोजगार सूचना केन्द्र मार्फत हाम्रो अनलाइन सिस्टमबाट रोजगारदाता र रोजगार लिने जो रोजगारीको खोजी छ उहाँहरूबीच सिधै कन्ट्याक्ट गर्ने हाम्रो एउटा यो आर्थिक वर्षमा हामीले एउटा प्लान बनाएका छौँ सबै बेरोजगारहरूलाई सिस्टममा इन्ट्री गर्ने तालिम लिएकालाई इन्ट्री गर्ने रोजगारदातालाई इन्ट्री गरेर डाइरेक्ट उहाँले एउटा मोबाइलको एपबाट नै रोजगारी पाउने अनलाइन जस्तो अनलाइन सर्भिसहरूले अनलाइन सेवा दिने खालको हामीले एउटा यो व्यवस्था गर्न धेरै पहिलादेखि खोजिरहेका यो वर्ष चाहिँ सफल भइरहेको पनि छ त्यो भयो भने रोजगार दिनेलाई पनि सिधै टच भयो बिचौलियातिर जानु परेन अनि रोजगार खोज्नेलाई पनि के भयो अनलाइनमा सस्तोमा आफ्नो घर पाएक क्षेत्रमा चाहिँ त्यस पछाडि हामीले सिधै उनले पनि रोजगार पाउने भए आफ्नो पार्ट टाइम जब पनि गर्न सक्नुभयो फुल टाइम पनि गर्न सक्नुभयो सँगै यसले गर्दाखेरि एउटा यो राज्यलाई नै एउटा इकोनोमीमा नै राम्रो असर पर्ने जाने देखिन्छ
1: हजुर पक्कै पनि अहिले यस्तो जस्तै चाहिँ पछिल्लो समयमा चाहिँ श्रम बजारमा कस्ता स्थित भएका जनशक्तिको माग बढी देख्नुहुन्छ
0: यो पछिल्लो समयमा श्रम बजारमा हामीले अब महिलातर्फ हेर्दाखेरि यो मन्टेश्वरीको राम्रो चाहिँ यो सबै स्कुलहरूमा चाहिँ मन्टेश्वरी स्कुलहरूमा चाहिँ मन्टेश्वरीको तालिम लिएकालाई मात्रै पढाउन दिने हिसाबले मन्टेश्वरीको राम्रो हाम्रो अघिल्लो आर्थिक वर्ष नै हामीले हेरौँ बीसजनामा आठ दसजना चाहिँ कम्तीमा तुरुन्तै रोजगार भएको देखियो सँगसँगै स्वरोजगारतर्फ चाहिँ यो ब्युटी पार्लरमा पनि राम्रो व्यवसायहरू गरिराख्नु छ यो कपाल काट्ने तालिममा पनि नेपालमा भन्दा अझ कसरी जुन कपाल काट्नेको विदेशमा गयो भने उसले पार्ट टाइम जब गर्यो भने कपाल काट्ने साथीभाइ कपाल काट्ने पार्ट टाइम जब गर्यो भने उसले महिनामा एक दुई लाख नेपाली कमाउँछ हुँदो रहेछ त्यही भएर हाम्रो यो कपाल काट्ने विदेश जानेहरूले कपाल काट्ने राम्रो उहाँले राम्रो आमदानी गरिराख्नुको हामीलाई यो फिडब्याक पछि उहाँलाई गइसकेपछि आएको छ सँगसँगै नेपालमा पनि अलि हेऱ्यौँ भने अलिअलि कपाल काट्नेहरूको पसल नेपालीहरूको पनि परेको थियो बढ्दो क्रममा रहेको छ अन्य तालिमहरूको हकमा यो प्लम्बिङ यस प्लम्बिङको राम्रो मार्क छ हाउस वायरिङको राम्रो मार्क छ उहाँहरूले यदि राम्रोसँग सिक्नुभयो भने प्लम्बिङ हाउस वायरिङमा पनि हामीले खाली बस्नु परेको मान्छे देखेका छैनौँ जसले राम्रोसँग गरेर आएर सिकेर त्यसले तुरन्तै प्र्याक्टिसमा व्यवहारमा भयो त्यसलाई चाहिँ तुरन्तै काम पाएको देखिन्छ
1: पक्कै पनि हामी जान्छौँ विदेश जान्छौँ त्यहीँ गएर गर्ने के त भन्ने कुरा अन्यर भएर गइरहेका हुन्छौँ सरले भने जस्तै म एकचोटि सर्ट टर्मको लागि गर्थेँ त्यहाँ कपाल काट्छु भनेर जाँदाखेरि एकदमै महँगो हुँदो रहेछ कि अनि त्यही नेपाली दिदी बहिनीहरूले चाहिँ कपाल काट्ने व्यवस्था मिलाउनु भएको थियो भनेको हामी जाँदाखेरि त्यहाँ गएर चाहिँ केमा सम्भावना छ भन्ने कुरा सिकेर गयौँ भने तपाईँ खाली बस्नै पर्दैन अथवा यो पार्ट टाइम टाइपको जब पनि तपाईँलाई हुनसक्छ त्यस कारणले सिप सिकेर गयौँ भने त्यो हरेक ठाउँमा बिक्ने खालको म त यति पढेकी छु किन गरेर भन्ने होइन सिप आफैमा त्यो पढाइभन्दा पनि ठुलो कुरा चाहिँ सिप रहेछ अनुभव रहेछ यसलाई चाहिँ सबैले मनन गर्नको लागि पनि म अनुरोध गर्छु सर जस्तै अहिले केन्द्रले सञ्चालन गर्ने तालिमको छनौट गर्दाखेरि तपाईँहरूले जस्तै स्थानीय बजारको मागलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ
0: हामीले यो गण्डकी प्रदेशका विभिन्न स्थानीय तहहरू प्रत्येक जिल्लाको स्थानीय तहलाई हामीले बजेटभन्दा पूर्व नै तालिमको मागहरू हामीले पठाउँछौँ उहाँहरूबाट पनि केही माग आएको हुन्छ, हामीले बजारको सर्वेक्षण पनि गर्छौँ कुनमा बढी मान्छे अघिल्लो वर्ष दिएको तालिममा कुनमा बढी

0: गरियो, त्यस पछाडि नेल आर्ट गरियो, त्यसरी नै हामीले नयाँ तालिमहरू के छ माग त्यो अनुसार गर्छौँ। यो वर्ष पनि हामीले मागमा आधारित 3 महिनाको तालिम पनि 2-3 छन् हामीसँग, छोटो तालिमहरू हुन्छन्। त्यसरी हामीले नयाँ तालिम अघिल्लो वर्षमा हामीले यो होम एप्लायन्स भन्ने बढी माग आइदेखियो भनेर यो वर्ष हामीले होम एप्लायन्स भन्ने तालिम पनि राखेका छौँ, 22 हामी छुट्टी तालिम पनि राखेका छौँ। त्यसरी हाम्रो यो हाम्रो यसै त हाम्रो सरकार चाहिँ को स्रोत सानो छ, त्यो स्रोतलाई सकेसम्म अधिकतम म्यानेजमेन्ट गर्नेतिर हामी गएका छौँ। जसरी तालिम दिए पनि राखे पनि पोखरामा माग बढी छ। अघि मैले भने 200-300 तालिम मागको संख्यामा हामीले माग गरेका छौँ, 12-15 आवेदन परेको छ, माग बढी छ। तर हामीले सकेसम्म त्यसको बजेटलाई वेल म्यानेज गर्ने हामीले प्रयास गरेका छौँ।
1: जस्तै तालिम लिइसकेपछि यहाँबाट तालिम लिएर जस्तै बाहिरिनीहरू पनि सिकेर विदेश जान्छु भन्ने खालको जनशक्ति कति छ र यस प्रकारको व्यावसायिक दक्षता हासिल गरेका व्यक्तिहरू चाहिँ विदेशमा गएर नि राम्रो गरेको पाउनुमा
0: छ? अहिले आज मान्छेहरूको चेतनाको स्तर बढ्दैगएको छ। जस्तै पहिला हामीले करिब 75% चाहिँ अझै बेनबाल बाहिर जान्थ्यो भने अहिले मान्छेहरू उहाँ गएर भोगेका आफ्नो दाजुभाइहरूले भनेको अनुसार नै उहाँहरूले चाहिँ विदेश जानेहरू पहिला पनि उहाँहरू एकदम अझ युरोपियन कन्ट्री जाने हुन्छ, त्यसपछि अस्ट्रेलिया जानेहरूले पनि यो कुकमा अघि मैले भने कपाल काटीमा बारिस्टाहरूमा एकदम बढी उहाँहरू सिक्न खोज्नुहुन्छ। अब यो अझै पनि हाम्रो यो अब गल्फ कन्ट्री जानेहरूको चाहिँ अझ चेतनाको स्तर अझै कमजोर छ। उहाँहरूले उहाँ गएर गर्ने मेसनमा अघि बर्षमा मेसन भन्ने तालिम राख्यौँ, तर मेसनमा आवेदनै परेन। मेसन त्यस कार्पेन्टर यिनीहरूमा चाहिँ अझै पनि उहाँहरूको यो गल्फ कन्ट्री जाने जानेहरूको चेतनाको स्तर अझै बढी छ, बढ्दो क्रममा छ, जो धेरै बढिसकेको छैन।
1: हजुर हजुर, त्यो सँगसँगै जस्तै हामीको तालिमको अघि सरले भनिसक्नुभयो कस्ता कस्ता तालिम सञ्चालन हुन्छन् होइन, त्यो तालिमको अवधि पाठ्यक्रम सिकाइ प्रक्रियाबारे बताइदिनु न। जस्तै सैद्धान्तिक र व्यवहारिक होइन, कस्तो कस्तो खालको तरिकाले
0: हाम्रो तालिममा प्रायः जस्तो हाम्रो अधिकांश तालिम 3 महिनाको छ, त्यो भनेको 78 कार्यदिन 390 कार्यघण्टा हो। यसको सिटिभिटीबाट पनि सिलेबसहरू छ, अनि हाम्रो एउटा माथि नै पहिला हाम्रो प्रतिष्ठान थियो व्यवसाय शिक्षा विकास तालिम प्रतिष्ठान श्रम मन्त्रालय अन्तर्गत त्यो प्रतिष्ठानले बनाएको सिलेबसहरू पनि छ। त्यस पछाडि त्यो सिलेबसलाई आधार गरेर हामीले 80% हाम्रो प्रयास भनेको 80% प्र्याक्टिकल 20% थ्योरिटिकल। हाम्रो 80% चाहिँ हामीले सकेसम्म प्र्याक्टिकल बढी गर्ने, 20% थ्योरिटिकल गर्ने हाम्रो चाहिँ एउटा मापदण्ड छ।
1: हजुर हजुर, त्यो सँगसँगै तालिम लिइसकेपछि तालिम लिएका व्यक्तिहरूको सिप परीक्षण हामी गर्छौँ कि गर्दैन?
0: हाम्रो सिप परीक्षण गर्न हाम्रो त्यही परीक्षा हाम्रो प्रत्येक तालिम सकेपछि हामीले परीक्षा लिन्छौँ। सँगसँगै सिप परीक्षणको लागि हामीले के गर्छौँ उहाँलाई भन्दाखेरि हाम्रो यो सिटिभिटीबाट साउनमा मुसिरमा र चैतमा सिप परीक्षणको सूचना खोजिराखेको हुन्छ, उहाँलाई त्यहाँ आवेदन दिन लगाउँछौँ। हाम्रो पनि कतिपय सेन्टरहरू पर्छ, उहाँले त्यस पछाडि उहाँहरू जसलाई आवश्यक छ उहाँले सिप परीक्षण गरेर स्वतन्त्र रूपमा अनुभवको आधारमा सिप परीक्षण गर्नुहुन्छ। सँगसँगै हाम्रो मन्त्रालयबाट अब यो सिप परीक्षण अनिवार्य गर्ने कि भन्ने छलफल छ। तर हाम्रो के छ भन्दाखेरि विवाहमा सिप परीक्षण हाम्रो प्रमाणपत्र भनेको 42 सालदेखि स्थापना भएको कारणले आफ्नै प्रमाणपत्रको महत्व छ। सिप परीक्षणमा उहाँहरू पास नहुने त सम्भावना कम छ, तर सिप हाम्रो चाहिँ उहाँहरूलाई सकेसम्म दक्ष बनाउनुतिर हामीले बढी जोड गरेका छौँ। सिप परीक्षण हाम्रो जिटिभिटी यहीँ स्थापना भएको छ प्रदेशमा, सिटिभिटी र जिटिभिटी पछि मर भएपछि सहज रूपमा सिप परीक्षण भएको खण्डमा हामीले अनिवार्य रूपमा सिप परीक्षणको दिशामा पनि हामी अघि बढ्छौँ।
1: हजुर, अघि सरले भने जस्तै यहाँ चाहिँ पोखराले चाहिँ 7 जिल्ला भन्नुभयो होइन सर, जस्तै यो निशुल्क हो तालिम
0: सबै निशुल्क,
1: अनि जिल्ला जिल्लामा 7मा पनि जिल्ला जिल्लामा सञ्चालन हुन्छ कि अथवा अर्को जिल्लाको व्यक्तिको निवेदन पर्यो, मानव कुनै जिल्लाको 5 जनाको निवेदन पर्यो भने त्यहाँ तालिम लान त सकिँदैन होला, त्यो व्यक्तिलाई ल्याउँदाखेरि हामी कसरी ल्याउँछौँ, उसलाई खर्च पनि हामीले नै भेट्छौँ कि उनीहरूको खर्च ल्याउनुपर्छ कि के छ?
0: जस्तै हाम्रो अधिकांश तालिमहरू पोखराको केन्द्रबाट यहीँ पोखराकै आसपासको शब्दमा हुन्छ। किन भन्दा पोखरा भन्दाखेरि के छ भन्दाखेरि यो सबै गण्डकी प्रदेशका प्रत्येक जनता धेरै जसो जनता युवा वर्गहरू पोखरामा बस्ने, हाम्रो यहाँ पोखरामा सञ्चालन गर्दाखेरि हामीले भन्दाखेरि 7 जिल्ला भने पनि गर्ने प्रदेशकै पर्वत बागमा हाम्रो कार्यक्षेत्रभन्दा बाहिरका पर्वत बागमा म्यागी पनि धेरै युवाहरू हाम्रोमा फर्म भर्न आउनुहुन्छ। उहाँहरूलाई हामीले अन्तर्वाधक क्रममा पनि हामीले सकेसम्म सबै जिल्ला समेटियोस् भन्ने हिसाबले जिल्ला समेट्न हामीले प्रयास गर्छौँ। सकेसम्म आर्थिक रूपमा विपन्न भएका र अन्य जिल्लाहरूमा अवसर नपाएका अरू तालिममा अवसर नपाएकाहरूलाई हामी प्रायोरिटी दिन्छौँ। सँगसँगै स्थानीय तहसँग सम्बन्ध गरेर कुनै तालिमहरू चाहिँ स्थानीय तहमा भनी गरेर रहनु पर्यो भने पनि हामीले घुम्ती तालिम पनि दिन्छौँ। जस्तै अब यो वर्षको ट्रेनमा अघिल्लो वर्षको ट्रेनमा हामीले के देख्यौँ भन्दाखेरि युवा जनशक्तिहरू पोखरापछि नवलपुरमा बढी भएको हुनाले हाम्रो तालिमहरू चाहिँ नवलपुरमा वहीँ गरेर धेरै सञ्चालन भएको थियो।

0: गर्भमा सेलमा पाउन पनि हुने भयो, दुईटा तालिमहरू चाहिँ वहीँ घरमा सञ्चालन भएको छ। अर्को कुरा यो मिटी र मर्मत भन्ने किसानसँग सम्बन्धित तालिम चाहिँ हामीले यहाँ नभइकन अब जिल्लाहरूमा त्यो चाहिँ किसानहरूलाई दुःख भएको हुनाले हामीसँग प्राविधिक जनशक्ति पनि भएको हुनाले उहाँहरूलाई वहीँ गएर हामीले चलाइरहेका छौँ। प्राय जस्तो तालिममा हामीले अब हाम्रो त्यो तालिम शुल्क छ, त्यही तालिम हाम्रो बदामा सिक्यो 50-60 हजार पर्छ। उहाँहरूलाई त्यसपछि खाजा खर्च पनि पाउँछ, दिनको हाजिर भएको दिनको 75 रुपियाँ आउँछ। तालिमको सामग्री प्रशिक्षण सबै व्यवस्थापन हामीले गर्छौँ, तर उहाँहरूलाई अन्य जिल्ला त यहाँ आएर बस्नेहरूलाई चाहिँ हामीले बस्ने खाने व्यवस्था गर्दैनौँ। अघिल्लो वर्ष एउटा मान्छे मुगुबाट आउनुभयो, कपाल काट्न सिक्नु, यहाँ आएर सिक्नुभयो, उहाँ गएर आफै खोल्नुभयो। त्यस्ता युवाहरू बाहिरबाट आएकाहरूलाई हाम्रो इन्टरभ्यूमा उहाँले भन्नुभयो भने हामी प्रायोरिटी बढाइदिन्छौँ, तर उहाँहरूलाई बस्ने खाने व्यवस्था चाहिँ हामीले गर्नु सकेको छैन।
1: पनि त्यो सँगसँगै सर, अहिले ठ्याक्कै तालिम केन्द्रलाईको चाहिँ कुरा गरौँ, तालिम सञ्चालनको क्रममा जस्तै दक्ष प्रशिक्षक पनि चाहियो होइन, स्रोत साधन, प्रशिक्षक, उपकरण र पर्याप्त स्रोत साधनको उपलब्धतामा चाहिँ कस्तो खालको चुनौती छ केन्द्रलाई?
0: हाम्रो केन्द्रमा 7% चाहिँ यो विभिन्न विगत 15-20 वर्षदेखि कार्यरत हुनुहुन्छ। हाम्रो तालिमहरू चाहिँ त्यो बाहेकका 18 अघिल्लो वर्षमा चाहिँ 18 विषयका तालिमहरू चलाएका थियौँ, त्यो बाहेक अरू 14 विषयका तालिमहरू हामीले चाहिँ बाह्य प्रशिक्षकहरू रोस्टरमा बाह्य प्रशिक्षकहरू लिएर हामी चलाएका थियौँ। हजुरले भने जस्तै हाम्रो भौतिक पूर्वाधारको विषयमा चाहिँ हाम्रो समस्या छ। हाम्रो व्यवसाय जस्तै विकास तालिम केन्द्रको लागि बनेको बिल्डिङ भवन बनेको थियो, अत्याधुनिक भवन, आवासीय तालिम सहित थुप्रो ल्याब सहितको भवन बनेको थियो। यो 75 सालमा सम्पन्न भए पश्चात त्यतिखेरै फेरि प्रदेशको स्थापना हुने विषय भयो। त्यो प्रदेशको स्थापनाको क्रममा चाहिँ हाम्रो हाम्रोलाई बनाएको बिल्डिङ चाहिँ अहिले मुख्यमन्त्री सरकारको कार्यालयले प्रयोग गरिरहेको छ। त्यसपछि हामी भाडाको घरमै सञ्चालन गर्दाखेरि हामीलाई यो ल्याबहरूको त्यस पछाडि भौतिक पूर्वाधारको चाहिँ समस्या चाहिँ रहेको छ। हामीले यो वर्ष चाहिँ यो केही बिल्डिङ बनाउन सकिन्छ भनेर बजेटमा छोरी व्यवस्था गरेका छौँ। जग्गा प्राप्तिको यो सङ्ग्रह प्रदेश बीचमा रहेको अधिकारको विषय सँगसँगै को विषयले पनि हाम्रो जग्गा प्राप्तिमा अझै समस्या भइरहेको छ। जग्गा प्राप्ति भएको खण्डमा हाम्रो इच्छा भनेको पोखराको सेन्टरमा अब एउटा छोटो अवधिको 3 महिनाको तालिमको चलाउन सकियो भने मान्छे बिहानमा आएर तालिम सिक्छ, आफ्नो दिउँसोमा आफ्नो घर काम गर्छ, अथवा दिउँसोमा तालिम सिक्छ, बिहान घर काम गर्छ। त्यो खालको अत्याधुनिक एउटा ल्याब सहितको तालिम केन्द्र बनाउनुपर्छ भनेर हामी लबिङ गरिरहेका छौँ। हामीले यो नागडाङ्गामा रहेको जग्गा एउटा पहिला यो पर्यटन कार्यालय काशीको नाममा आएको थियो, त्यो जग्गाको लागि हामीले पहल गरेर मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा फाइल गएको छ। त्यहाँ बनाउन सकियो भनेदेखि सबै तल सिद्धार्थ राजमाबाट आउने पनि, पृथ्वी राजमा हुँदै आउने पनि, र पोखरा लोकल सबै मान्छेहरूलाई पाएक पर्ने ठाउँमा चाहिँ तालिम केन्द्र बनाइयो भने हाम्रो यो प्राविधिक शिक्षातिर गर्ने प्रदेशले गर्ने खोजेको काममा अझै बढी यसले थप योगदान गर्ने थियो। अब जिटिभिटी मार्फत हाम्रो कोरियन सरकारको सहयोगमा फेदी सरामा जो आवासीय तालिमको केन्द्र बन्दैछ, त्यहाँ आवासीय गर्ने यहाँ चाहिँ छोटो अवधिको 3 महिनाको चाहिँ यहाँ तालिम गर्न सकियो भनेदेखि दुईटै मेन पावर हाम्रो तालिम हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
1: यो सँगसँगै अन्य चुनौती चाहिँ के छन्?
0: अन्य चुनौतीहरू हाम्रो अब तालिमको माग बढी छ, बजेट कम छ, सँगसँगै हाम्रो अब बजेटको हाम्रो नम्सले गर्दाखेरि यो एकदम प्रशिक्षकहरूलाई चाहिँ धेरै सुविधाहरू पाइरहनुको छैन। सँगसँगै हाम्रो यो अब हाम्रो तालिम केन्द्रबाट लिएका तालिमहरूलाई अझै बढी यसलाई प्र्याक्टिकल बेस बनाउने, यसलाई चाहिँ इन्टर्नसिप बेस बनाउनलाई अब अझै निजी क्षेत्रसँग पर्याप्त रूपमा सहकार्य हुन सकेको छैन। उद्योगभन्दाहरू एकदम कम छन्, उहाँहरूलाई हामीले यो इन्टर्नसिपको लागि पनि बढीभन्दा बढी इन्गेज गराउन सकिरहेका छैनौँ। अब विदेशको प्र्याक्टिस जस्तै हामीले नेपालमा पनि त्यहीँ तालिम दिने, उद्योगहरू त्यहीँ हुने, त्यसरी नै उहाँहरूलाई फुल्ली इन्गेज गराउन सकेको भए राम्रो हुन्थ्यो। कतिपय अब तालिमको हाम्रो मुख्य समस्या भनेको यो अब आउटपुट र इम्प्याक्ट छ नि, आउटपुट र इम्प्याक्टमा अझै बढाउनु ठुलो चुनौती हो। हाम्रो अघि नै मैले भने 20-25% मात्रै हाम्रो अब रोजगार व्यवसाय भएको देखिएको छ, यसलाई चाहिँ हामीले 70-80% कसरी पुर्याउन सकिन्छ भनियो। सँगसँगै हाम्रो जनताको स्तरमा के छ भने तालिम दोहोऱ्याएर लिदिने, जति बढी तालिम नपाउने कुनै पनि इराक वर्गले चाहिँ अझ एकभन्दा बढी तालिम लिने, त्यो खालको ट्रेन पनि हामीले त्यसलाई ब्रेक गर्नुपर्ने चुनौती छ।
1: हजुर, त्यहाँ तपाईँहरूले छनौट गर्दा थाहा हुँदैन कि अथवा त्यो दुई तिन थरी
0: अब हामीले चाहिँ तालिममा फर्ममा भयो भनेका हुन्छौँ, उहाँहरूलाई चाहिँ तालिम दिएर नदिन्न भनिएको हुन्छ। जस्तै तालिम दिने केन्द्र हाम्रो मात्रै छैन, अरू पनि केन्द्रहरू छन्, सिटिभिटी छ, अरू छन्, अन्तबाट तालिम दिएर आएर हाम्रो मात्रै थाहा हुन्छ। अन्त लिएर तालिम एउटा तालिम दिए हाम्रोमा अर्को भर्नु उहाँहरूले पनि चेन्ज छ. अब यो केन्द्रीय लेभलमै एउटा नायर नम्बर राखे पछाडि कुन व्यक्तिले कुन तालिम लियो भन्ने सिस्टमबाट हेर्न सक्यो भने त्यो बल्ल कन्ट्रोल हुन्थ्यो. त्यो खालको बिस्तारै यो आइटीको प्रिभएर त्यो पनि गर्न सकिएला भविष्यमा.
1: हजुर, यति धेरै तालिमहरू भइराख्दाखेरि पनि कस्तो छ भने अझै पनि हाम्रो देशमा धेरै युवाहरू चाहिँ बेरोजगार छन्. तर कतिपय अब भनौँ न उद्योग व्यवसायहरूले दक्ष जनशक्ति नपाएको गुनासो गरिरहेछन्. यो चाहिँ विरोधाभास हुनुको यो मुख्य कारण चाहिँ के हो?
0: अब हाम्रो
1: रोजगार नपाउने, कहीँ रोजगारदाताले भनौँ न कामदार नपाउने खालको.
0: अघि नै मैले भने हाम्रो युवाहरूको के छ, विदेशमा जस्तो काम पनि गर्ने, नेपालमा चाहिँ काम गर्न चाहिँ सर्वमान्य एउटा कुरा. अर्को कुरा हाम्रो के छ भन्दाखेरि युवाहरूको अहिले पनि बढी एकदम सुरुमै बढी कमाउनु खोज्ने, विदेशमा पनि धेरै कमाइ हुन्छ भने सोध्ने, सुरुमै बढी कमाउनु खोज्ने. तर नेपालमा न्यूनतम पारिश्रमिक हाम्रो 19-20 हजार छ, त्योबाट सुरुवात गर्न चाहिँ नखोज्ने. सँगसँगै उद्योग व्यवसायहरू पनि के छ भन्दाखेरि त्यो उहाँले कस्तो विश्वास मेरिट टोक्योस्ती भन्ने छ, जुन चाहिँ उहाँले अब उद्योग व्यवसायमा आफ्नो तरबार मात्र राख्छन् भन्ने युवाको पनि मानसिकता छ, त्यसलाई पनि ब्रेक गर्नुपर्ने छ.
1: हजुर हजुर, धेरै चाहिँ त्यो छ कि अहिले जाँदै नजाने जहाँ पनि सोर्स फोर्स लगाउनु पर्छ, मैले त सक्दिनँ कि भन्ने खालके त्यो खालको कन्फिडेन्सै नभएको देखेँ कि. सिप छ गएर मसँग यो सिप छ भनेर कन्फिडेन्सै भन्न नै नसके कि. त्यो समस्या तपाईँहरूको त्यहाँ देख्नुहुन्छ कि?
0: देखिन्छ. हामीले उहाँलाई चाहिँ अन्त यो तालिमको अन्तिममा हामीले उहाँलाई उद्यमशीलता सम्बन्धित केही तालिमहरू पनि भनेका हुन्छ, दिएका हुन्छौँ. उहाँलाई चाहिँ यो विभिन्न ब्याङ्कबाट आउने सुविधाहरू, अनुदानहरूको विषयदेखि लिएर बजारमा कसरी प्रतिस्पर्धा गर्ने, कसरी तपाईँको आफ्नो आफ्नो सहट हुने, दक्ष हुने भन्दाखेरि हामीले उहाँले तालिम सक्ने बित्तिकै तुरन्त उहाँलाई तपाईँहरू चाहिँ इन्टर्नसिप गर्नुहोस्, पहिला सुरुमा फ्रीमा नै पुरो काम गर्नुहोस्, खाता खातामा काम गर्नुहोस्, बिस्तार बिस्तार तपाईँहरूलाई चाहिँ सेलरी आउँछ अनि आफै पनि काम गर्न सक्नुहुन्छ, तपाईँहरू चाहिँ यसै नै भविष्य पाउन सक्नुहुन्छ भने हामीले उहाँलाई स्कुलिङ पनि गरिरहेका हुन्छौँ, कतिपय राम्रो काम पनि गर्नुहोस् छ. त्यही भएर मैले अघि नै भने हामीले निजी क्षेत्र र सरकारी क्षेत्रबीच पर्याप्त साझेदारी अझै पनि बनाउन आवश्यक छ. अघि नै मैले भनेको त अनलाइन पोर्टल बनाइएको खण्डमा रोजगार दिने र रोजगार लिने बीचमा सिधै कनेक्सन पनि गराउन सकिन्छ, अनलाइन मार्फत गराउन सकिन्छ. त्यो भने अझै राम्रो भविष्यमा अझै राम्रो हुँदै जान्छ.
1: हजुर, जस्तै तालिम लिइसकेपछि तालिम लिए सर्टिफिकेट दियौँ सकियो हुन्छ कि उहाँहरू पटक पटक तपाईँहरूसँग कन्ट्याक्टमा रहने होइन? जस्तै कसैले व्यवसाय सुरु गर्न चाहे भने त सबभन्दा नजिक त तपाईँहरूसँग हुनुहुन्छ नि त. उहाँ तालिम लिनुभयो, मैले व्यवसाय सुरु गर्न लाग्छु, व्यवसायिक योजना सुनाउने होइन, कसरी गर्ने होला भन्ने त्यस्तो खालको कन्ट्याक्टमा आइराख्नुहुन्छ कि नै? जस्तै ऋणका कुराहरू होइन, त्यस्तो खालको हुन्छ कि हुँदैन?
0: कन्ट्याक्टमा आउने चाहिँ अब यो कतिपयहरू कन्ट्याक्टमा आउनुहुन्छ, जस्तै कोही बेसिक सिलेक्टर लिनुभयो, एडभान्स चाहियो भन्ने आउनुहुन्छ, कतिपय के छ हाम्रो पसल पनि अब कतिपय चाहिँ पसल खोल्नुहुन्छ, ल पसल खोल्न उतारेर आउनु पर्यो नि भन्नुहुन्छ. सँगसँगै हामीले यो वर्षबाट हाम्रो भएको पक्षकोलाई कार्यक्रम संयोजक तोकेर उहाँहरूलाई मैले न्यूनतम वर्षमा दुईपटक फोन गर्ने, फलोअप गर्ने. यो वर्ष हामीले असारमा सबैलाई फलोअप गरियो, फोन गरियो, फलोअप पनि हामीले गरेका छौँ. सँगसँगै उहाँहरूलाई तालिममा एउटा फेसबुक यो व्हाट्सएप ग्रुप बनाएर कसरी कति काम गरेको खण्डमा हामीलाई अफिसलाई उहाँहरूले म्यासेज गर्ने, फोन गर्ने र अभिलेख राख्ने खालको हामी प्रणाली पनि अब विकास गर्दैछौँ. आंशिक रूपमा त प्रणाली विकास भएको छ.
1: हजुर, जस्तै भनौँ न पढाइ बीचमै छोडेका युवा तथा विभिन्न कारणले औपचारिक शिक्षा कम भएका व्यक्तिहरूका लागि पनि यो सिपमूलक तालिम लिएर उनीहरूले राम्रो भविष्य बनाउन सक्छ.
0: सक्छन् सक्छन्. हाम्रोमा अब यो मन्टेसरीलाई प्लस टू पास छ, अरूलाई आठ पास, दस पास, सामान्य लेख पेडले लेख पढले पनि जुत्ता चप्पलको सिलाइको गर्न सक्छ, प्लम्बिङको पनि गर्न सक्छ. यो खास भनिदिन हामीले चाहिँ यो पूर्ण रूपमा दक्ष प्राविधिक जनशक्ति हामीले पालन गर्ने होइन, हाम्रो त अर्धदक्ष जनशक्ति पालन गर्ने हो. यही बिचमा जसले पढाइ छोडेकाहरू हुनुहुन्छ, जो चाहिँ अब अन्त बिग्न सक्नुहुन्न, उहाँहरूलाई व्यवसायिक बनाउने उद्देश्यले नै हामीले यो तालिम लिएका छौँ. कसैले कुनै युवाले तालिम लिन चाहनुभयो, उहाँहरूको पढाइ बिचमा ब्रेक भयो, म तालिम दिन्छु यही व्यवसाय गर्छु भनेर आउनुभयो भने हामीले उहाँलाई इन्टरभ्यूमा एकदम बढी प्रायोरिटी दिएका छौँ. हाम्रो फर्म भर्ने म्याद चाहिँ हामीले 15 दिन छ, हाम्रो मादनमा हामीले 21 दिन राखेर प्रत्येक पालिकामा हामीले चाहिँ मेल पठाएर सूचनाहरू पनि दिएर सकेसम्म मेक्सिमम सहभागिताजना आएर तालिममा इच्छुक र जो लक्षित वर्ग छ उनीहरूलाई समावेश गर्ने हामीले प्रयास गरिरहेका छौँ.
1: हजुर, विशेष गरेर कस्तो समुदायबाट चाहिँ बढी आउनुहुन्छ? जेन्डरको हिसाबले पनि जस्तै गृहिणी होइन, एकल महिला, त्यो सँगसँगै अपाङ्गता भएका व्यक्तिहरू, समाजमा पछाडि परिएका दलित समुदायका, त्यस्तो आउनुहुन्छ कि अलिकति त्यो बेरोजगार व्यक्तिहरू, त्यो पनि आउनुहुन्छ?
0: हाम्रोमा अब यो महिलाहरूको केसमा के छ भन्दाखेरि एउटा पढिरहेका महिलाहरू कहिले आउनुहुन्छ, अर्को अर्को कस्तो छ त भन्दाखेरि आफ्नो बच्चाहरू पढाइ छोडेर बिहासिया भएर बच्चा अब त्यो ऋण लागेपछि अब चाहिँ म यतिको बसेर हुन्न, एउटा व्यवसाय गर्नुपर्छ भन्ने हिसाबले यो सिलाइ र ब्युटी पार्लरमा चाहिँ त्यस्तो खालको महिलाहरू बढी आउनुहुन्छ, मन्डेश्वरीमा त्यस्तो खालको आउनुहुन्छ। सँगसँगै यो अन्यको तालिमको भागमा चाहिँ अब विदेश वैदेशिक रोजगारीबाट फर्केर उहाँ दुःख पाएर जो उहाँ मैले मेरो अनुभवमा जो एकपल्ट विदेशी रोजगारीमा गएर फर्केर आएको छ उसले उहाँ दुःख पाएर आएको छ उसले चाहिँ यहाँ सिरियसली तालिम लिएको देखिन्छ। अन्य भर्खर पढेर मान्छे चाहिँ बिहान कलेज छ अथवा दिउँसो सिक्छु भन्ने पनि आउँछ कतिपय अथवा दिउँसो पढेर बिहान सिक्छु भने सिक्छु भन्ने पनि आउँछ, तर चाहिँ जो वैदेशिक रोजगारीबाट फर्केर आउनुभएको छ उहाँले राम्रो गर्नुहोस् सँगसँगै आर्थिक अवस्था कमजोर भएकाहरूले पनि म केही नै गर्छु भन्ने हिसाबले पनि भर्खरै यही नेपालमा पढे छोडेकाहरूले पनि राम्रै गर्न आउँछ।
1: हजुर हजुर, यो सँगसँगै सिप विकासको क्षेत्रमा चाहिँ सरकारी नीति र कार्यान्वयन बीच कस्तो अन्तर देखिन्छ, समन्वय चाहिँ कस्तो भइरहेछ?
0: हाम्रो सरकारको नीति भनेको अब यो पीपीपी मोडल निजी साझेदारी मोडलमै अघि बढाउने भन्ने हो। अब यो यसमा चाहिँ जनताहरूको पनि एउटा साथ सहयोग चाहिन्छ, सँगसँगै निजी क्षेत्रको पनि चाहियो। जनताहरूले के गर्नु पर्यो भन्दाखेरि आफ्नो इच्छा भएको विषयमा मात्रै तालिम लिनु पर्यो, तालिम लिएपछि त्योभन्दा अर्को तालिममा फेरि लिन्छु भन्ने होइन, त्यही तालिम दक्ष हुनु पर्यो। निजी क्षेत्रको त्योभन्दाले पनि एउटा मेरिटोक्रेसीमा आधारित भएर सिपलाई सम्मान गर्ने, न्यूनतम रोजगारीको पढेका साथ कार्यान्वयन गर्ने गर्नु पर्यो, सँगसँगै लागत साझेदारीमा पनि हामीले विभिन्न स्थानीय तहहरू प्रदेश सरकार बीच पनि तालिम गर्न सकिन्छ। सँगसँगै एउटा स्थानीय तहमा एउटै तालिम लगाउँदाखेरि ग्रामीण क्षेत्रमा त्यो तालिमबाट आउने रिजल्ट राम्रो हुँदो रहेछ। एउटा स्थानीय तहमा 4-5 जना, अर्को स्थानमा 4-5 जना गरेर पोखरामा ल्याएर तालिम गरियो भने चाहिँ प्लम्बिङमा भनौँ त्यो भहीँ गरेर दिन सक्ने भयो, मसेलामा त भहीँ गरेर सिक्न सक्ने भयो, त्यसरी गरियो भने चाहिँ हाम्रो के छ तालिम के छ भन्दाखेरि सबै स्थानीय तहमा नै भहीँ गरेर दिउँ भनिन्छ। त्यसले गर्दाखेरि तत्काल केही जन्त्र सहयोग देखिए पनि भविष्यमा त्यसले चाहिँ त्यो रिजल्ट राम्रो नदेखिएको हामीले पाएका छौँ। त्यही भएर यसलाई चाहिँ एउटा पालिकामा चाहिँ 20-जनालाई होइन कि 4-5 जनालाई एउटा विषयको तालिम दिने त्यसलाई दियो भने चाहिँ राम्रो हुने देखियो,
1: धेरैले रोजगार पाउनु के छ। आगामी दिनमा चाहिँ केन्द्रले कुन कुन अथवा नयाँ सिप तथा तालिम कार्यक्रमलाई प्राथमिकता दिने योजना बनाउनु भएको छ?
0: हामीले अब अघिल्लो वर्ष पुरा हामीले प्रिपेरेसन गरेका छौँ भन्दाखेरि त्यो वर्षभरि तालिम लिएकाहरूको चाहिँ हामीलाई फलोअप गर्ने, तिनीहरूसँग रिजल्ट हेर्ने, आउटकम हेर्ने, त्यो जसमा बढी इफेक्टिभ देखिन्छ त्यसलाई बढी बढाउने, सँगसँगै बजारमा के बढी माग आएको छ अहिले आएर यो केयर गिभर आएको छ, त्यस पछाडि चाहिँ अब यो त्यस पछाडि मनोपरामर्शदाता पनि आएको छ, यसलाई यस्तोलाई चाहिँ अझ बढाउने, सँगसँगै यो कपाल काट्ने, प्लम्बिङ यी तालिमहरूलाई अझै संख्या बढाउनु पर्ने देखिन्छ। नेपालको यो आन्तरिक मागलाई हेर्दाखेरि कपाल काट्ने पनि उत्तिर माग छ, प्लम्बिङ हाउस वेयरिङ यिनीहरूको बढी माग छ, सँगसँगै यो अटोमोबाइल क्षेत्रको पनि मर्मसम्म पनि बढी माग देखिन्छ।
1: हजुर हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा पनि छौँ, अहिले तालिम लिन इच्छुक भएर अवसर खोजिरहेका युवाहरूको लागि तपाईँको सुझाव के छ?
0: तालिम लिएर म केही गर्छु नेपालमै रोजगार हुन्छ अथवा वैदेशिक रोजगारमै गएर बढी इन्कम गर्छु भन्नेहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरू तालिमको ठुलो महत्व छ, तालिमहरू आफ्नो इच्छा के छ, आफ्नो त्यो भित्रै मनदेखि के आउँछ, आफ्नोमा के बढी यसमा म केही गर्न सक्छु जस्तो लाग्छ, त्यस्तो त्यो खालको तालिम तपाईँहरू लिनुहोला। त्यो तालिम लिनुभयो भने तपाईँहरूले चाहिँ यो 10-12 वर्ष पढेको भन्दा 3 महिनाको तालिमले धेरै तपाईँको लाइफमा धेरै चेन्ज गर्न सक्छ। सँगसँगै हाम्रो यो सरकारले प्रदेश सङ्घ र स्थानीय तहले चाहिँ जनताहरूको रोजगार आन्तरिक रोजगारीको यो दशक पनिको रूपमा नै सङ्घ सरकारले घोषणा गरेको छ, प्रदेशले त्यसरी नै हाम्रो बजेट निर्णय कार्यक्रममा ल्याएको छ। सकेसम्म हामीले यो सिपलाई तपाईँको शिक्षालाई सिपसँग जोड्ने, सिपलाई रोजगारीसँग जोड्ने, रोजगारीलाई फेरि त्यसलाई उत्पादनसँग जोड्ने, उत्पादनलाई उद्योगसँग जोड्ने, त्यसरी हामीले अघि बढ्न गइरहेका छौँ। हाम्रो व्यवसाय संस्कृति विकास तालिम केन्द्रको एउटा फेसबुक पेज छ, भोकेसनल एन्ड स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर भन्ने, त्यसपछि त्यहाँ गएर तपाईँहरूले लाइक गर्नु भने हाम्रो प्रत्येक तहवासीमा तालिम खोलिरहेको हुन्छ, तपाईँले अनलाइनबाट पनि हाम्रोमा तालिम भर्न सक्नुहुन्छ, त्यो अन्य जिल्लाबाट फर्म भर्न पोखरै हुनु पर्दैन, अनलाइनबाट तपाईँहरूले चाहिँ तालिम फर्म भरेर त्यस पछाडि इन्टरभ्यूमा राम्रो गर्नुभयो भने त्यस आफ्नो सबै यो तालिम सिक्नु भनेको किन हो, तालिमपछि के गर्ने हो, हाम्रो मैले जहाँ पनि भन्दै गएको छु तालिम सिकेपछि तपाईँले रोजगारी स्वरोजगारीको ग्यारेन्टी गर्नुभएको खण्डमा हामी तपाईँहरूलाई जुनसुकै तालिम दिन तयार छौँ, त्यो हिसाबले अब रिजल्ट बेस्ड तालिम दिन हामी दिन्छौँ, तपाईँहरू चाहिँ हाम्रो केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ तालिम आवश्यक यदि हो भने तर तालिमको लागि तालिम अलिक नै आफ्नो सर्टिफिकेटहरू बढाउने हिसाबले होइन कि हामी गति हिसाबले तपाईँहरू तालिम लिनु भन्न चाहन्छु।
1: हजुर, अन्त्यमा के भन्नुहुन्छ?
0: अन्त्यमा यो जुन हाम्रो व्यवसाय राष्ट्रिय विकास तालिम केन्द्रको अहिलेसम्म गतिविधिहरूदेखि लिएर विभिन्न विषयमा हाम्रो यसमा यस रेडियो सफलताबाट जुन एउटा अवसर दिनुहोस् धन्यवाद दिन चाहन्छु। सँगसँगै आउँदै गरेको विजयादशमी आइसकेको छ, विजयादशमी दीपावली नेपाल सम्बत लगायत सम्पूर्ण चाडहरूको नेपाली सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं व्यावसायिक तथा स्थित विकास तालिम केन्द्र पोखराका प्रमुख अनिल सुवेदीसँग। हामीले त्यहाँ सञ्चालन भइरहेका तालिमहरू र तपाईँ कसरी सम्पर्कमा आउन सक्नुहुन्छ यो विषयलाई जोड्ने कोसिस गर्यौं। पक्कै पनि हामीले सिप सिकेर बस्यौं भने सिप कहिल्यै पनि खेर जाँदैन, सिप भनेकै सम्पत्ति हो। त्यो सिपलाई चाहिँ सदुपयोग गर्नु पर्यो, काम ठूलो सानो हुँदैन, तपाईँले काम गर्नलाई चाहिँ लजाउनु हुँदैन। हामी बाहिर गएर विदेशमा गएर जे पनि काम गर्छौं आफ्नो देशमा चाहिँ काम गर्न हामी लजाइरहेका हुन्छौं, त्यो असुरक्षा विभिन्न समस्याहरू खेपेर हामी विदेशी रहेका छौं। यही देशमा चाहिँ धेरै अवसरहरू छन्, धेरै सम्भावनाहरू छन्, त्यसलाई चाहिँ खोज्ने कोसिस गरौं भन्दै यो समयका लागि अनिल सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथि सहित नयाँ विषयमा छलफल गर्नेछौ। त्यो दिन जसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: नमस्कार, म युवराज बराल आरबा मणिदीप संस्थाको संस्थापक सचिव। सम्पूर्ण मणिदीपवासीहरू, आरबावासीहरू, जो जो योसँग सम्बन्धित हुनुहुन्छ अथवा देशभरिका सम्पूर्ण भक्तजनहरू जो जहाँबाट पाल्नु भएको छ र यसलाई जान्नु भएको छ, अनुभूति गर्नुभएको छ, उहाँहरू सबैलाई विजयादशमीको शुभकामना। भगवती माता, महाकाली माताले, नवदुर्गा माताले यहाँहरूको जीवनमा सद्विचार उत्पन्न गर्न सकोस्, भगवती माताको कृपा रहोस्, विजयादशमीको शुभकामना सबैमा पुगोस्।
3: हेर्नु साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
4: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
5: सैलरी बिरौटा को राम मंदिर को आड़े में रहे को बराल पार्टी पैलेस एंड कैटरिंग सर्विस में गए पार्टी को जिम्मा दिए आई जता संपर्क बराल पार्टी पैलेस एंड टेंट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिक। मोबाइल नंबर 9847285575, 9807715947, 9857325575।
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: युवराज बराल सञ्चालक, न्यू होटल नेचरल्यान्ड, पोखरा 17 ड्याम साइड।
7: विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ओडा अध्यक्ष तोरण बानिया, पोखरा महानगरपालिका, ओडा नम्बर 15 एवं परिवार।
8: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
9: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
8: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
9: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
8: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
10: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
11: नमस्कार, म एकराज न्यौपाने, म राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्लाको वरिष्ठ सदस्यको रूपमा काम गर्दैछु। त्यसै गरी मेरा व्यवसायहरू पोखरा जाबा कफी हाउस, जसले कफीको क्षेत्रमा धेरै काम गरिराखेका छ, त्यसै गरी म स्टुडियो अपार्टमेन्ट सञ्चालन गर्छु, त्यस्तै विभिन्न खालका व्यवसायहरू मैले सञ्चालन गर्दैछु भने राजनीतिक र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहिरहेको छु। विजयादशमी तथा शुभ दीपावली, छठ लगायतका पर्वहरूको यहाँहरू समस्त नागरिकहरू, समस्त दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष तारा ढकाल बराल, सफलता महिला कृषि सहकारी संस्था लिमिटेड, पोखरा 7 मासबार।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: नवराज बराल, जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति, कास्की पोखरा।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: मिलन गुरुङ, अध्यक्ष, जिल्ला खेलकुद विकास समिति, कास्की।

0: नमस्कार, जहाँ संचार के अधिकार रेडियो सफलता 103.4 मेगाहर्ज ले तयार पारेको यो विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। हामीले आजको यो कार्यक्रममा विशेष व्यक्ति लिएर आएका छौँ, अत्यन्त कर्मशील व्यक्तित्व, आफूले सिकेको सिपलाई चाहिँ सिपबाट नै आफू आत्मनिर्भर हुनुपर्छ भनेर लागि पर्नु भएको व्यक्तित्व हुनुहुन्छ मीरा पौडेल केसी हुनुहुन्छ। दिदी बहिनी हस्तकला उद्योगका संस्थापक संचालक हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौँ। मीराजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद
0: हजुर। यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: यति बेला अहिले हामी उद्योगमै व्यस्त छौँ। दसैँको हाम्रो सबभन्दा हाई सिजन टाइम नै दसैँ तिहार हुन्छ
0: हजुर,
1: अनि त्यसैले वर्षभरिको अब यो एक दुई महिनामा फुलफिल गर्नुपर्ने अवस्था छ, त्यसैले हस्तकलामा व्यस्त छ।
0: व्यस्त हजुर, के बनाउनुहुन्छ?
1: मेरो स्पेसल्ली मकैको खोस्टाबाट बनेको चौबटीहरूलाई नै मैले एकदम धेरै प्रायोरिटी दिन्छु
0: हजुर।
1: अनि यो हामीसँग प्रत्येक समय एसीको टाइममा जब तिनीहरूको थोरै ग्याप हुन्छ त्यो बेलामा ट्रेनिङ पनि गर्ने दिने हामीले ऊ गर्छौँ, तालिमहरू दिन्छौँ। तर त्यसमा चाहिँ जति सिके पनि हामीले यङ जेनेरेसनहरूले काम गरेको पाउँदैनौँ, सबै ओल्ड पहिलाको पुरानै बुवा आमाहरू नै काम गर्नुहुन्छ। हामीसँग अहिले यो चकटीहरू बनाउने 80-83 वर्षको आमाहरू हुनुहुन्छ
0: है,
1: जहिलेको वर्ष पनि हामीले ट्रेनिङ दिन्छौँ, तर यङ जेनेरेसनले त्यहाँबाट खासै उनीहरूलाई नाफा नहुने तर बुढाबुढीहरू घर बसेर समय बिताउनु हुँदा भनेर आफ्नो हातमा लागेर उहाँहरूलाई खाजा खाने पैसा पनि हुन्छ भनेर त्यस्तो उद्देश्यले अहिले हामीले कति ट्राई गरिसक्यौँ यो मोडर्न चकटीहरूबाट कसरी उ गर्ने, यो मकैको खोस्टाबाट कसरी विस्तृत रूपमा अझ राम्रो गर्नौँ भनेर खोज्दा खोज्दै पनि हामीसँग काम गर्ने भनेको वृद्धहरू नै हुनुहुन्छ।
0: यो किन होला? त्यसको त्यो बजार मूल्य कम भएर हो कि उनीहरूलाई अलिकति पैसा आकर्षित गर्न नसकेको, सस्तो मूल्य भएर हो कि किन?
1: बजार मूल्य पनि हो, अनि कस्तो भने अब हामीले एउटा चौकटीलाई 400 बेच्न खोज्यौँ भने त्यो एकदम धेरै हो जस्तो सोच्नुहुन्छ। जसले बुन्न जान्नुहुन्छ उहाँहरूले होइन यो त धेरै भयो भन्नुहुन्छ, तर एउटा चौकटी 2 दिन लाग्छ बुनिराख्ने कुरा हुँदैन, 3-4 घन्टा लगाउँदाखेरि पनि 2 दिनको अब जस्तै 200 रुपियाँ नै ज्याला दियो भने पनि 400 रुपियाँ त त्यही जान्छ, खाजा खर्च 50 रुपियाँ त दिनु नै पर्यो एक दिनको। अनि त्यही भएर यो अलिकति तालमेल नमिलेकै कारणले नि अनि यङ जेनेरेसनहरूले होइन यो काम गरेर हामीलाई केही पनि बचत हुँदैन भन्ने त्यस्तो सोचेर नै होला जस्तो लाग्छ मलाई
0: हजुर। अनि यो जस्तै चकटीकै लागि पनि कसरी कलेक्सन गर्नुहुन्छ?
1: हाम्रो यो खोस्टाहरू चाहिँ धेरै जस्तो हाम्रो अब यहाँ हस्बेन्डको घर भल्लाम भएको भएर त्यहाँकै मकैको खोस्टालाई हामीले अहिले प्रायोरिटी दिन्छौँ यो 2 वर्ष जति पनि, नत्र पहिला हामीले 80-90 रुपियाँ किलो राम्रो त्यो चकटी बनाउन मिल्ने खोस्टाहरू खरिद गर्छौँ, जुन ठाउँबाट लिएर आउनुभयो भने नि हामीले किलोको हिसाबले लिन्थ्यौँ। अहिले चाहिँ 2-3 वर्ष जति भयो हामीले भल्लामकै खोस्टाहरू प्रयोग गरिराखेका छौँ।
0: भल्लाममा नै त्यो भनेपछि मकैको खोस्टा नै बेच्न चाहनेले पाउनु भयो
1: हजुर, 90 रुपियाँ किलोमा हामीले राम्रो जुन पाए त्यही त्यो मकैको त्यो बाहिरको खोलहरू जस्तो भैँसीले खाने टाइपको त्यो चाहिँ हुनु भएन, तर मिलाएर राम्रो छ राखेर जोखेर दिनुभयो भने हामीले 90 रुपियाँ किलो
0: हजुर हजुर भनेपछि त कच्चा पदार्थ यहीँ वरिपरि
1: हाम्रो अहिले त हामीले एकदम धेरै फोकस चाहिँ भल्लामकैलाई गरिराखेको छु मैले, किनभने त्यहीँबाट अमृतको कुचोहरू सबै अनि आफ्नै स्थानीय भएको भएर त्यसलाई नै प्रायोरिटी दिइराखेको अवस्था छ
0: हजुर हजुर। अरू अन्य सामग्रीहरू के छन् तपाईँको?
1: अरू सामग्री हामीले अहिले एकजना बहिनी हुनुहुन्छ, उहाँ उता पामेमा बस्नुहुन्छ, उहाँले ढकियाहरू एकदम राम्रो बाँसको बनाउनुहुन्छ
0: हजुर,
1: अनि त्यो चाहिँ मैले आधाभन्दा बढी नै व्यवसायमा अहिले त्यो नै धेरै बिक्री भइरहेको छ, हामीले उहाँहरूको के अरे ग्राहकको इच्छा अनुसारका सामग्रीहरू पनि बनाइरहेका छौँ, ढकियाहरू त्यो बाँसको भयो, अनि भल्लामबाटै ट्रियाको सामानहरू कोरको अनि नाङ्लो यता लाचोकतिरबाट अनि थुन्से भल्लामबाटै त्यो सामानहरू अहिले बिक्रीमा राखेको छौँ
0: हजुर। यो त अहिले त एकदम के देख्नै गाह्रो जस्तो
1: होइन,
0: नाङ्लो पनि प्लास्टिकको अब यो प्लास्टिक र फेरि बाँसको नेगालोको न्याङ्लोमा त कति फरक हुन्छ कि त्यो सामानहरू सुकाउँदाखेरि पनि त्यसको हाइजेनिकतादेखि लिएर, तर हामीले त्यो केही पनि मननै नगरी बजारमा पाइयो के अरे भनेर युज गर्न थाल्यौँ कि धेरै सामग्रीहरू अहिले होइन, यसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
1: यसलाई अहिले चाहिँ महँगो र सस्तो पनि तुलना हुन्छ, किनभने हामीले अब एउटा नाङ्लो 650-550 चाल्नु त्यस्तो हुन्छ, अनि प्लास्टिकको सामान अलिक सस्तो नै पाइन्छ अनि मान्छेहरूलाई होइन एउटै उपभोग गर्ने सामान हो पचास अब त्यो 50-60 रुपियाँ पनि बढी खर्च गर्न चाहन्छन् त्यस्तै गरेर त अब हामीले उलनको स्वेटर हो कि यो विन्टरमा कति धेरै हामीले 5,000 लङ स्लिभ भएको लामो बाउले छोटो बाउले 3,000 बेच्छौँ तर त्यही कुरा अब चाइना र इन्डियाबाट सामानहरू 2-3 पाइन्छ अनि हाम्रो त त्यो हस्तकलालाई त प्रायोरिटी दिने भनेर एउटा लाएर त बस्नुहुन्न अनि यस्तो यस्तो धेरै कारणहरू छन्
2: त्यो हातले बुन्नुहुन्छ हातले कति तपाईँले त्यहाँ भनौँ न बनाएकोहरूलाई त्यसको केही मूल्य दिएर ल्याउनुहुन्छ कि रोजगार पनि
1: हामीले मैले धागो दिन्छु उहाँहरूले परिश्रमिक लिनुहुन्छ अनि अर्डर अनुसारको पनि बनाउँछौँ हामीले
2: हजुर अहिले पहिलाको तुलनामा चाहिँ तपाईँको आफ्नै पनि त अनुभव बढ्दै गएको छ होइन बजारमा कतिको माग छ
1: बजारमा कस्तो भने एकचोटि देख्नुभएर मन पराउनेहरूले चाहिँ यो लङ टर्मसम्म पनि हुन्छ भन्ने खालको छ अनि कतिजनाले हस्तकलालाई माया गर्ने कस्टमरहरू पनि आउनुहुन्छ उहाँ चाहिँ धेरै बार्गेनिङै गर्नुहुन्न है अरू त यो हातको काम हो भन्नुहुन्छ तर नबुझ्नेहरूलाई चाहिँ अब एउटा स्वेटर 5,000 तिरेर त हो नलाने भन्ने खालको पनि हुन्छ
2: हजुर
1: त्यस्तो खालको वातावरण हुन्छ
2: पक्कै पनि हस्तकलालाई तर हाम्रो पनि एउटा सरकारको नीति पनि छैन होइन अलिकति हस्तकलाको सामानहरू प्रायोरिटीमा पार्ने भन्ने खालको अनि हामी पनि जहाँ जे गिफ्ट गर्दाखेरि पनि अलिकति सस्तै सामानहरू खोजिरहेको हुन्छौँ त्यो युनिक दिन्छु भन्ने टाइपको व्यक्तिहरू चाहिँ कमै भेटिन्छ
1: कमै हुनुहुन्छ नि अहिले कोही कोहीले चाहिँ अब यो हाउस डेकोरेसन अनि यो रिसर्टहरू अनि यो के अरे होटल व्यवसायहरू त्यस्तोमा चाहिँ अलिकति हाम्रो कल्चर झल्किने खालको मकैको खोस्ताबाट बनेका चौपटीहरू उहाँको अर्डर अनुसारका अनि मुढाहरू त्यस्तो चाहिँ उहाँहरूले खोल्नुहुन्छ अनि अलिअलि यो उसबाट पनि नियालोबाट बन्ने सामानहरूको पनि अर्डर आउँछ तर यो त्यति धेरै जति हामीले सोचेको जस्तो बजारमा अहिले मार्केट त्यति लिन सकेको छैनौँ तर पनि हामी त्यत्तिकै बस्नुभन्दा महिलाहरू दिदी बहिनीहरू 10-11 बच्चाहरू स्कुल पुऱ्याएपछि 3 जति 2-3 केही गर्न सक्नुहुन्छ भने आउनुहोस् भनेर हामीहरूले त्यही लोकल साथीहरू पनि काम गर्ने सँगै अनि अरू पनि इन्ट्रेस्टेड हुनुभयो भने सामान लगेर अनि पिसको हिसाबले बनाउने खालको पनि वातावरण चाहिँ हामीले क्रिएट गरिराखेका छौँ
2: हजुर हजुर तपाईँको अनुभवले सुरुमा तपाईँ हस्तकला क्षेत्रमा लाग्दा र अहिलेको अवस्थामा चाहिँ के फरक पाउनुहुन्छ
1: मेरो चाहिँ यो सुरुको अवस्थामा कस्तो भयो भने म ठ्याक्क जब त्यो 2052 सालको एसएलसी पछि हाम्रो 6 ग्याप हुन्थ्यो त्यो बेलामा मलाई चाहिँ मम्मीले घर चकटीहरू बनाउने अनि हाम्रो त्यो बेलामा भर्खर सिलाइ बुनालाई एकदम प्रायोरिटी दिइरहेको थियो पहिला पहिला अब हाम्रो के अरे टेलरिङमा मात्रै हुन्थ्यो तर पछि पछि जो एसएलसी दिएर बस्नुभएको भाइ बहिनीले राम्रो ट्रेनिङहरू लिएर त्यो सिलाइको एकदम माग बढ्यो अनि त्यही बेलामा अलिकति कम्प्युटरको पनि ज्ञान लिन पनि अवस्था त्यो बेलाबाट अलिकति सिर्जना भएको थियो अनि त्यो बेलामा मैले यो तिनटै कुरालाई प्रायोरिटी दिएर होइन कहिले कहिले सबभन्दा त पढाइबाटै केही गर्छु भन्ने थियो हस्तकलातिर आउनुभन्दा नि तर पछि म 2001 बाहिर जाने मौका पाएँ दिदी बाहिर हुनुहुन्थ्यो नेदरल्यान्ड अनि त्यहाँ जाँदाखेरि हामीले ह्यान्डिक्राफ्ट नेपालमै बनेको हातका सामानहरूबाट त्यो काम मैले 7 बाहिर बसेर गर्दाखेरि त्यहाँ चाहिँ सबैजनाले नेपालको सामान कति मन पराउने अनि भिन्दै ठाउँबाट आएको मान्छेहरूलाई एकदम आकर्षक त्यो देखेर मलाई पनि होइन म पनि अब यतैतिर यही व्यवसाय नेपालकै अलिअलि सक्यो भने इन्डियाको अनि हाम्रो वान नेदरल्यान्ड टिबेटको चाइनाको सामानहरू जान्थ्यो अनि मैले 2007 नेपाल आएपछि होइन म पनि हस्तकलालाई नै प्रायोरिटी दिन्छु भने त्यो बेलामा कति धेरै ट्रेनिङहरू हाम्रो पद्मावती हस्तकला दिदीहरूबाट अलिअलि हामी त्यो सम्पर्कमा रह्यौँ त्यसपछि मैले पनि होइन अब म पनि केही व्यवसाय गर्छु भनेर 68 चाहिँ उद्योग दर्ता गरेँ
2: हजुर
1: अनि त्यो बेलाबाट अहिलेसम्म आउँदा पहिला चाहिँ विदेशमा राम्रै इन्कम भयो जस्तो फिल हुन्थ्यो
2: हजुर
1: अनि नेपालमा आएपछि चाहिँ अहिले हाम्रो त्यो मन्थली इन्कम अनि फेरि सामान राख्नुपर्ने अनि त्यहाँबाट चाहिँ हाम्रो यो त्यति धेरै हामीलाई फाइदा छैन तर हाम्रो फेरि समय पनि एकदम धेरै गइरहेको
2: हुन्छ
1: अनि त्यही भएर अब हस्तकलालाई नै कसरी प्रायोरिटी दिनु भन्दाखेरि अलिकति हाम्रो सबै नेपाली जनताले होइन यो सामानलाई हामीले युज गर्न पर्छ भन्ने खालको वातावरण पनि अहिले छैन. अब मकैको चकटीहरू भन्दा धेरै कार्पेटहरूको प्रयोग भएको हुन्छ अनि अहिले त प्लास्टिकको कार्पेटहरू पनि कति राम्रो राम्रो चाइना इन्डियाबाट आइरहेको छ. अनि त्यही भएर बुझ्ने मान्छेहरूले चाहिँ राम्रै हामीले बेच्न सकेका छौँ, नत्र पनि त्यो प्रायोरिटीमा त्यति धेरै चाहिँ नेपालकै प्रयोग गरौँ न त भन्ने छैन. बरु होमस्टेहरूले अहिले धेरै लान थाल्नु भएको छ. गाउँमै बस्ने जो होमस्टे चलाइराख्नु भएको छ उहाँहरू चाहिँ हामीलाई सम्पर्क राखेर अनि गाउँमा बनाउने मान्छेहरू हुँदा पनि त्यो नबनेको कारणले गर्दा हामीसँगै 20-30 पिस त्यसरी लैजाने गर्नुभएको छ. अनि यो हस्तकलालाई कसरी लिने भन्दाखेरि मैले चाहिँ के भन्छु भने अब हामीले त 2 रुपियाँको सल रहेछ नि, त्यो हामीले त्यत्तिकै बसेर पाउँदैनौँ. 2 रुपियाँ त खोल्नु पर्यो
2: हो नि.
1: अनि मैले चाहिँ सबैजनालाई त्यही भन्छु होइन, घर बसेर केही पनि नहुनु भन्दा 200 रुपियाँ भए नि इन्कम हुन्छ गर्नु भन्ने खालको त्यो सानोबाट सोध्नु. तर एकजना मसँग काम गर्ने दिदी हुनुहुन्थ्यो, उहाँले एक वर्षमा लगभग 3 लाख जतिको सामान बुनेर मलाई दिनुभएको, उहाँले आफै हिसाब राख्नुभएको. त्यस्तो अवस्था नि छ त्यत्रो बुन्नुभएको सबैको मोजाहरू टोपीहरू स्वेटरहरू त्यस्तो पनि छ. अनि हामीसँग त्यति भएको सामान सबै बिक्री भइहाल्दैन, स्टकमा रहन्छ, अर्को वर्ष जान्छ त्यस्तो खालको. त्यही भएर यो हस्तकलालाई केही नगरिकन अल्छी मानेर बस्नुभन्दा अहिले त युट्युबहरूमा पनि सब देख्न पाइन्छ है. अनि त्यहाँबाट कोही कोही बहिनीहरू आउनुहुन्छ सानो सानो, उहाँहरू चाहिँ एकदम इन्ट्रेस्टेड थिए स्कुल पढ्दै गर्दाखेरि नि केही सिप बनाऊ भन्यो भने मैले बहिनीहरू हजुरहरूले बनाउनु अब सानो किरिङ अनि रबर ब्यान्डहरू त्यस्तो हजुरले बनाउनु भयो भने टाइम भयो भने म पनि पसलमा राखिदिन्छु अनि कहिले कहिले एकमुष्ट पैसा दिन्छु, कहिले कहिले बेचे पछि दिन्छु भने नै उहाँहरू मान्नुहुन्छ. त्यस्तो पनि अलिकति त्यो क्रिएटिभ तरिका हो, उहाँहरूलाई केही गरौँ भन्यो. अनि कहिले कहिले उहाँहरूसँग धागो पुरुष किन्ने पैसा नै हुँदैन, बिचरा 7-8 कक्षा पढ्ने बहिनीहरू अनि उनीहरूलाई हामीले जुन बोन्यौँ त्यही राम्रो लाग्छ. अनि मैले चाहिँ कतिचोटि पुरुषहरू पनि लैजानु हजुरसँग टाइम भयो बेलामा पछि फिर्ता गर्नु अथवा पैसा म धागोबाट कटाउँछु त्यसरी भनेर नै उनीहरूले काम पनि गर्छन्.
2: त्यो इन्करेज
1: बच्चाहरूलाई त्यो ट्रेनिङको मात्रै होइन, उनीहरूले आफैले घरमा बस्ने बेलामा पनि युट्युबहरूबाट हेरेर अनि त्यो सानो सानो सामानहरू बनाएपछि त्यही पछि त उनीहरूले जान्ने भएपछि त
2: पैसाले
1: आयो उनीहरूलाई पकेट मनी नै भयो. त्यस्तो खालको नि छ
2: हजुर. तर यसलाई चाहिँ अझै भनौँ न एकदमै व्यवस्थित रूपमा आहा यो क्षेत्रमा चाहिँ लाग्यो भने पैसा पनि हुने, काम पनि हुने, आफ्नै भनौँ न स्वदेशी उत्पादनको प्रमोट पनि हुने भन्ने खालको चाहिँ छैन.
1: यस्तो थियो नानु, मैले के अरे यो हस्तकला सुरु गर्दाखेरि मैले सामान नेदरल्यान्ड पठाउँथेँ
2: हजुर
1: है. अनि त्यो बेलामा मलाई हाम्रो यो लोकल मार्केट त केही पनि सोरुम जति थियो, तर मान्छे आयो भने किने, आएन भने हामीलाई चाहिँ खुरु खुरु 3 महिनामा सामान बनाएर पठाउने हाम्रो लक्ष्य भनेकै सामान कसरी एकदम राम्रो क्वालिटीको बनाउने र अनि अब क्रिसमसमा अनि समरमा त्यस्तोमा चाहिँ कसरी सामान पठाउने हाम्रो उद्देश्य त्यति हुन्थ्यो. अनि त्यो बेलामा हाम्रो अब उता दिदी भएको भएर हामीले मलाई चाहिँ त्यो पेमेन्ट पनि त्यति ऊ हुँदैन थियो, त्यो डिफिकल्ट हुँदैन थियो, भन्न पनि सजिलो. अनि आफ्नै दिदीको पसलमा अनि त्यो नाफा पनि हामीले बाँडफाँड गर्थ्यौँ. तर पछि यो कोभिड पछि कस्तो भयो भने हाम्रो यहाँबाट स्काइनेटबाट सामानहरू पठाउनु पर्ने हामीले अनि एकदमै महँगी भयो त्यो ट्रान्सपोर्टेसन खर्च. अनि त्यसले गर्दाखेरि मैले सामान पठाउन सकिनँ. त्यही अवस्थामा चाहिँ हाम्रै प्रडक्ट नभए पनि नेपालको कति धेरै सामान इन्डियाको बिजनेसम्यानहरूले आएर त्यो कार्गोबाट सिप कार्गो गरेर उहाँहरूले यतिसम्म कि मेरो दिदीले 750 पाएको सामान मैले पोखरामा 500 पाएँ. अनि त्यस्तो भएपछि मैले त्यो अहिले कोभिडपछि मैले सामान अलिअलि 5 किलो 10 किलो 15 किलो एकदम निड हुने सामानहरू अरूले नबनाउने सामानहरू चाहिँ पठाछु, नत्र पहिलेको जस्तो हामी उता निर्भर हुन सके होइन.
2: त्यता हुँदाखेरि
1: धेरै राम्रो थियो. त्यो बेलामा हामीलाई केही समस्या थिएन हाम्रो बजार कसरी गर्ने के गर्ने भन्ने. अनि त्यसपछि सामानहरू अहिले मैले बाहिर पठाएको छैन. अहिले मैले त्यो कोभिडपछि होइन बाहिरलाई मात्र फोकस नगरौँ, यहीँको लोकल मार्केटमा पनि जे जान्छ त्यही भनेर त्यो निखोल्ने नाङ्लोहरू बोक्ने नाङ्लो अनि यतिसम्म कि अहिले हामीसँग 1-2 जना दृष्टिबिनहरू हुनुहुन्छ जसले चाहिँ हामीलाई त्यो डोकोहरू बनाइदिनुहुन्छ. अनि उहाँले बनाएको डोको एकदम बलियो हुन्छ तर कुनै कुनै ठाउँमा फिनिसिङ अलिकति बिग्रिएको हुन्छ, त्यो नदेखेर किन देखेको भए बनाइहाल्न मिल्थ्यो. अनि त्यस्तो अवस्था पनि हामीसँग अहिले डोकोहरू राम्रै अब त्यो मकैहरू राख्ने बेलामा आलु राख्ने बेलामा अनि त्यो मलहरू बोक्ने बेलामा अहिले हाम्रो डोकोको पनि राम्रो व्यवहार छ लोकल
2: तपाईँको फेरि अलिक फरक ठाउँमा
1: फरक ठाउँमा छ कतिजनाले त मलाई भन्नुहुन्छ उता लेक साइडमा गर्ने व्यवसाय भयो भन्नुहुन्छ तर लेक साइडमा फेरि कस्तो भने पुरै एडभान्समा पहिला जानु पर्ने अनि एडभान्सपछि फेरि अब त्यो प्रत्येक महिनै पछिको व्यापार पनि हुँदैन अनि वर्षभरिको दुई तिन महिनाले धान्नु पर्ने त्यस्तो हुँदाखेरि मैले अहिले आफ्नै घरमा धेरै ठाउँहरू ओगटेर अहिले मैले लगभग 50-60-70 हजारकै जति त्यो प्रपर्टी त्यो हामीले भाडामा दियो भने आउँछ भने जस्तो ओगटेर बसेछु अनि त्यो आफ्नै फ्यामिलीको भएर त्यति ऊ फेरि
2: बस्नु
1: परेको भए त कोभिडपछि हुने नै थिइनँ
2: हो त नि यसरी गरिरहेको दिदी बहिनीहरूलाई भनौँ न हाम्रो स्थानीय सरकारले अथवा प्रदेश सरकारले त्यस्तो खालको एकदम प्रमोसन गर्ने खालको नीति देख्नुहुन्छ कि
1: कति धेरै ठाउँमा त अब हामी अन्त औरत दिदीहरूले पनि कति धेरै कुराहरू उठाइराख्नु भएको हुन्छ अब अस्ति भर्खर एउटा ट्रेनिङ आएको थियो यो चाहिँ युएनडिपी दीर्घायु नेपाल सरकार हाम्रो महानगरपालिका यसमा चाहिँ हाम्रो एउटा मैले पनि त्यो ट्रेनिङ लिने मौका पाएँ त्यो बेलामा मैले 800 जनामा सेकेन्ड पुरस्कार 4,50,000 जतिको सामग्री व्यवसायमा अब त्यस्तो खालको हुँदाखेरि हामीलाई चाहिँ आत्मबल चाहिँ बढ्ने किनभने मैले 75 सालबाट कुनै पनि त्यो अवार्डहरू नपाएको बेलामा अब चाहिँ बिस्तारै होइन अब 47-48 इयर्स हुन लागिसक्यो अब काम गर्न सकिँदैन कि अब भन्ने त्यो जागर अलि हटेको बेलामा फेरि उत्साह ऊर्जा दिने खालको हो त्यस्तो वातावरणहरू चाहिँ गभर्मेन्टबाट भइरहेको पनि छ कति धेरै हामीले थाहा पनि पाउँदैनौँ तर हामीभन्दा सिनियर दिदीहरूले चाहिँ कुराहरू अनि अहिले चाहिँ कोसेली घरको कुरा कति धेरै आइरहेको छ बनाएको सामग्रीहरू लगाएर कोसेली घरमा राख्ने त्यो कुराहरू सरकारबाट पनि भइरहेको त छ तर त्यति फ्रुटफुल खालको तुरन्त हामीले पाउनु पर्ने त्यस्तो चाहिँ भएको छैन
2: होइन अब जस्तै हामीले युजुअली यति धेरै प्रोग्राम हुन्छ नि त्यहाँ चाहिँ मायाको चिनो गिफ्टहरू अर्कै दिँदा हस्तकलाको सामग्री युज हुने घरमा सजाउँदा नै
1: राम्रो
2: टाइपको के अब त्यो खालको कल्चर पनि विकास
1: गर्नुपर्छ अनि हामीले यो बर्थडेहरूमा पनि कति धेरै त मैले त कति धेरै अहिलेसम्म धेरै जस्तो त्यो हाम्रो एनिभर्सरी गिफ्टहरू बर्थडे गिफ्टहरू सबभर आफैले बनाएरै लाने कोसिस गर्छु है किनभने आफ्नै हस्तकलामा भएको बेकारमा किन अरूलाई पैसा दिनु आफ्नै प्रडक्ट दिने भन्ने खालको हुन्छ अनि यो चाहिँ विकास अब जस्तै स्कुलहरूमा बच्चाहरूलाई होइन टिनेजरहरूलाई उनीहरूलाई यो यस्तो सामानलाई अब प्रायोरिटी दिनु है भन्ने खालको वातावरण क्रिएट गर्ने कि अब त्यो चाहिँ अलिकति छ
2: अझै बढी हामी देखा सिक्किमै
1: गइरहेका छौँ
2: हजुर होइन सामानलाई कसरी अझै के गर्न सकिन्छ भनेर पनि त्यो खालको छलफल र यसैलाई प्रमोट गर्ने खालको वातावरण भयो भने धेरै दिदी बहिनीहरू रोजगार पाउनुहुन्थ्यो र त्यसलाई निरन्तरता दिनुहुन्थ्यो तपाईँले भने जस्तै काम गर्यो होइन त्यसरी बेकार छु यत्रो घरलाई ओगटिरहेछु अब चाहिँ
1: अब
2: भनेको बेला अनि एउटा हौसला आफैलाई होइन सेल्फ मोटिभेसन गरिरहेको हुन्छ नि त यस्तै खालका थुप्रै कार्यक्रमहरू हुन जरुरी छ जति पनि दिदीबहिनीहरू अथवा दाजुभाइहरू लाग्नु भएको छ एउटा भनौँ न खालि बस्नुभन्दा केही न केही गरौँ न भनेर लागिराख्नु भएको छ त्यो सेन्टरमा मैले पनि देखेको छु उहाँको हस्तकला उद्योग त्यहाँ जसले गर्नुहुन्छ भनौँ न भाडामा दियो भने नि अहिलेको भन्दा बढी कमाइ हुन्थ्यो होला है अनि त्यो आफ्नो पेसा छोड्न पनि सकिँदैन ठिकै छ नि त मेरो आफ्नै घर हो भनिन्छ तर चाहिँ त्यहाँ क्यालकुलेसन गर्यो भने केही पनि थाहा
1: छैन देखाउने दाद जस्तो मात्रै हो नि के कहिले कहिले यसो हिसाब गर्यो म यो हिसाबै गर्दिनँ भने जस्तो स्थिति पनि आउँछ कति धेरै अनि अब त्यो बनाउने बहिनीहरूलाई पनि सेटिस्फाई गर्नु पर्यो अहिले एकदमै रिसेन्टली यो दुई महिनामा मसँग अब म आफै 47 इयर्स हुँदा म अरू ठाउँमा गएर केही जब गर्न सक्छु त नि भनेर त सोच्नै सकिँदैन नि त्यस्तो अवस्थामा एकजना अब मसँग एकदमै राम्रोसँग काम गर्नुभएको 5-7 वर्ष भएको 48 वर्षको उमेरमा पनि के अरे विदेशी हुनुभयो कि आर्थिक पाटोकै कारण किनभने अब हामीले काम गरेछौँ खाना पनि नपुग्ने जस्तो अनि अलिकति के अरे अब भनौँ न 60 वर्ष पछि त हामी काम गर्न अलि अरू सक्दैन अशक्त हुन्छौँ त्यस्तो बेलाको लागि सेभिङ पनि केही पनि ल्याए कि त्यस्तो अवस्थामा अहिले जापानमा वर्किङ भिजामा अनि मेरो एकदम प्यारो बहिनी हुनुहुन्थ्यो लगभग 12 वर्ष हामीसँग काम गर्नुभयो त्यो बहिनी अहिले 2 महिना नै भएन साइप्रस गयो त्यस्तो त्यस्तो खालको घटनाहरूले गर्दा अहिले हामीले यत्रो वर्ष काम गरेर पनि किन अब ओल्ड एज जस्तै 45 होइन 48 विदेशिनु भनेको त कामको लागि त अलि
2: गाह्रो
1: छैन उहाँको अब भाषादेखि लिएर सबै कुरा कति गाह्रो हुन्छ अनि त्यस्तो अवस्थाहरू अब म आफै घरिघरि सोध्छु होइन मैले हस्तकला बन्द गरेँ भने अब म के गर्छु त नि के काम गर्न जाने कहाँ काम गर्न जाने हो त्यो खालको पनि हुँदा होइन आफ्नै घरमा जे भए नि गरौँ सकिन्जेल भन्ने खालको कि त्यस्तो
2: तर प्रत्यक्ष अप्रत्यक्ष रूपमा त धेरै व्यक्तिहरूले सिक्नु भएको छ तपाईँ
1: हजुर होइन
2: त्यो एउटा सेन्टर बच्चाहरू एकदमै हेन्डल गरिरहने फेरि त्यो सहरी एरिया पनि गाउँबाट पनि मान्छेहरू आइराख्ने होइन नत्र त्यहाँ भनौँ न नाङ्लोहरू तपाईँले भन्नुभयो नि अम्रिसोको कुचो त्यो एकदम युनिक टाइपको फरक खालको छ कि त्यहाँ तपाईँको त्यो पसलमा राख्ने गतिविधि के अरे प्रोडक्ट पनि त्यो हिसाबले पनि छुट्टै एउटा अप्रत्यक्ष रूपमा पनि केही न केही सन्देश चाहिँ दिइरहेको छ यसलाई पनि हामीले हेर्नुपर्छ र अहिले जस्तै एकदमै माग चाहिँ हस्तकलाका सामानमा सामग्रीहरूमा बजारमा एकदम गइहाल्ने नरहने चाहिँ के हुन्छ
1: मसँग चाहिँ एकदम धेरै मैले स्टार्टिङबाटै र पसलमा सबभन्दा धेरै भएको नि मकैको खोस्टा र अनि मसँग बनाउने आमाहरू पनि एकदम अब यो बहिनीलाई बनाएर लगाइदिएपछि फरक पर्दैन भनेर 20-30 वटा 50 वटा जति बनाउनु भयो भने पनि खुरुकै लिएर आइदिनुहुन्छ अनि त्यस्तो अवस्थामा मसँग अहिले बिक्री गर्ने भनेको सबभन्दा धेरै सेलिङ चाहिँ मेरो मकैको खोस्टाकै थियो मकैको खोस्टाकै चपटी जान्छ अनि अहिले चाहिँ त्यो मुढा चाहिँ कस्तो खालको भने त्यो रिसर्टहरूमा अनि हाम्रो भोलिन्टियर विदेशीहरू हुनुहुन्छ नि त्यस्तो अनि ब्रिटिस क्याम्पको आर्मीहरू त्यस्तोहरूले चाहिँ हाम्रो यो मकैको मुढाहरू लानुहुन्छ अनि हामीले चाहिँ कति धेरै कारागारको मुढाहरू पनि राखेका छौँ त्यो चाहिँ 5-10 वर्षको वारेन्टी जस्ता नै हुन्छ अनि मैले अहिले चाहिँ एकदम धेरै फोकस गरेर लोकल मार्केट बाहिर अब कोभिड पछि मैले बाहिर त सामान पठाएकै छैन भन्दा नि हुन्छ अनि त्योभन्दा भित्रको चाहिँ हामीले सामानहरू अहिले न्यारोलाई पनि एकदम फोकस गरेको छ जस्तै त्यो हाम्रो कोरकोहरू कोरको अनि त्यो कुखुरा खुन्ने त्यो के भन्छ त्यसलाई कुखुरा थुन्ने गोलो खालको अथवा चारपट्टि खालको हामीले बनाएर राख्छौँ त्यो पनि जान्छ अनि अहिले दसैँ तिहारमा धेरै जस्तो सुकुटीहरू राख्नको लागि त्यो निहालोकै हो त्यस्तोहरू चाहिँ हामीले यो दसैँ तिहारमा धेरै बेच्ने भनेको त्यही सामानहरू हो
2: त्यो पनि सिजन अनुसार
1: त्यही त त्यहाँ सिजनमा अनि असारमा चाहिँ हामीले अब धेरै जस्तो त्यो स्याको बेच्छौँ
2: स्याको
1: हाम्रो भालामबाटै हो
2: त्यहाँ त तपाईँले त हेर्दाखेरि सामान्य लाग्छ तर धेरैलाई रोजगार पनि दिनुभएको छ नि त जस्तै बनाएर लयो भने उसले त कन्फर्म
1: जानिन्छ भन्ने 100% कति धेरै आमा बुवाहरू त पुरै मसै आश्रित हुनुहुन्छ
2: हो नि
1: अहिले यङ जेनेरेसनलाई हामीले धेरै सिकाउने कोसिस गर्यौँ तर उनीहरूले सिधा सिधै कोही कोरियाको कोर्स पढ्न जाने कोही जापानको कोर्स पढ्न जाने त्यस्तो पनि गर्नुहुन्छ नत्र भने बुढाबुढीहरू अब वृद्ध आमा बुवाहरू जोसँग सिप छ उहाँहरूले चाहिँ बनाएर मसँग यस्तो छ र ल्याउँछौ भन्नु त सुरुमा देख्यो भने अनि ल्याउनु न भनेर हेरेपछि उहाँहरू 5-7 वर्ष मसँगै इन्भल्भ हुनुभएको बुवा आमाहरू नि 10 जना जति हुनुहुन्छ
2: कति राम्रो हो
1: उहाँहरूले आफ्नो त्यो मेटेरियल पाउने बित्तिकै त्यो फोन हान्न नजाने नि अरू नाति नातिनालाई भनेर हाने नि नानी यस्तो छ के बनाउनु भनेर सोध्ने त्यस्तो गर्नुहुन्छ
2: हो तपाईँले एकदम युनिक तरिकाले चलाइराख्नु आफै आफैमा मिठास छ कि त्यहाँको त्यो स्थान ठाउँ अनि त्यहाँ आउने व्यक्ति अब भनौँ न उस्तै पऱ्यो अहिलेको नयाँ जेनेरेसनले त स्याकु देख्नै छोडे
1: होइन
2: कमसेकम त्यहाँ चाहिँ तपाईँ अझै पनि स्याकु बेच्दै हुनुहुन्छ भनेपछि त त्यो गाउँसँग पनि जोडिएको सहरसँग पनि जोडिएको जस्तो कि त्यो चाहिँ छ भनेपछि व्यवसायमा पनि एउटा युनिक पनि भयो भने चल्दो रहेछ
1: हजुर
2: त्यो चाहिँ अनुभव गर्नुभयो हजुर त्यो सरलताले पनि होला त्यहाँ भनौँ न सबैजना तपाईँ त्यो सहज रूपमा घुलमिल हुने होइन बोल्ने अनि सजिलै लिलिने भएर पनि होला कि तपाईँसँग सहज भएर यति सामग्री आउने
1: हजुर त्यो पनि हो एउटा त हजुर अनि अहिले यता आमाहरू कोही कोही त्यो बच्चाहरूलाई स्कूल पठाउने अनि दिउँसो त्यतिकै बस्ने आमाहरू पनि हामीले केही बनाउन मिल्छ भन्नुभयो भने धागोहरू लगाएर कस्तो राम्रो राम्रो झोलाहरू के त्यो धागोले बुनेको झोलाहरू कस्तो बलियो त्यस्तोहरू बनाउने आमाहरू पनि अहिले हुनुहुन्छ। अहिले मसँग ठ्याक्कै दुईजना हामीसँग एकदमै यो हस्तकलामा काम गर्ने जापान र फेरि साइप्रस गएपछि मलाई चाहिँ अलिकति ऊ भयो गाह्रो भयो किनभने अर्डर आउने बित्तिकै सामान बनाइदिने त्यो खालको नभएपछि अहिले चाहिँ जो टाइम भएर मिलेर आउनुहुन्छ नि उहाँहरूले पनि पार्ट टाइम जस्तो अनि अलिकति सामान लगाएर सामानको पैसा रेडी भएपछि दिने त्यस्तो खालको पनि गर्नुभएछ अनि त्यो अवस्था पनि छ।
2: हजुर यो काम चाहिँ जति गर्दै गए त्यति नयाँ नयाँ आइडिया पनि आउँछ लर्निङ बाई डुइङ भनेर यो क्षेत्रमा अझै कस्तो के गर्न पायो भने अझै राम्रोसँग चल्थ्यो जस्तो लाग्छ तपाईँलाई?
1: मलाई चाहिँ यो हामीले राखेको प्रडक्टहरू त सबै देखाइरहेका छौँ तर यसलाई अझै पनि विज्ञापनै गर्नुपर्ने हो कि है अनि कतिजनालाई थाहा हुँदैन त यो कहाँ पाइँदैन। अस्ति मैले एउटा अनुभव गरेँ मेरो भदैले आर्मी डोगोहरू अहिले हामीले त्यहाँ आर्मीको एरिया पनि भएको भएर त्यहाँ ट्रेनिङ सेन्टरहरू पनि धेरै भएको भएर अनि मैले तिमीले टिकटक बनाउने मेरो नि राखिदेऊ न आर्मी डोको भनेपछि अहिले चाहिँ त्यो आर्मी डोको मैले लगभग एकदम राम्रो बेचेँ त्यो अहिले अब त विज्ञापनले नि असर गर्ने क्या अनि हामी जहाँबाट भाइ हजुरहरू कहिले कहिले बोल्दै जाँदा कहाँबाट आउनु पनि हामी त हजुरको टिकटकमा भाइहरू उसमा हामी जहाँबाट देखेर आएको नि दिदी भन्ने अब अलिक टाढा टाढा गयो नि अनि अहिले चाहिँ अब त्यो टिकटक नहेरी कोही पनि हुनुभयो कि अब हामीले फेरि हामी चाहिँ अलिकति ओल्ड जेनेरेसन भयो अहिलेको नयाँ जेनेरेसन जस्तो ट्याकट्याक राख्न पनि अलिक अप्ठ्यारो नआउने नचलाउने भएर नि होला अनि अब विज्ञापनलाई पनि ध्यान दिनुपर्ने रहेछ कि
2: के छ त्यो पनि हेर्नुपर्ने
1: हजुर बजार चेन्ज भयो अब मार्केट टाइम अनुसार सबै कुरा चेन्ज गर्दै जानुपर्ने अवस्था नै आएछ।
2: त्यसरी गयो भने बल्ल सहज हुन्छ। अब तपाईँलाई चाहिँ एकदमै गर्न मन लागेको यही क्षेत्रमा चाहिँ के छ?
1: मलाई चाहिँ अहिले हामीले अब पहिला योगा म्याटहरू बनाउँदाखेरि त्यो चकटीकै एक मिटरको त्यस्तो त्यस्तो बनाएर अनि त्यसमा थानको कपडाले बाहिरबाट ऱ्याप गरेर त्यो पठाउँथ्यौँ। मलाई चाहिँ अहिले हाम्रो नेपालमा पनि योगा जताततै झन् यो पोखरामा त अनि मलाई चाहिँ अहिले कुनै कुनै योगा सेन्टरहरूले योगा म्याटकैलाई होइन अब यी चकटीहरूलाई प्रायोरिटी दिनुभयो भने हामीलाई पनि के अरे व्यवसायमा हुन्थ्यो। त्यो चाहिँ अब उता नेदरल्यान्डमा चाहिँ त्यो चकटीको योगा म्याटहरू एकदम राम्रो सेलिङ थियो। अब अहिले चाहिँ हाम्रो यहाँ चाहिँ म्याट्रेस हुन्छ धेरै त्यही भएर अब त्यस्तो के अब कुनै कुनै अब जस्तै अहिले आर्मी डोको सिजन हुँदा हामीले आर्मी डोको म्याक्सिमम बेच्छौँ भने हो त्यस्तै खालको सिजन अनुसारको अब स्याफोको टाइममा स्याफोहरू बेच्छौँ मान्द्रोहरू बेच्छौँ हो त्यस्तै खालको चाहिँ अलिकति विज्ञापन साथै अब जस्तै सेन्टरहरूले पनि यस्तो पनि प्रयोग गरे हुन्थ्यो होला भनेर उहाँहरूले पनि युज गरिदिन थाल्नुभयो भने हाम्रो के प्रोडक्सन अझै बढ्थ्यो होला
2: पनि कति राम्रो।
1: हजुर त्यो
2: अनि डोकोहरू गिफ्ट
1: गिफ्ट टाइपको सानो सानो डोकोहरू बनाउँछौँ उसमा न्यालोले बुनेको त्यो सानो सानो डोकोहरू त एकदम म्याक्सिमम् जहिले पनि राखिराखेको हुन्छौँ हामीले। कति धेरै त इन्डियनहरू त्यो उसमा के अरे गुफामा जाँदा मैले गुफाहरू चमेरो गुफातिर जाँदा रोकेरै पनि गिफ्टको लागि राम्रो देखेर सानो सानो डोकोहरू चाहिँ लानुहुन्छ अन्त सानो डोकोहरू त पर्यटकहरू हिँड्नुहुन्छ नि अब त्यो केही सिम्पलमा म्युजियममा यताउता हिँड्दाखेरि

0: जस्तो मेरो पसलबाट मेक्सिमम जाने त्यो टी म्याट त्यो चियाको कपहरू राख्ने त्यस्तो म्याट्रेसहरू त्यो चाहिँ एकदम युनिक खालको के बुनाइ त्यो पुरानो बुनाइ नै हो अनि त्यो चाहिँ नर्मल चपटीभन्दा अलिकति भिन्दै देखिन्छ अनि त्यो चाहिँ मैले सेल गर्छु
1: हजुर जस्तै तपाईँले अघि भन्नुभयो नि यति राम्रो राम्रो त्यो बुनाई होइन पुरानो खालको बुनाई जति आमाहरूसँग थियो त्यो सिप अब नयाँ पुस्ताहरूले त्यति इन्ट्रेस्ट दिँदैनन् भन्नुभयो कसरी ल्याउने होला त्यो सिप त हस्तान्तरण
0: नगरी मैले अहिले यहाँ भल्लममा एकजना बाजे हुनुहुन्छ मैले त्यो कतिचोटि त मैले हस्बेन्डलाई नि बरु हजुरले भयो नि सिक्नु पर्यो क्या यो बनाउन त भन्छु कि कस्तो त छत्री टोपीहरू हुन्छ त्यो कोदो रोप्ने बनाउने बेलामा त्यो छत्री टोपी मैले मेक्सिमम बेच्छु
1: है
0: अब त्यो छत्री टोपो कतिचोटि मैले पनि हेर्छु है अब मलाई चाहिँ कस्तो हुन्छ अब त्यो नियालहरू तिम्रो हामीले चलाउन अब हातहरूले पनि अलि नसकिने जस्तो अनि त्यो बुवा चाहिँ कस्तो राम्रोसँग अनि छाप हालेर होइन कस्तो राम्रो बनाउनुहुन्छ अनि मलाई कति सम्झन्छु कि यो कसलाई अलिकति पाँच दसजनालाई होइन ट्रेनिङ दिएर सिकायो भने त होइन अब बुवा कहिले बिरामी हुन्छ सामानै बन्दैन कि त्यस्तो अवस्था छ हस्तान्तरण त गर्नै पर्ने अब त्यसलाई अझ मैले त कतिचोटि चाहिँ त्यो एसएलसीको हाम्रो त्यो ब्रेक हुन्छ नि अहिले त त्यति लामो ब्रेक हुँदैन तर पनि फ्री ट्रेनिङै भनेर नि राख्छु तर पनि त्यस्तो इन्ट्रेस्टेड व्यक्तिहरू भएर बनेको चाहिँ छैन कि सामानहरू ओल्ड जेनेरेसनमै स्थगित भइरहेको छ
1: यस्तो व्यक्तिलाई त जस्तै राज्यले स्थानीय सरकारले नि पहिचान गरेर होइन उहाँहरूको सिट चाहिँ बचाइराख्नुपर्छ जस्तो लाग्छ कि केही व्यक्तिहरूलाई नै बरु अघि तपाईँले भने जस्तै कि मैले त हस्बेन्डलाई निस्किन्छु भनेको छ होइन कहिले काहीँ लाग्छ कि केही बुनाइहरू त्यो त बिस्तारै मर्दै जान्छ नि त अब हामी कस्तो थियो भने अब तपाईँले नि त्यसरी सिक्नुभयो होला हामी पनि बच्चामा चिसो झेर धेरै हुने आफ्नो लागि मोजा मफलरहरू आफै बुनिन्थ्यो नि र त्यहीबाट त्यो धागो किन्ने त्यो काँची
0: चलाउने छाताको थोत्रो हुन्छ नि त्यो हजुरलाई याद छ कि लामो लामो त्यहीबाट पनि कति बुन्थ्यो है
1: त्यस्तो थियो अहिले त अब भनौँ न बुन्ने पनि नयाँ नयाँ आएका छन् सजिलो पनि छ है
0: अनि प्रत्येकको हातमा अहिले मोबाइल भएपछि कस्तो पनि युट्युबबाट जतिचोटि पज गरेर हेर्दाखेरि पनि आफूले गर्न सकिन् हामी चाहिँ पहिला जो साथीकोमा उसले जानेछ उसैकोमा गएर सिकेर बुनेर अनि त्यसरी बनाउँथ्यौँ अनि अहिले चाहिँ त्यस्तो अवस्था नि
1: त्यो चाहिँ बच्चैदेखि हामीले सिकाउन पर्छ जस्तो लाग्छ कि अहिले त अब हामी आफै पनि मोबाइलमै व्यस्त भएर हो कि बच्चाहरू पनि यो तर्फ आकर्षितै छैनन् कि ए उसले यति बनायो अरे भन्ने यति यति नाच्ने होइन उसको धेरै भयो भन्ने साथीहरूमा नि त्यो कम्पिटिसन हुन्थ्यो नि त अहिले त्यो हराउँदै गयो कि यो क्षेत्रमा चुनौती चाहिँ के देख्छ
0: चुनौती चाहिँ अब कसैले कति धेरै बनाएको सामानहरू स्टकै रहिरहेको हुन्छ है अनि त्यसलाई चाहिँ हामीले आफैले कि सेलमा राखेर अथवा आफूले परेको मूल्यमा जम्मा पाँच दस रुपियाँ मात्रै खाएर भए पनि त्यस्तो खालको अवस्था पनि छ अनि कति धेरैले त या यो गरेर केही पनि हुँदो रहेछ भनेर हरेस खानुभयो भने मैले चाहिँ के भन्छु नि हरेस खानुभन्दा नि कन्टिन्युटी दिनु किनभने घरमा बसेर अब कति धेरै यस्तो अवस्था पनि छ नानु कस्तो भने हस्बेन्डहरू बाहिर जानुभएको छ नि उहाँले दुःख गरेर कमाएको पैसा आएपछि भाडा दिने बच्चाहरूको होइन फी बुझाउने त्यस्तो ग्रेनेडीहरू पनि हुनुहुन्छ कि कतिजनाले चाहिँ के गर्नुहुन्छ नि उहाँबाट पठाएको पैसा सेभिङ गरेर आफूले काम गरेर आफ्नो यतापट्टिको चाहिँ नेपालको चाहिँ सबै खर्च कभरेज गर्ने पनि हुनुहुन्छ अनि त्यही भएर त्यस्तो हुँदाखेरि मलाई के लाग्छ भने डेढ सय दुई सय रुपियाँ भयो भने पनि प्रत्येक दिनको इन्कम त तरकारी होइन खाजाहरूमा खर्च गर्दा नि सजिलो हुने होइन उहाँबाट आएकै पैसालाई नि कोट्याउन नपर्ने अवस्थाहरू पनि हुन्छ त्यस्तो बेलामा चाहिँ केही सिपहरू सिकेर अनि गर्नुभयो भने राम्रो हुन्छ त्यतिकै हात बाँधेर नबस्नु भन्ने चाहिँ मलाई लाग्छ अनि अहिले त अब कति धेरै त हाम्रो यो हातको कामहरू त प्रायः देख्नै नपाउने अवस्था आइसकेको छ अब त तानहरू बुन्ने अनि यो स्वेटरहरूदेखि लिएर सबै कुरा बुन्ने त्यो खालको वातावरण नै क्रिएट गरेर अझ राम्रोसँग दस पन्ध्र वर्ष काम गर्न पाए हुन्थ्यो भन्ने खालको मेरो आफ्नो छ
1: हजुर हजुर त्यही त कति दिदी बहिनीहरू खाली हुनुहुन्छ त्यस्तो घरमै बसिराख्ने दिदी बहिनीहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ त
0: मैले चाहिँ सकिन्जेल अब ट्रेनिङहरू दिने ठाउँमा जानु होइन आफूलाई नआए पनि जम्मा एक दुई महिनामा त ट्रेनिङ दुई तिन महिनाबाट सिकेर लङ लाइफसम्म काम गर्न सकिन्छ जस्तै एउटै पुरुषको घरमा कति धेरै कामहरू गर्न सकिन्छ अनि हाम्रो अब अहिले जस्तै त्यो प्लास्टिकको सामानहरू त्यो चाउचाउको

0: विभिन्न त्यतिकै खेर गइरहेको छ, त्योबाटै चकटीहरू बनाउँदाखेरि मकैको चकटी भन्दा कहिले कहिले प्लास्टिकको चकटी पनि राम्रो मान्नुहुन्छ, किनभने मकैको चाहिँ पानीमा रुच्छ, रुझेपछि त त्यो बिग्रिने सम्भावना हुन्छ, तर त्यो प्लास्टिकको चाहिँ धेरै समय खप्ने, ज्वारो भने बस्नु न भनेर पिँढीमा राखिदिन सजिलो। अनि त्यस्ता त्यस्ता सिपहरू चाहिँ लुकेर बसेका सिपहरू अहिले उद्योगहरू धेरै छन् है, अनि त्यस्तोमा गएर सिक्ने बुझ्ने त्यस्तो गर्नु भन्न चाहिँ मलाई मनपर्छ। अनि कति धेरै अहिले यो हस्तकलाको सामानहरूलाई सबजनाले प्रायोरिटी दिइरहेको अवस्थामा उहाँहरूले पनि आफ्नो हातले होइन सकेको सिप बनाउनु भयो भने, अनि अब कसैले घरको कुरा त धेरै आइरहेको छ, तर कसैलेको भन्दा पनि अहिले प्रत्येक जस्तै म जस्तै आफ्नै घरमा उद्योगहरू गरेर बस्नुभएको ठाउँमा गएर सम्पर्क राखेर होइन नयाँ जेनेरेसनहरूले सिक्नुभयो भने राम्रो हुन्छ जस्तो लाग्छ।
1: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा के भन्नुहुन्छ?
0: मैले के भन्छु भने आफ्नो सिप भइन्जेलसँग अरूसँग आत्मनिर्भर हुनु पर्दैन, आफूले जानेको कुराहरू गरिहाल्न पाउनु पाइन्छ, त्यही भएर सबैजनाले जति सक्दो जिरो इन्कम भन्दा होइन केही न केही दिनको दुई दिन सेपमा भए नै इन्कम हुने खालको त्यस्तो हस्तकलाका सामानहरू बनाउन इच्छुक हुनुहुन्छ भने हामी यहीँ कैसिङ पुलमा छौँ, हजुरहरू त्यस्तो इन्ट्रेस्टेड भयो भने आउनु, हामीसँग सिकेका सामानहरू र हजुरहरूले बनाएका सामानहरू पनि छन् भने रिजनेबल प्राइसमा हामी लिएर बेच्ने कोसिस गर्छौँ। अनि हजुरहरूलाई त्यस्तो इन्ट्रेस्ट छ अब होइन मैले पनि केही गर्छु भन्ने खालको छ भने आउनुहोस्, हामीसँग धेरै दिदीबहिनीहरू, हामी 17-18 जना पार्ट टाइम सबै त्यस्तो गरेर गर्नेहरू छौँ। अनि हजुरहरूले जुन फिल्डमा सिक्न खोज्नुहुन्छ, हामी त्यही अब कसैले गुडिया बनाउन खोज्नुभयो भने, कसैले बुन्न खोज्नुभयो भने, अब चकटीहरू चाहिँ हामीले त्यहीँ बसेरै सिकाउँछौँ होइन। त्यही भएर मैले चाहिँ त्यतिकै खाली हात नबस्नु, अलिकति आफूले खाना पकाएर खाएर भाडा माझेर बच्चाहरूलाई पठाएर मात्रै पनि त अलिकति आत्मनिर्भर भइँदैन नि त। त्यस्तो अवस्थामा हजुरहरू इन्ट्रेस्टेड हुनुभयो भने मलाई सम्पर्क राख्नु।
1: तपाईँलाई कसरी सम्पर्क राख्न सकिन्छ?
0: मलाई मेरो फोन नम्बर 98460-27643 छ, यहीँ केही सिम्पलमा दिदी बहिनी हस्तकला छ। हजुरहरू मलाई बिहान 9 बजेबाट बेलुका 5 बजीसम्म फोन गर्नु भने एभाइलेबल हुन्छ, अनि हामी टाइम मिलाएर हजुरलाई भेट्न सक्छौँ, हजुरहरू नै आउन सक्नुहुन्छ।
1: यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू म्याम,
1: धेरै धेरै धन्यवाद छ। त्यो आफ्नै हरेक कर्मको आफ्नै मिठास हुन्छ, उहाँको चाहिँ एकदमै त्यहाँ लोकल एकदमै रैथाने चिजहरू राख्नुहुन्छ। साँच्चै नै हस्तकला महिला उद्यमी भन्छौँ, तर इन्डिया र चाइनाको सामान ल्याएर बेचेर हामी महिला उद्यमी हुन सक्दैनौँ। उहाँले जसरी गाउँलाई जोड्नु भएको छ, ती हाम्रा अग्रजहरूका सिपहरूलाई जोड्नु भएको छ, यो अत्यन्त महत्त्वपूर्ण कुरा छ। मैले अघि पनि जानकारी दिएँ, जस्तै स्याखु न्यालो अहिले बच्चाहरूले यी कुराहरू देख्नै पाएका छैनन्, उहाँको पसलमा चाहिँ जहाँ हस्तकला उद्योग छ त्यहाँ चाहिँ यी कुराहरू देख्न सकिन्छ। त्यसकारण एउटा अत्यन्त सशक्त रूपमा लागि पर्नु भएको व्यक्तित्व दिदी बहिनी हस्तकला उद्योग जो बगरमा सञ्चालित रहेको छ, यस उद्योगका सञ्चालक मीरा पौडेल केसीसँग आज हामीले कुराकानी गर्यौं। र आफ्नो सिप भयो भने आफूमा आत्मनिर्भर बढ्दै जान्छ र केही वरपरका दिदी बहिनीहरूले पनि केही सिक्नुहुन्छ भनेर उहाँ चाहिँ यो क्षेत्रमा लागि पर्नु भएको छ। साँच्चै नै उहाँको कर्मप्रति हार्दिक सम्मान व्यक्त गर्दै यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसहित आउने नै छौँ। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू रेडियो सफलतासँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सरोकार राख्ने रेडियो शान्ति समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौ। प्रबन्ध निर्देशक दुर्गा अधिकारी तथा सम्पूर्ण रेडियो सफलता परिवार। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिउँ, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडा अध्यक्ष राममोहन आचार्य, पोखरा महानगरपालिका, वडा नम्बर 7।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कृष्ण घिमिरे सुनार प्रोप्राइटर, पञ्चासे सिद्ध बराहा ज्वेलर्स, पोखरा 8 रत्नचोक।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: श्रीराम आचार्य प्रधान अध्यापक, बिन्दवासिनी मावि, पोखरा 19 बाटुले चौर।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: नारायण बराल प्राचार्य, मदरल्यान्ड मावि, पोखरा 7 मासपार।
1: नमस्कार, म एकराज न्यौपाने, म राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्लाको वरिष्ठ सदस्यको रूपमा काम गर्दैछु। त्यसै गरी मेरा व्यवसायहरू पोखरा जाबा कफी हाउस जसले कफीको क्षेत्रमा धेरै काम गरिराखेका छ। त्यसै गरी म स्टुडियो अपार्टमेन्ट सञ्चालन गर्छु। त्यस्तै विभिन्न खालका व्यवसायहरू मैले सञ्चालन गर्दैछु भने राजनीतिक र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहिरहेको छु। विजया दशमी तथा शुभ दीपावली छठ लगायतका पर्वहरूको यहाँहरू समस्त नागरिकहरू समस्त दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र शुभचिन्तक अभिभावक विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
5: प्रेम प्रसाद चापागाई प्रधान अध्यापक, देवबहादुर घताने अध्यक्ष, श्री कृष्ण मावी मासपार साथ पोखरा।
4: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
5: शोभा नेउपानी पाण्डे अध्यक्ष, महिला पर्यटन व्यवसायी संघ नेपाल टेवान।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पार्वती पनेरू अध्यक्ष ढाका चोली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पम्फा देवकोटा संस्थापक संचालक दीप आइसक्रिम उद्योग पोखरा 26 बुढी बजार।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: प्रेमबहादुर जीसी अध्यक्ष सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति सराङकोट पोखरा।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष तारा ढकाल बराल सफलता महिला कृषि सहकारी संस्था लिमिटेड पोखरा 7 मासबार।
3: नमस्कार, म युवराज बराल आरबा मणिद्वीप संस्थाको संस्थापक सचिव। सम्पूर्ण मणिद्वीपवासीहरू आरबावासीहरू जो जो योसँग सम्बन्धित हुनुहुन्छ अथवा देशभरिका सम्पूर्ण भक्तजनहरू जो जहाँबाट पाल्नुभएको छ र यसलाई जान्नुभएको छ अनुभूति गर्नुभएको छ उहाँहरू सबैलाई विजया दशमीको शुभकामना। भगवती माता महाकाली माताले नवदुर्गा माताले यहाँहरूको जीवनमा सद्विचार उत्पन्न गर्न सकोस्, भगवती माताको कृपा रहोस्, विजया दशमीको शुभकामना सबैमा पुगोस्।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दीपा गौतम संचालक एसके फुपू सैनिक ज्वेलर्स पोखरा।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, राजनीतिज्ञहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुरेन्द्रमान बिजुक्षे नगर सभापति, नेपाली कंग्रेस पोखरा महानगरपालिका पोखरा।
2: हेलो,
3: हजुर
2: सधैँ कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ,
4: कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
1: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-57-9915।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: श्रीराम आचार्य, प्रधान अध्यापक, बिन्दवासिनी मावि, पोखरा 19, बाकुले चौर।
7: नमस्कार, म श्याम बहादुर श्रेष्ठ, गण्डकी प्रदेश सेपाक ताक्रो संघको अध्यक्ष। आउँदै गरेको नेपालीहरूको महान पर्व विजय दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू एवं खेलकुद प्रेमीहरू, विभिन्न तहका खेल संघका पदाधिकारीज्यूहरू, खेलाड़ी भाइ बहिनीहरू लगायत सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
8: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ
9: एरिया मै नि घर बनाउन लाएको कुरा त चाहे पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: प्रेम प्रसाद चापागाई, प्रधान अध्यापक, देव बहादुर घतानी अध्यक्ष, श्री कृष्ण मावि मासपार 7 पोखरा।
6: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: शोभा नेउपानी पाण्डे अध्यक्ष महिला पर्यटन व्यवसायी संघ नेपाल टेवान।

नमस्कार, म शारदा बस्नेत, संस्थापक अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम पोखरा 16 बाटुले चौर कुर बिरुवा। नेपालीहरूको महान पर्व विजय दशमीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नवदुर्गा भवानीको आशीर्वाद सहितको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा भवानीले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुस्वास्थ्य र दीर्घायु प्रदान गरून्, शक्ति प्रदान गरून् र सबैलाई एउटा हर्ष उल्लासमय र सुखमय जीवन पनि प्रदान गरून्।
1: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
2: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
2: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 9841968044 र 9811848975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं। विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडाध्यक्ष सन्तोष पास्तोला, पोखरा महानगरपालिका, वडा नम्बर 12 एवं परिवार।
2: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडाध्यक्ष सहारा प्रधान, पोखरा महानगरपालिका, वडा नम्बर 1 एवं परिवार।

0: नेपालीहरूको मान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सागर शेरचन कार्यालय प्रमुख, साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, गण्डकी प्रदेश, पोखरा।
2: सफलता स्टुडियो टाइम।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सावित्री बराल सिग्देल, संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा 7 मासबार।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। वडा अध्यक्ष रुद्रनाथ बराल, पोखरा महानगरपालिका वडा नम्बर 8।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811478488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन ग्राहकवर्ग शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर रामचन्द्र रामदाम सानु भाइ आरपी ज्वेलर्स रत्नचोक 8 पोखरा हामी कहाँ आकर्षक गरगहना अर्डर बमोजिम सुफत मूल्यमा उपलब्ध छ।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओडा अध्यक्ष रामकाजी गुरुङ पोखरा महानगरपालिका ओडा नम्बर 23 एवं परिवार
3: नमस्कार म रामचन्द्र पौडेल महर्षि गुरूकुल वेद विद्याश्रम पोखरा 3 नदीपुर नारायण थानको अध्यक्ष नारायण थान धार्मिक क्षेत्र विकास समितिको सल्लाहकार र सनातन धर्म सेवा समिति काशीको सचिव यहाँहरू सम्पूर्णमा विजयादशमी शुभ दीपावली नेपाल सम्मत छठ पर्वको मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओडा अध्यक्ष रामचन्द्र अधिकारी पोखरा महानगरपालिका ओडा नम्बर 33 एवं परिवार

0: हाम्रो गाउँ गाउँ पनि के भन्नु फेरि र सहर जस्तै भइसक्यो नि। हेर न अब त गाउँमा गाउँले घर हाम्रो मात्रै देखिँदो रहेछ है।
1: ठिकै छ त हाम्रो पनि होला नि एक दिन।
0: खै यही बसेर त कहिले होला र।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: रामप्रसाद बस्ताकोटी जिल्ला अध्यक्ष ब्राह्मण समाज नेपाल कास्की। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिउं, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडाध्यक्ष राममोहन आचार्य, पोखरा महानगरपालिका, वडा नम्बर 7।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
1: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू रेडियो सफलतासँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सरोकार राख्ने व्यक्तित्वहरू साथै रेडियो सफलताका समग्र शुभचिन्तक श्रोताहरू विज्ञापनदाता लगायत सम्पूर्णमा देवी दुर्गा भवानीको शुभ आशीर्वादले सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रबन्ध निर्देशक दुर्गा अधिकारी तथा सम्पूर्ण रेडियो सफलता परिवार। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिउं। ओडाध्यक्ष राधिका साई योगी, पोखरा महानगरपालिका, वडा नम्बर 17 एवं परिवार।
1: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: वडा अध्यक्ष पूर्णबहादुर गुरुङ, पोखरा महानगरपालिका, वडा नम्बर 27 एवं परिवार।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: पुण्डरी बराल अध्यक्ष श्री राम मन्दिर व्यवस्थापन समिति बिरौटा।

0: सम्पूर्णमा नमस्कार, म प्रेमराज अधिकारी, प्राचार्य, अक्सफोर्ड स्कूल, पोखरा 13, भाँजापाटन, कास्की। विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, साथीहरू, शुभचिन्तक र सम्पूर्ण सरकारवालाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: वडाध्यक्ष प्रेम प्रसाद कर्मचार्य, पोखरा महानगरपालिका वडा नम्बर 11 एवं परिवार।
3: नेपालीहरुको महान पर्व विजयादशमी।

0: तथा शुभ दीपावली को पावन अवसर में हमी हमारा संपूर्ण शुभ चिंतक आफन्त जन लगायत देश विदेश में रहनु भएका नेपाली दाजु भाई तथा दीदी बहनी सुख शांति समृद्धि एवं उत्तर उत्तर प्रगति को कामना गर्दछौं।
1: प्रेम बहादुर जीसी अध्यक्ष सरांगकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति सरांगकोट पोखरा। हेलो हजुर सन्चै कस्तो छ हजुरलाई? बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि। बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
2: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
2: फोन नम्बर 061587915।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौं।
1: प्रेम बहादुर भुजेल सभापति अर्बुद रोग निवारण संस्था कास्की। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: ओडाध्यक्ष प्रकाशमान उदास पोखरा महानगरपालिका ओडा नम्बर 3 एवं परिवार।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पार्वती पनेरू अध्यक्ष ढाका चोली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।
3: Studio Time.

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पीताम्बर बराल अध्यक्ष पुष्करेश्वर महादेव मन्दिर व्यवस्थापन समिति पोखरा सात मासपार।
2: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9507325575।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: परशुराम पहाडी अध्यक्ष तालबाराही मन्दिर गुठी संरक्षण समिति पोखरा।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण घिमिरे सुनार प्रोप्राइटर पञ्चासे सिद्धबराहा ज्वेलर्स पोखरा 8 रत्नचोक।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ले आयो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पम्फा देवकोटा संस्थापक सञ्चालक दीप आइसक्रिम उद्योग पोखरा 26 बुढी बजार।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओमनाथ अधिकारी सचिव श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति।
9: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
10: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: साथै माड़ा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
11: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक वर्ग, अभिभावक, विद्यार्थी भाइ बहिनीहरू लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्राचार्य निर्मला बराल, स्टेप बाई स्टेप मावि, पोखरा सात मास पार

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। अध्यक्ष निराजन बराल, प्रिन्सिपल मीना सापकोटा तथा मारिया मन्टेश्वरी प्री स्कूल एन्ड चाइल्ड केयर सेन्टर पोखरा सात परिवार।
1: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: वडा अध्यक्ष नरेन्द्र थापा, पोखरा महानगरपालिका वडा नम्बर 26 एवं परिवार। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: नारायण शर्मा अध्यक्ष, टाइगर ग्रुप अफ पोखरा।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: नारायण बराल, प्राचार्य, मदरल्यान्ड मावि, पोखरा सात, मासपाट।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: नवराज बराल, जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति, कास्की, पोखरा।
6: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो, स्टोव, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
6: करण साइकल पसल, आँखा हस्पिटल, पोखरा 17, धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: मिलन गुरुङ, अध्यक्ष, जिल्ला खेलकुद विकास समिति, कास्की।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मन्जु नेपाली, वडा सदस्य, पोखरा महानगरपालिका, वडा नम्बर 16, बाटुले चौर।
3: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले
3: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: कस्तो लागिरहेछ त लर्ड
1: भित्र आउँदा
2: एक्शन

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: रिपुमर्दन थापा अध्यक्ष महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामाचौर। गंगा कुंवर महिला उपसमिति संयोजक महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामाचौर।
2: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581
2: 9166154475।
5: नमस्कार, म माधव तिवारी नेपाल हवाई खेलकुद संस्थाको अध्यक्ष। विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू राजुभाइ तथा दिदीबहिनीहरू सहित प्याराग्लाइडिङमा सहभागी हुने सम्पूर्ण देश विदेशका पाहुना महानुभावहरूलाई विजयादशमी तथा शुभ दीपावलीले सम्पूर्ण पाहुनाहरूलाई हर्ष उल्लाससहित मनाउने अवसर दिनुहोस्। म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: लक्ष्मी खाती परियार अध्यक्ष दलित महिला संघ फेडो कास्की।
6: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811062983 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओडा अध्यक्ष किरण बराल, पोखरा महानगरपालिका, ओडा नम्बर 13 एवं परिवार।
2: नमस्कार, म कमला गिरी, समाजसेवी, राजनीतिज्ञ। विजया दशमी, शुभ दीपावली साथै छठ पर्वको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा र हाम्रो जुन नेपाली कांग्रेस पार्टीमा पनि निष्ठा र आस्था इमान्दारिताको राजनीति होस् र सबैलाई सुख शान्ति मिलोस्, जनताहरूलाई नेपाली कांग्रेस पार्टी

0: छ है भन्ने एकदम बलियो आवाज होस् शुभकामना दिन चाहन्छु।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग,
2: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5607 5900।
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गुप्त कालिका समीक्षा सुन चाँदी पसल बागलुङ बस पार्क पोखरा, प्रोप्राइटर लोकबहादुर सुनार लोकेश।
4: Studio Time It's

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: यो वर्ष देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विभिन्न स्थानमा धनजनको क्षति भएको छ। त्यसैले यो वर्षका चाडपर्वहरू सरल रूपमा अत्यन्त शान्त रूपमा आपसी मेलमिलाप सहित मनाऊ। श्री बिन्दवासिनी माताले सबैको रक्षा गरून्, यस्ता विपदहरू पुनः नदोहोरिन् भन्ने प्रार्थना गर्दछु। गणेश बहादुर ढकाल, केन्द्रीय सल्लाहकार समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी।
2: नमस्कार, म दुर्गा देवी बस्नेत, पोखरा महानगरपालिका वार्ड नम्बर 19 को वडा सदस्य र शुक्ला साहित्य प्रतिष्ठानको अध्यक्ष। सम्पूर्ण पोखरा महानगरपालिका वार्ड नम्बर 19 का वडावासीहरू र शुक्ला साहित्य प्रतिष्ठानका सम्पूर्ण आजीवन सदस्यज्यूहरू, आमा समूहहरू, संघ संस्थाहरू, मेरा शुभेच्छक शुभचिन्तकहरू, इष्टमित्रहरू, सम्पूर्णमा विजय दशमी, शुभ दीपावली, नेपाल सम्वत, छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: ओडाध्यक्ष दिवसमान प्रधानङ्ग, पोखरा महानगरपालिका, ओडा नम्बर 2 एवं परिवार।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक वर्ग, अभिभावक, विद्यार्थी भाइ बहिनीहरू लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्राचार्य नरेश प्रसाद बराल, डिज्नील्याण्ड एकेडेमी पोखरा 7 मासबार।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
5: दिल्ली प्रसाद शर्मा, कार्यकारी निर्देशक, चिल्ड्रेन नेपाल पोखरा।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ध्रुव सिंह खड्का, संस्थापक तथा पूर्व अध्यक्ष, राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।
7: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
5: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: साथी, हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
5: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौ। विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: वडा अध्यक्ष डकनाथ कणेल, पोखरा महानगरपालिका, वडा नम्बर 31 एवं परिवार।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: दीपा गौतम, संचालक, एसके फुपु सैनिक ज्वेलर्स, पोखरा।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
10: कन्ट्याक्ट 0615530500 0615589848
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: विजया दशमी शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: विकृति विसंगति रहित चाड़ पर्व मनाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिऊं, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडा अध्यक्ष देवकृष्ण पराजुली, पोखरा महानगरपालिका, ओडा नम्बर 4,

0: अनि भाई स्टुडेन्ट
1: हुन त उदय के गर्ने यहाँ घण्टा नहाने गाह्रो रहेछ
0: घण्टा त मैले पनि धेरै हाने भाइ जीवनमा तर जिन्दगीले नै आफूलाई घण्टा हानेको पत्तै भएन।

0: अनि दसैँ कसरी मनाउन विचार छ त?
1: परदेशीको दसैँ कस्तो हुन्छ र दाई? फेसबुक इन्स्टाग्राम भरि टिका र जमरा लिएर रङ्गिन्छ, यता आफ्नो मान्छे छिया हुन्छ।

0: मेरो हात तेरो माथमा गइरहोस्। पखेका लागा बचेरालाई रोकेर रोक्न कहाँ सकिन्छ?
1: आज दसैँको दिन आमालाई नरमाइलो लाग्यो, छुट्टीका छिका लगाएर फोटो खिचेर पठाइदिनु पर्यो।
2: ल साथी मानी भएस, चिरञ्जीवी भएस, जमरा समरा भएन
1: दसैँ।
3: बाबुहरूले त ठिका लगाइसकेछन् त।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दीपा गौतम संचालक एसके फुपू सैनिक ज्वेलर्स पोखरा। विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै यी चाड़ पर्वले सकारात्मक ऊर्जा प्रदान गर्दै सामाजिक भावनाको जागृत हुँदै सामाजिक अभियानतर्फ सबैलाई लाग्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु। सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङ।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाऊ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
1: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: विकृति विसंगति रहित चाड़ पर्व मनाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौं, निरोगी बनौ, चौपायहरू जथाभावी छाडा नछाडौ, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडा दक्ष बोधराज कार्की, पोखरा महानगरपालिका, ओडा नम्बर 14।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विष्णु गुरुङजी संस्थापक मन मन्दिर पोखरा।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गए त भइहाल्यो नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635 9464843853।
1: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: वडा अध्यक्ष विष्णुबहादुर भट्टराई पोखरा महानगरपालिका वडा नम्बर 6 एवं परिवार
7: घर बनाउने लाख कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149 85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259 4 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ।
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विजया दशमीको यो अवसरमा फजुल खर्च नगरौं, मितव्यय तरिकाले चाड पर्व मनाऊ र संस्कृतिको जगेर्ना गरौं। बिना सिलवाल कार्यकारी निर्देशक कोपिला नेपाल पोखरा।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजयराज आचार्य अध्यक्ष गुप्तेश्वर गुफा व्यवस्थापन समिति पोखरा छोरेपाटन 17।

0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू राजनीतिज्ञहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माननीय भीम कार्की गण्डकी प्रदेश सभा सदस्य गण्डकी प्रदेश
1: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक वर्ग अभिभावक विद्यार्थी भाइ बहिनीहरू लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: भवानी बराल संस्थापक एन्जल्स मन्टेश्वरी पोखरा सात मासबार

0: नमस्कार, मेरो नाम वीरनिधि शर्मा। हामी सम्पूर्ण नेपालीहरूलाई सद्बुद्धि दियोस्, सद् विचार दियोस्, एकले अर्कालाई सहयोग गर्ने बानी बसोस्, सम्पूर्णको मनोकामना पूरा होस्, सद्बुद्धि आओस्, सद्विचार आओस्, यही दुर्गा मातासँग प्रार्थना गर्छु। यही मेरो शुभकामना।
1: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओडा अध्यक्ष विष्णु बराल, पोखरा महानगरपालिका, ओडा नम्बर 5 एवं परिवार।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वसन्त तिमिन सिन्हा अध्यक्ष बाटुले चौर काली लेख बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा 16।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्राध्यापक डाक्टर नारायण अधिकारी केन्द्रीय अध्यक्ष महेश पराजुरी वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय संयोजक सचिवालय व्यवस्थापन समिति भेषराज लम्साल केन्द्रीय उपाध्यक्ष पृथ्वी पौडेल केन्द्रीय सचिव ब्राह्मण समाज नेपाल।
4: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: बानिया शपिङ सेन्टर संस्थापक संचालक प्रेमबहादुर बानिया फुलबहादुर बानिया नेत्र बानिया पोखरा महानगरपालिका वडा नम्बर 16 लामा चौर। हामी कहाँ खाद्यान्नको होलसेल तथा खुद्रा व्यापार गरिन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: हेलो,
7: हजुर सधैँ
6: कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
9: फोन नम्बर 061587915।
11: नमस्कार, मेरो नाम बलराम गिरी, म फेवाडुङ्गा व्यवसाय समितिको अध्यक्ष। विजय दशमी, शुभ दीपावली, छठको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु। र यो चाहिँ यो फेवा तालमा अब डुङ्गाहरू सैर गर्दाखेरि मन्दिर जानको लागि यहाँहरू आउनुहोला, किनभने अलिक सुरक्षित यात्राको लागि पनि हामी चाहिँ अनुरोध गर्न चाहन्छौ। र यो दशैं र तिहार र छठको समयमा यहाँ चाहिँ बढ़ी मात्रामा चाहिँ तीर्थयात्रीहरू अथवा दर्शन गर्न आउनेहरू, फेवा ताल सैर गर्नेहरू सबै आइदिनुको लागि अनुरोध गर्न चाहन्छु।
12: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
13: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
12: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
13: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
12: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम,
13: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनः स्थापना गर्छौ।
12: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
4: नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
12: विजय कुमार प्रधान, कार्यकारी निर्देशक, बाल कल्याण संस्था पोखरा 18, सेदी बगर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 74 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
2: नमस्कार, म लोक तथा दोहरी गायक विजय केसी। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आफन्तजन शुभेच्छुक तथा गीत संगीत प्रेमी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना।
3: रोजगारदाताले श्रम ऐन 2074 र नियमावली 2075 तोकी बमोजिम रोजगार सम्झौता गरेर मात्र श्रमिक कर्मचारीलाई रोजगारीमा राख्ने व्यवस्था मिलाऊ।
0: नेपाल सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी पारिश्रमिक प्रदान गर्ने गरी रोजगार सम्झौता गर्ने र पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्ने गरौं।
3: सम्पूर्ण श्रमिक कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँ।
0: दैनिक 8 घण्टा, हप्तामा 48 घण्टा भन्दा बढी समय काममा नलगाउने, सो समय भन्दा बढी समय काममा लगाउनु पर्ने भएमा अतिरिक्त पारिश्रमिक दिएर दैनिक 4 घण्टा, हप्तामा 24 घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलगाऊ।
3: प्रत्येक श्रमिक कामदारलाई अनिवार्य साप्ताहिक बिदाको व्यवस्था मिलाएर मात्र कामकाजमा लगाउने गरौं।
0: कुनै पनि प्रतिष्ठानमा महिला श्रमिक कामदारलाई सूर्यास्त पछि सम्म काम लगाउनु पर्ने भएमा वासस्थान सम्म पुग्नका लागि अनिवार्य यातायातको व्यवस्था मिलाउने गरौं।
3: कुनै पनि प्रतिष्ठानले 18 वर्ष भन्दा कम उमेरका श्रमिक कामदारसँग कुनै किसिमको रोजगार सम्झौता गरी काममा नलगाऊ।
0: श्रम तथा रोजगार कार्यालय पोखरा।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अम्बिका जुस हाउस, राष्ट्र ब्याङ्क चोक पोखरा।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सामाजिक आध्यात्मिक व्यक्तित्व आशामाया खड्का, पोखरा महानगरपालिका, वडा नम्बर 11, फुलबारी।
6: नमस्कार, म अम्बिका भागवत फाउन्डेशन नेपालको संरक्षक अम्बिका नेपाल 2083 सालको विजया दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुभएका महानुभावहरूलाई म यो विजया दशमी र यो दीपावलीको शुभकामना दिन चाहन्छु।
7: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, ग्राहकवर्ग, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोप्राइटर अनु श्रेष्ठ, अनुज ब्युटी पार्लर, आबु खरिनी गाउँपालिका तनहुँ।
0: सिंचाई गरौं, उत्पादन बढाऊ। जिल्लामा विद्यमान जलस्रोतको विकास गरी कृषि योग्य जमिनमा 12 महिना सिंचाई सुविधा विस्तार गरी उत्पादकत्व वृद्धि गर्दै समग्र अर्थतन्त्रमा योगदान पुर्याउने हाम्रो लक्ष्य हो। जलाधार व्यवस्थापन र जल उत्पन्न विपदको न्यूनीकरण तथा व्यवस्थापन मार्फत आर्थिक र सामाजिक क्षति न्यूनीकरण गरौं। ताल, बाँध, सिंचाई, नहर र नदी किनारमा एक्लै पौडी खेल्न नजाऊ, आफू सुरक्षित रहौं। सिंचाई नहर प्रणालीको मापदण्ड भित्र पर्ने जमिन, सरकारी संरचना तथा सम्पत्तिको दुरूप्रयोग र अतिक्रमण रोक्ने, सिंचाई प्रणालीको दिगो व्यवस्थापन गर्ने गराउने हामी सबैको कर्तव्य हो। गण्डकी प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कास्की, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हामी के गर्दैछौ?
3: भर्खरै घरको तेरासमा तिमी राखे।
2: अब त बिरौटामा कोदो बेसी खासमा धान पनि जोडियो होला, घरबारीमा केरा पनि पाके होला, गाउँमा दसैँ आयो, सबैको मनमा उमङ्ग छ होला है।
3: तर मेरो मनको उमङ्ग त हजुर हो। हजुर चाहिँ कहिले आउने?
2: छिट्टै
3: भन्नु न कहिले।
2: म आउँदा थाहा भइहाल्छ नि।
3: कसरी
2: भन्नु?
3: भन्नु न अब नानी बाबा।

0: विजया दशमी शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वसुन्धरा लामी छाने ओडा सदस्य पोखरा महानगरपालिका ओडा नम्बर 7 पोखरा।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली छठ र नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र शुभचिन्तक अभिभावक विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: प्रधानाध्यापक भगवती बन्जरा तिमिल सिन्हा श्री रत्न आधारभूत विद्यालय पोखरा 1।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विमला बस्नेत सामाजिक आध्यात्मिक व्यक्तित्व पोखरा महानगरपालिका ओडा नम्बर 19 लामाचौर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले त्यही लगातार काम छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742625, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: सामाजिक एवं धार्मिक व्यक्तित्व विष्णुमाया बानिया अध्यक्ष, श्री जालपा देवी सामुदायिक महिला विकास समिति, पोखरा 16 लामा चौर।
5: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र, शुभ चिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सामाजिक व्यक्तित्व विष्णु पराजुली अध्यक्ष, नारी सेवा समिति कास्की।

0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विश्वनाथ बराल पोखरा महानगरपालिका वडा नम्बर 7 मासबार हाल न्यू जर्सी USA।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्धिबहादुर कुँवर अध्यक्ष बुद्ध विशाल बजार व्यवसायी एसोसिएसन।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन ग्राहकवर्ग शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ब्युटिसियन दीपा गुरुङ दीपा ब्युटी पार्लर पोखरा 15 राम बजार फलिपाटन छ।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: देवी कार्की अधिकारी केन्द्रीय सदस्य नेपाल विद्युत कर्मचारी संघ प्रथम उपाध्यक्ष लायन्स क्लब अफ आरम्भ पोखरा चौतारी।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गण्डकी उद्योग परिसंघ अध्यक्ष धर्मराज बर्तौला एवं कार्यकारी प्रमुख गृहलक्ष्मी ग्यास कम्पनी प्राली पोखरा।
5: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: दुर्वसिंह खड्का अध्यक्ष कुणर बचत तथा ऋण सहकारी संस्था पोखरा 13 कुणहर।

0: विजयादशमी तथा शुभ दीपावली को पावन अवसर में हमी हमारा संपूर्ण शिक्षक वर्ग अभिभावक विद्यार्थी भाई बहनी लगायत देश विदेश में रहन्भएका संपूर्ण नेपाली जनहरूमा सुख शांति सुस्वास्थ्य समृद्धि तथा उत्तर उत्तर प्रगति को लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शिक्षा सेवी डाक्टर खरिका देवी पराजुली पोखरा महानगरपालिका ढुंगे पाटन।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दुर्गा अधिकारी माछापुच्छे गाउँपालिका वडा नम्बर 6 हाल महेन्द्रेश्वर महादेव गुठी रामचे आश्रम पोखरा 16 लामाचौर।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: डाक्टर निरञ्जन कोइराला पोखरा महानगरपालिका वडा नम्बर 9 चिप्लेडुङ्गा कास्की।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
5: समाजसेवी शिक्षिका एवं लेखक गीता गौतम पौडेल पोखरा 7 राष्ट्रबिङ मार्ग।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
5: शिक्षा सेवी गीता कुँवर पोखरा 2 भीमसेन टोल। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोविन्द बहादुर बस्नेत पर्यटन व्यवसायी सञ्चालक ओम महेन्द्र गुफा गेस्ट हाउस संस्थापक अध्यक्ष गुफा क्षेत्र संरक्षण संस्था।

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में समस्त मानव जाति को सुख शांति समृद्धि को निमित्त हार्दिक मंगलमय शुभकामना ज्ञापन गर्दछु। हेरम्ब प्रसाद कोइराला, पोखरा पाँच बगैचा।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इन्दिरा पराजुली, पूर्व उपाध्यक्ष, बाल तथा महिला सशक्तिकरण समाज नेपाल, सल्लाहकार, प्रगति आमा समूह, पोखरा महानगरपालिका, वडा नम्बर 8, पोखरा।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको

0: पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
1: शिक्षा सेवी एवं धार्मिक व्यक्तित्व जगन्नाथ तिमसिना पोखरा 14 मसिना।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: कमला श्रेष्ठ अध्यक्ष नागढुङ्गा आमा समूह पोखरा महानगरपालिका वडा नम्बर 9 नागढुङ्गा।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: रोटरियन माधव सिग्देल पोखरा महानगरपालिका वडा नम्बर 13 कुडहर।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कानून व्यवसायी माधवी पाण्डेय बाराही ल फर्म मुस्ताङ चोक पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ब्रांच इन्चार्ज मनोज भारती, नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड, सवागीय चोक पोखरा कास्की।
4: नेपालीहरूको मान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: डाक्टर मेघबहादुर खत्री, प्रबन्ध निर्देशक, गोर्खा प्लस सेक्युरिटी प्राली।

0: नेपालीहरुको मान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सामाजिक एवं धार्मिक व्यक्तित्व मुन्द्रेमान श्रेष्ठ कृष्ण, पोखरा महानगरपालिका, वडा नम्बर 5, पोखरा।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं।
3: व्यवसायी एवं महिला नेत्री नम्रता बराल, संचालक अन्नपूर्ण टी गार्डन एन्ड कफी सेन्टर एवं केन्द्रीय सदस्य नेपाल किसान महासंघ।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98460-59581,
4: 98161-15475।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नर्मदा छेत्री, सामाजिक व्यक्तित्व, पोखरा महानगरपालिका, वडा नम्बर 17, हिमाली मार्ग।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
3: जापानिज भाषा प्रशिक्षक निलम बाटाजु कर्मचार्य, पोखरा 11।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
3: सामाजिक व्यक्तित्व निर्मला लामिछाने पोखरा 4।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र शुभ चिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
1: महिला नेत्री एवं समाजसेवी निशा मल्ल ठकुरी पोखरा 10।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष पदम पहाडी गैर सरकारी संस्थामा संघ नेपाल गण्डकी प्रदेश।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष पदमराज पहाडी गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेश पोखरा।
5: वा क्या स्वादिलो माडा, खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: गायिका एवं साहित्यकार सकुन गेवाली।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन ग्राहकवर्ग शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: पाइलट सन्त बहादुर लामिछाने, म्यानेजिङ डाइरेक्टर हेली एयर नेपाल प्राली एवं अध्यक्ष सेवाचुलो प्राली।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: पूर्व अध्यक्ष शारदा बराल सरू, महिला उद्यमी संघ नेपाल कास्की,

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं।
1: प्रमुख संरक्षक सरिता घिमिरे माधव वियोगी बाङ्मय प्रतिष्ठान।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनोविमर्शकर्ता शर्मिला भट्टराई, संस्थापक अध्यक्ष प्रयास नेपाल पोखरा।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850727599।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, राजनीतिज्ञहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: शिवबहादुर बराल, राजनीतिक चिन्तक, पोखरा महानगरपालिका, वडा नम्बर 12, कुणहर।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शिला सिगदेल, सामाजिक अभियन्ता, पोखरा महानगरपालिका, वडा नम्बर 17, बिरौटा, पोखरा।

0: বাবা বাবু
1: বাবা
0: কেন ঠিক আছে বাবু বাবার ফোন আসবে না।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
1: शिक्षा सेवी एवं आध्यात्मिक व्यक्तित्व सूर्य प्रसाद ढकाल, स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर 6, हाल पोखरा 7 शान्तिनगर चोक।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सूर्य प्रसाद ढकाल, अध्यक्ष, नेपाल रेड क्रस सोसाइटी, गण्डकी प्रदेश।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सामाजिक एवं धार्मिक व्यक्तित्व तारा कुँवर, कुमारी छेत्री, पोखरा 6 शान्ति पाटन।
4: नमस्कार, मेरो नाम पोखराज ढुङ्गाना, म ज्येष्ठ नागरिक मञ्च पोखरा सत्रको अहिले अध्यक्ष छु। यस सन्दर्भमा बडा दशैंको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिक तथा अन्य सबै नागरिकहरूलाई विजया दशमीको उपलक्ष्यमा यहाँहरूको उत्तरोत्तर प्रगति शुभकामना व्यक्त गर्दछु। यहाँहरूको जीवन सफल रहोस्, धन्य रहोस् भन्ने शुभकामना दिन चाहन्छु।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: उर्मिला थापा बस्नेत, पूर्व अध्यक्ष, महिला विकास बहुउद्देश्य आमा समूह खत्री डहर, पास्ट प्रेसिडेन्ट लायन्स क्लब अफ पोखरा अर्पण।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अम्बिका जुस हाउस, राष्ट्र ब्याङ्क चोक, पोखरा।
5: हेलो,
6: हजुर,
5: सन्चै कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र 3 कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061587915।
8: नमस्ते, म अञ्जना कार्की बाल शिक्षा प्री स्कूलकी संस्थापक सदस्य साथै हृदयको आवाजको उपाध्यक्ष। आउँदै गरेको विजया दशमी तिहार तथा छठको पावन अवसरमा बाल बालिका अभिभावक तथा सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
9: नमस्कार, म लोक तथा दोहरी गायक विजय केसी। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आफन्तजन शुभेच्छुक तथा गीत संगीत प्रेमी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विजय कुमार प्रधान, कार्यकारी निर्देशक, बाल कल्याण संस्था पोखरा 18 सेदी बगर।
2: नमस्कार, मेरो नाम बलराम गिरी, म फेवा डुंगा व्यवसाय समितिको अध्यक्ष। विजय दशमी, शुभ दीपावली, छठ को हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु। र यो चाहिँ यो फेवा तालमा अब डुंगाहरू सहर गर्दै मन्दिर जानको लागि यहाँहरू आउनु होला, किनभने अलिक सुरक्षित यात्राको लागि पनि हामी चाहिँ अनुरोध गर्न चाहन्छौ। र यो दशैं र तिहार र छठको समयमा यहाँ चाहिँ बढ़ी मात्रामा चाहिँ तीर्थयात्रीहरू अथवा दर्शन गर्न आउनेहरू, फेवाताल सैर गर्नेहरू सबै आइदिनुको लागि अनुरोध गर्न चाहन्छु।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बानिया शपिङ सेन्टर संस्थापक संचालक प्रेमबहादुर बानिया, तुलबहादुर बानिया, नेत्र बानिया, पोखरा महानगरपालिका वडा नम्बर 16 लामा चौर। हामी कहाँ खाद्यान्नको होलसेल तथा खुद्रा व्यापार गरिन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्राध्यापक डाक्टर नारायण अधिकारी, केन्द्रीय अध्यक्ष महेश पराजुरी, वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय संयोजक सचिवालय व्यवस्थापन समिति, भेषराज लम्साल केन्द्रीय उपाध्यक्ष, पृथ्वी पौडेल केन्द्रीय सचिव, ब्राह्मण समाज नेपाल।
4: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, लगानीकर्ता, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वसन्त किमिन सिन्हा अध्यक्ष, बाटुले चौर, कालीलेख बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा 16।

नमस्कार, मेरो नाम वेदनेजी शर्मा। हामी सम्पूर्ण नेपालीहरूलाई सद्बुद्धि दियोस्, सद् विचार दियोस्, एकले अर्कालाई सहयोग गर्ने बानी बसोस्, सम्पूर्णको मनोकामना पूरा होस्, सद्बुद्धि आओस्, सद्विचार आओस्, यही दुर्गा मातासँग प्रार्थना गर्छौँ।

0: युवाको अवसरमा हामी हाम्रा शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, राजनीतिज्ञहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माननीय भीम कार्की, गण्डकी प्रदेश सभा सदस्य, गण्डकी प्रदेश।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विजय राज आचार्य, अध्यक्ष, गुप्तेश्वर गुफा व्यवस्थापन समिति, पोखरा, छोरेपाटन सत्र।
2: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
0: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
0: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ, हल्लनचोक। सम्पर्क नम्बर 9841968444 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विजया दशमीको यो अवसरमा फजुल खर्च नगरौ, मितव्ययी तरिकाले चाड पर्व मनाऊ र संस्कृतिको जगेर्ना गरौ। बिना सिलवाल, कार्यकारी निर्देशक, कोपिला नेपाल, पोखरा। विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: वडा अध्यक्ष विष्णु बराल, पोखरा महानगरपालिका, वडा नम्बर 5 एवं परिवार।
0: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा महानगरपालिका, वडा नम्बर 6 एवं परिवार।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विष्णु गुरुङ जी संस्थापक मन मन्दिर पोखरा।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: विकृति विसंगति रहित चाड़ पर्व मनाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौ, निरोगी बनौ, चौपायहरू जथाभावी छाडा नछाडौ, सके आफ्नो वरिपरि सफा गरौ, नसके पनि फोहोर नगरौ। ओडा दक्ष बोधराज कार्की, पोखरा महानगरपालिका, ओडा नम्बर 14।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै यी चाड़ पर्वले सकारात्मक ऊर्जा प्रदान गर्दै सामाजिक भावनाको जागृत हुँदै सामाजिक अभियानतर्फ सबैलाई लाग्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु। सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङ।
3: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-62-983, 98-5-60-52-855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दीपा गौतम, संचालक एसके फुपू सैनिक ज्वेलर्स पोखरा।
2: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिउ, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडा अध्यक्ष देवकृष्ण पराजुली, पोखरा महानगरपालिका, ओडा नम्बर 4।
2: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: ओडा अध्यक्ष डकनाथ कणेल, पोखरा महानगरपालिका, ओडा नम्बर 31 एवं परिवार।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ध्रुव सिंह खड्का संस्थापक तथा पूर्व अध्यक्ष राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: दिल्ली प्रसाद शर्मा कार्यकारी निर्देशक चिल्ड्रन नेपाल पोखरा।
3: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
5: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक वर्ग, अभिभावक, विद्यार्थी भाइ बहिनीहरू लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्राचार्य नरेश प्रसाद बराल, डिज्नील्यान्ड एकेडेमी पोखरा सात मासबार।
1: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: ओडाध्यक्ष दिवसमान प्रधानङ्ग पोखरा महानगरपालिका ओडा नम्बर 2 एवं परिवार।
6: नमस्कार, म दुर्गा देवी बस्नेत पोखरा महानगरपालिका वार्ड नम्बर 19 वडा सदस्य र शुक्र साहित्य प्रतिष्ठानको अध्यक्ष। सम्पूर्ण पोखरा महानगरपालिका वार्ड नम्बर 19 वडावासीहरू र शुक्र साहित्य प्रतिष्ठानका सम्पूर्ण आजीवन सदस्यज्यूहरू, आमा समूहहरू, संघ संस्थाहरू, मेरा शुभेच्छक शुभचिन्तकहरू, इष्टमित्रहरू, सम्पूर्णमा विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: contact 061-55-3050-061-58-9848.
10: For more details, visit www.wavesurfer.com.np.
2: नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
11: यो वर्ष देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विभिन्न स्थानमा धनजनको क्षति भएको छ। त्यसैले यो वर्षका चाडपर्वहरू सरल रूपमा अत्यन्त शान्त रूपमा आपसी मेलमिलाप सहित मनाऊ। श्री बिन्दवासिनी मापाले सबैको रक्षा गरून्, यस्ता विपदहरू पुनः नदोहोरिन् भन्ने प्रार्थना गर्दछु। गणेश बहादुर ढकाल, केन्द्रीय सल्लाहकार समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गुप्त कालिका समीक्षा सुन चाँदी पसल बागलुङ बस पार्क पोखरा प्रोप्राइटर लोकबहादुर सुनार लोकेश।
2: नमस्कार, म कमला गिरी समाजसेवी राजनीतिज्ञ। विजयादशमी, शुभ दीपावली साथै छठ पर्वको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा र हाम्रो जुन नेपाली कांग्रेस पार्टीमा पनि निष्ठा र आस्था इमान्दारिताको राजनीति होस् र सबैलाई सुख शान्ति मिलोस्, जनताहरूलाई नेपाली कांग्रेस पार्टी छ है भन्ने एकदम बलियो आवाज होस् शुभकामना दिन चाहन्छु।

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: ओडा अध्यक्ष किरण बराल पोखरा महानगरपालिका ओडा नम्बर 13 एवं परिवार
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ

0: प्याराग्लाइडिंग में सहभागी होने संपूर्ण देश विदेश का पाहुना महानुभावर विजयादशमी तथा शुभ दीपावली ने संपूर्ण पाहुना हर्ष उल्लास मनाने अवसर दिनुहोस्। म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीक्राफ्ट उद्योग
2: रेनबो हेन्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850 27 500।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिपुमर्दन थापा अध्यक्ष महेन्द्रेश्वर महादेव राम्ची आश्रम गुठी समिति लामा चौर। गंगा कुंवर महिला उपसमिति संयोजक महेन्द्रेश्वर महादेव राम्ची आश्रम गुठी समिति लामा चौर।
4: नेपालीहरूको मान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मन्जु नेपाली वडा सदस्य पोखरा महानगरपालिका वडा नम्बर 16 बाटुले चौर।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू राजनीतिज्ञहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: माननीय भीम कार्की गण्डकी प्रदेश सभा सदस्य गण्डकी प्रदेश। सिंचाई गरौं उत्पादन बढ़ाऊ। जिल्लामा विद्यमान जल स्रोतको विकास गरी कृषि योग्य जमीनमा 12 महिना सिंचाई सुविधा विस्तार गरी उत्पादकत्व वृद्धि गर्दै समग्र अर्थतन्त्रमा योगदान पुर्याउने हाम्रो लक्ष्य हो। जलाधार व्यवस्थापन र जल उत्पन्न विपदको न्यूनीकरण तथा व्यवस्थापन मार्फत आर्थिक र सामाजिक क्षति न्यूनीकरण गरौं। ताल बाँध सिंचाई नहर र नदी किनारमा एक्लै पौडी खेल्न नजाऊ, आफू सुरक्षित रहौं। सिंचाई नहर प्रणालीको मापदण्ड भित्र पर्ने जमिन सरकारी संरचना तथा सम्पत्तिको दुरूप्रयोग र अतिक्रमण रोक्ने सिंचाई प्रणालीको दिगो व्यवस्थापन गर्ने गराउने हामी सबैको कर्तव्य हो। गण्डकी प्रदेश सरकार ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय जलस्रोत तथा सिंचाई

0: ती गण्डकी प्रदेश पोखरा। श्रम तथा रोजगार कार्यालय पोखराको सूचना।
1: रोजगार दाताले श्रम ऐन 2074 र नियमावली 2075 तोकिए बमोजिम रोजगार सम्झौता गरेर मात्र श्रमिक कर्मचारीलाई रोजगारीमा राख्ने व्यवस्था मिलाऊ।
0: नेपाल सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी पारिश्रमिक प्रदान गर्ने गरी रोजगार सम्झौता गर्ने र पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्ने गरौ।
1: सम्पूर्ण श्रमिक कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराऊ।
0: दैनिक 8 घण्टा हप्तामा 48 घण्टा भन्दा बढी समय काममा नलगाउने सो समय भन्दा बढी समय काममा लगाउनु पर्ने भएमा अतिरिक्त पारिश्रमिक दिएर दैनिक 4 घण्टा हप्तामा 24 घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलगाऊ।
1: प्रत्येक श्रमिक कामदारलाई अनिवार्य साप्ताहिक बिदाको व्यवस्था मिलाएर मात्र कामकाजमा लगाउने गरौ।
0: कुनै पनि प्रतिष्ठानमा महिला श्रमिक कामदारलाई सूर्यास्त पछि सम्म काम लगाउनु पर्ने भएमा वासस्थान सम्म पुग्नका लागि अनिवार्य यातायातको व्यवस्था मिलाउने गरौं।
1: कुनै पनि प्रतिष्ठानले 18 वर्ष भन्दा कम उमेरका श्रमिक कामदारसँग कुनै किसिमको रोजगार सम्झौता गरी काममा नलगाऊ।
0: श्रम तथा रोजगार कार्यालय पोखरा।
2: मानिस हराएको अत्यन्त जरूरी सूचना। पोखरा महानगरपालिका वडा नम्बर 7 रत्नचोक निवासी सगुन नेपालीका 31 वर्षका छोरा पूर्ण नेपाली यही असोज 8 गते बेलुका 8 बजेदेखि सम्पर्कविहीन भएको हुँदा फेला पार्नुहुने मानुभावले नजिकको प्रहरी कार्यालय तथा आफन्तलाई खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। हराएका व्यक्तिको विवरण गहुँ गोरो वर्ण तथा 6 फुट हाइट सुन्तला कलरको स्कूटर सहित निलो जीन्स पेन्ट र मरून कलरको टी शर्ट लगाएका व्यक्ति रहेका छन्। फेला पार्नु हुने मानुभावले 97045 56785 सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
3: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
1: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
3: सोह्र बिन्दु खुवाइने मिति 2083 कार्तिक 16 गते मंगलबार।
1: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
3: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। प्रधानाध्यापक भगवती बन्जरा किमिल सिन्हा, श्री रत्न आधारभूत विद्यालय पोखरा एक।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विमला बस्नेत, सामाजिक आध्यात्मिक व्यक्तित्व, पोखरा महानगरपालिका, वडा नम्बर 19, लामाचौर।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सामाजिक एवं धार्मिक व्यक्तित्व विष्णुमाया बानिया, अध्यक्ष श्री जालपादेवी सामुदायिक महिला विकास समिति, पोखरा 16, लामाचौर।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सामाजिक आध्यात्मिक व्यक्तित्व आशामाया खड्का, पोखरा महानगरपालिका, वडा नम्बर 11, फुलबारी।
4: नमस्कार, म अम्बिका भागवत फाउन्डेशन नेपालको संरक्षक अम्बिका नेपाल, 2083 सालको विजयादशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुभएका महानुभावहरूलाई म यो विजयादशमी र यो दीपावलीको शुभकामना दिन चाहन्छु।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, ग्राहकवर्ग, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर अनु श्रेष्ठ, अनुज ब्युटी पार्लर, आबुखरिनी गाउँपालिका तनहुँ।
5: विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वसुन्धरा लामिछाने, वडा सदस्य, पोखरा महानगरपालिका, वडा नम्बर 7, पोखरा।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
1: शिक्षा सेवी गीता कुंवर पोखरा दुई भीमसेन टोल। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोविन्द बहादुर बस्नेत पर्यटन व्यवसायी संचालक ओम महेन्द्र गुफा गेस्ट हाउस संस्थापक अध्यक्ष गुफा क्षेत्र संरक्षण संस्था।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा समस्त मानव जातिको सुख शान्ति समृद्धिको निमित्त हार्दिक मंगलमय शुभकामना ज्ञापन गर्दछु।
2: हेरम्ब प्रसाद कोइराला पोखरा पाँच बगैंचा।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: इन्दिरा पराजुली पूर्व उपाध्यक्ष बाल तथा महिला सशक्तिकरण समाज नेपाल सल्लाहकार प्रगति आमा समूह पोखरा महानगरपालिका वडा नम्बर 8 पोखरा।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
1: शिक्षा सेवी एवं धार्मिक व्यक्तित्व जगन्नाथ तिमी सिन्हा पोखरा 14 मसिना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: डाक्टर निरञ्जन कोइराला पोखरा महानगरपालिका वडा नम्बर 9 चिप्लेडुङ्गा कास्की।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दुर्गा अधिकारी माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 6 हाल महेन्द्रेश्वर महादेव गुठी रामचे आश्रम पोखरा 16 लामाचौर।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
1: समाजसेवी, शिक्षिका एवं लेखक गीता गौतम पौडेल, पोखरा 7 राष्ट्रबिङ मार्ग।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कानून व्यवसायी माधवी पाण्डेय, बाराही ल फर्म, मुस्ताङचोक पोखरा।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ब्रांच इन्चार्ज मनोज भारती, नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड, सवागीय चोक पोखरा कास्की।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: डाक्टर मेघबहादुर खत्री, प्रबन्ध निर्देशक, गोरखा प्लस सेक्युरिटी प्राली।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
3: कमला श्रेष्ठ, अध्यक्ष, नागढुङ्गा आमा समूह, पोखरा महानगरपालिका, वडा नम्बर 9, नागढुङ्गा।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
3: रोटरियन माधव सिग्देल, पोखरा महानगरपालिका, वडा नम्बर 13, कुडहर।

0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं।
1: सामाजिक व्यक्तित्व निर्मला लामिछाने, पोखरा चार।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं।
1: महिला नेत्री एवं समाजसेवी निशा मल्ल ठकुरी, पोखरा दश।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष पदम पहाडी, गैर सरकारी संस्थामा संघ नेपाल, गण्डकी प्रदेश।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: अध्यक्ष पदमराज पहाडी, गैर सरकारी संस्था महासंघ, गण्डकी प्रदेश, पोखरा।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। गायिका एवं साहित्यकार शकुन गेवाली।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सामाजिक एवं धार्मिक व्यक्तित्व मुन्द्रेमान श्रेष्ठ कृष्ण, पोखरा महानगरपालिका, वडा नम्बर 5, पोखरा।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र, शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं।
1: व्यवसायी एवं महिला नेत्री नम्रता बराल, संचालक अन्नपूर्ण टी गार्डन एन्ड कफी सेन्टर एवं केन्द्रीय सदस्य नेपाल किसान महासंघ।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: नर्मदा छेत्री सामाजिक व्यक्तित्व पोखरा महानगरपालिका वडा नम्बर 17 हिमाली मार्ग।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र शुभ चिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
1: जापानिज भाषा प्रशिक्षक निलम बाटाजु कर्मचार्य पोखरा 11।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू राजनीतिज्ञहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: शिवबहादुर बराल राजनीतिक चिन्तक पोखरा महानगरपालिका वडा नम्बर 12 कुणहर।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शिला सिगदेल सामाजिक अभियन्ता पोखरा महानगरपालिका वडा नम्बर 17 बिरौटा पोखरा।
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
4: शिक्षा सेवी एवं आध्यात्मिक व्यक्तित्व सूर्य प्रसाद ढकाल स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर 6 हाल पोखरा 7 शान्तिनगर चोक।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्य प्रसाद ढकाल अध्यक्ष नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेश।
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्ट मित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: सामाजिक एवं धार्मिक व्यक्तित्व तारा कुँवर कुमारी छेत्री पोखरा 6 शान्ति पाटन।
5: नमस्कार, मेरो नाम टोपराज ढुङ्गाना, म ज्येष्ठ नागरिक मञ्च पोखरा सत्रको अहिले अध्यक्ष छु। यस सन्दर्भमा बडा दशैंको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिक तथा अन्य सबै नागरिकहरूलाई विजया दशमीको उपलक्ष्यमा यहाँको उत्तरोत्तर प्रगति शुभकामना व्यक्त गर्दछु। यहाँहरूको जीवन सफल रहोस् अन्य रहोस् भन्ने शुभकामना दिन चाहन्छु।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: उर्मिला थापा बस्नेत पूर्व अध्यक्ष महिला विकास बहुउद्देश्य आमा समूह खत्री डहर पास्ट प्रेसिडेन्ट लायन्स क्लब अफ पोखरा अर्फन।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन ग्राहक वर्ग शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: पाइलट सन्त बहादुर लामिछाने, म्यानेजिङ डाइरेक्टर हेली एयर नेपाल प्राली एवं अध्यक्ष सेवा चुलो प्राली।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पूर्व अध्यक्ष शारदा बराल सरु, महिला उद्यमी संघ नेपाल कास्की।
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ एवं दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी दुर्गा भवानीले यहाँहरूको मनोकांक्षा पूरा गरून् भन्ने शुभकामना व्यक्त गर्दछौ।
4: प्रमुख संरक्षक सरिता घिमिरे, माधव वियोगी बाङ्मय प्रतिष्ठान।
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा इष्टमित्र शुभचिन्तक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: मनोविमर्शकर्ता शर्मिला भट्टराई, संस्थापक अध्यक्ष प्रयास नेपाल पोखरा।

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष तोरण बानिया पोखरा महानगरपालिका वडा नम्बर 15 एवं परिवार
2: नमस्कार म एकराज नेउपानी म राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्लाको वरिष्ठ सदस्यको रूपमा काम गर्दैछु। त्यसै गरी मेरा व्यवसायहरू पोखरा जाबा कफी हाउस जसले कफीको क्षेत्रमा धेरै काम गरिराखेका छ। त्यसै गरी म स्टुडियो अपार्टमेन्ट सञ्चालन गर्छु। त्यस्तै विभिन्न खालका व्यवसायहरू मैले सञ्चालन गर्दैछु भने राजनीति र सामाजिक क्षेत्रमा पनि क्रियाशील भइरहेको छु। विजया दशमी तथा शुभ दीपावली छठ लगायतका पर्वहरूको यहाँहरू समस्त नागरिकहरू समस्त दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू राजनीतिज्ञहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: योगेन्द्र केसी महानगर सभापति राष्ट्रिय स्वतन्त्र पार्टी महानगर कमिटी पोखरा।
4: नमस्कार म युवराज बराल आरबा मणिदीप संस्थाको संस्थापक सचिव सम्पूर्ण मणिदीपवासीहरू आरबावासीहरू जो जो योसँग सम्बन्धित हुनुहुन्छ अथवा देशभरिका सम्पूर्ण भक्तजनहरू जो जहाँबाट पाल्नुभएको छ र यसलाई जान्नुभएको छ अनुभूति गर्नुभएको छ उहाँहरू सबैलाई विजया दशमीको शुभकामना। भगवती माता महाकाली माताले नवदुर्गा माताले यहाँहरूको जीवनमा सद्विचार उत्पन्न गर्न सकोस् भगवती माताको कृपा रहोस्। विजया दशमीको शुभकामना सबैमा पुगोस्।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: युवराज बराल सञ्चालक न्यू होटल नेचरल्यान्ड पोखरा 17 ड्याम साइड।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू राजनीतिज्ञहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सुरेन्द्रमान बिजुक्षे नगर सभापति नेपाली कंग्रेस पोखरा महानगरपालिका पोखरा।
5: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष तारा ढकाल बराल सफलता महिला कृषि सहकारी संस्था लिमिटेड पोखरा 7 मासबार।

0: नेपालीहरुको मान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुचित तामाङ, वडा सदस्य, पोखरा महानगरपालिका, वडा नम्बर 13, पोखरा।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुमन पौडेल, संचालक, क्रिस्टल महल, पोखरा छ लेक साइड।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: श्रीराम आचार्य, प्रधान अध्यापक, बिन्दवासिनी मावि, पोखरा 19, बाटुले चौर।

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष नरेन्द्र थापा पोखरा महानगरपालिका वडा नम्बर 26 एवं परिवार नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र शुभचिन्तक अभिभावक विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। अध्यक्ष निराजन बराल प्रिन्सिपल मीना सापकोटा तथा मारिया मन्टेश्वरी प्री स्कूल एन्ड चाइल्ड केयर सेन्टर पोखरा सात परिवार
2: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक वर्ग अभिभावक विद्यार्थी भाइ बहिनीहरू लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्राचार्य निर्मला बराल स्टेप बाई स्टेप मावि पोखरा सात मास्तार
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: ओमनाथ अधिकारी सचिव श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: पम्फा देवकोटा संस्थापक सञ्चालक दीप आइसक्रिम उद्योग पोखरा 26 बुढी बजार
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कृष्ण घिमिरे सुनार प्रोप्राइटर पञ्चासे सिद्ध बराहा ज्वेलर्स पोखरा 8 रत्नचोक
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: नारायण शर्मा अध्यक्ष टाइगर ग्रुप अफ पोखरा

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिपुमर्दन थापा अध्यक्ष महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामाचौर गंगा कुंवर महिला उपसमिति संयोजक महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामाचौर
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मंजु नेपाली वडा सदस्य पोखरा महानगरपालिका वडा नम्बर 16 बाटुले चौर
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: मिलन गुरुङ अध्यक्ष जिल्ला खेलकुद विकास समिति कास्की विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। मिनबहादुर गुरुङ अध्यक्ष सीता अधिकारी उपाध्यक्ष माछापुस्टे गाउँपालिकाको कार्यालय एवं परिवार
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: नवराज बराल जिल्ला समन्वय अधिकारी जिल्ला समन्वय समिति कास्की पोखरा
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र शुभचिन्तक अभिभावक विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: नारायण बराल प्राचार्य मदरल्यान्ड मावि पोखरा साथ मासपार
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: लिलकाजी गुरुङ अध्यक्ष नेपाल निर्माण व्यवसायी संघ कास्की
5: नमस्कार म माधव तिवारी नेपाल हवाई खेलकुद संस्थाको अध्यक्ष विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू दाजुभाइ तथा दिदीबहिनीहरू सहित प्यारागाडीमा सहभागी हुने सम्पूर्ण देश विदेशका पाहुना महानुभावहरूलाई विजया दशमी तथा शुभ दीपावलीले सम्पूर्ण पाहुनाहरूलाई हर्ष उल्लास मनाउने अवसर मिलोस् म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू राजनीतिज्ञहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सभापति ज्ञानेन्द्र जयसी राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा साथ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: समाजसेवी ज्वारलाल श्रेष्ठ, श्री जलवी बेकरी इंडस्ट्रीज प्राली, नारायणी पाउरोटी, मोहरिया टोल पोखरा, साबरी बेक हाउस।
4: नमस्कार, म कमला गिरी, समाजसेवी राजनीतिज्ञ। विजयादशमी, शुभ दीपावली साथै छठ पर्वको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा र हाम्रो जुन नेपाली कांग्रेस पार्टीमा पनि निष्ठा र आस्था इमान्दारिताको राजनीति होस् र सबैलाई सुख शान्ति मिलोस्, जनताहरूलाई नेपाली कांग्रेस पार्टी छ है भन्ने एकदम बलियो आवाज होस् शुभकामना दिन चाहन्छु।
0: विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष किरण बराल, पोखरा महानगरपालिका, वडा नम्बर 13 एवं परिवार।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, लगानीकर्ता, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष किरण प्रसाद बन्जरा, व्यवस्थापक मोहन प्रसाद अधिकारी, पृथ्वी बहुउद्देश्य सहकारी संस्था लिमिटेड, पृथ्वी चोक पोखरा।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: लक्ष्मी खाती परियार, अध्यक्ष दलित महिला संघ फेडो कास्की।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
5: यो वर्ष देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विभिन्न स्थानमा धनजनको क्षति भएको छ। त्यसैले यो वर्षका चाडपर्वहरू सरल रूपमा, अत्यन्त शान्त रूपमा, आपसी मेलमिलाप सहित मनाऊ। श्री बिन्दवासिनी माताले सबैको रक्षा गरून्, यस्ता विपदहरू पुनः नदेउरिन् भन्ने प्रार्थना गर्दछु। गणेश बहादुर ढकाल, केन्द्रीय सल्लाहकार समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: गुप्त कालिका समीक्षा सुन चाँदी पसल बागलुङ बस पार्क पोखरा प्रोप्राइटर लोकबहादुर सुनार लोकेश